0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले नगरकोट र भक्तपुरको बोडीमा बसेका 45 सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट सारी काठमाडौँका विभिन्न ठाउँमा पठाएको छ। सोमबारदेखि नै ती दुई होल्डिङ सेन्टर खाली गरिएको छ। पूर्वाधार विकास मन्त्रालय मार्फतको अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका कर्मचारीले सोमबार सरकारी गाड़ीमा चढ़ाएर नगरकोट र बोडीमा बस्दै आएका सुकुम्बासीलाई कोटेश्वर लगायत उनीहरूले भनेकै ठाउँमा छाडेका थिए।
2: नेपाली कंग्रेसले पार्टीको 15 केन्द्रीय महाधिवेशन प्रविधिको उच्चतम प्रयोग गर्ने भएको छ। नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई प्रविधियुक्त तथा कागजविहीन बनाउने र विद्युतीय मतदान मेसिन प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने निर्णय गरेको हो। यता कंग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि साउन 3 गतेसम्म थप गरिएको छ। महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलका अनुसार वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको र अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्ने कार्य जारी रहेकाले समय थप गरिएको हो।
1: प्रदेशसभामा लामो समयसम्म छलफल शुरू हुन नसकेको सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सभामा टेबल हुँदैछ। 23 गते बिहान 11 बजे बोलाइएको प्रदेशसभा बैठकमा बजेट सहित यससँग सम्बन्धित विधेयक टेबल हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
2: नेपाल सरकारले एशियाली विकास एडीबी ब्याङ्कसँग झण्डै 16,50,00,000 अमेरिकी डलर करिब 25 अर्ब रूपियाँ सहुलियत ऋण लिने भएको छ। एडीबी अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणका क्रममा नेपाल र एडीबी बीच उक्त सहुलियत पूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव खटाउन कड़ा निर्देशन दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसाय महासंघ, चामल दाल तेल व्यवसाय महासंघका अध्यक्ष एवं प्रतिनिधिसँग सोमबार भएको छलफलमा मन्त्री यादवले मूल्य घटाउन निर्देशन दिनुभएको हो।
2: भारतले सेफगार्ड ड्यूटी संरक्षणात्मक भन्सार महसूल लगाएपछि भारततर्फ नेपालको फलाम तथा स्टील निर्यातमा गिरावट आएको छ। यसले निर्यात आमदानीमा कमी, सम्भावित रोजगारी कटौती र नयाँ दिल्लीले थप आयात प्रतिबन्धको संकेत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता बढ़ाएको छ।
1: लामो समयदेखि सुस्त बनेको घर जग्गा बजारमा पुनः चलायमान हुने संकेत देखिएको छ। ब्याजदरमा आएको कमी, बैंकिङ प्रणालीमा बढ़दो तरलता र लगानीकर्ताको विश्वास फर्किन थालेसँगै चालू 8 वर्षको तेस्रो त्रैमासम्म घर जग्गा कारोबार उल्लेख्य रूपमा बढ़ेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।
2: पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीड़भाड़ छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सड़कको आउजाउ नै रोकिने गरेको तथा तीव्र गतिमा सवारी हुइक्याउने गर्दा दुर्घटनाको जोखिम बढ़ेपछि प्रहरीले भारतीय पर्यटक सवारीका लागि सचेतनामूलक कार्यक्रम थालेको छ।
1: लामो समयदेखि मुआवजा सम्बन्धी विवादका कारण प्रभावित जयनगर बर्दिवास रेलमार्गको बाँकी 18 किलोमिटर खण्डको निर्माण कार्यले पुनः गति लिएको छ। विवाद समाधान भइसँगै निर्माण कम्पनीले धनुषा र महोत्तरी क्षेत्रमा रेलको ट्र्याक बिछ्याउने काम तीव्र बनाएको हो।
2: अब शेयर बजार मापक नेप्से परिसूचक लगातार दोस्रो कारोबार दिन घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार नेप्से परिसूचक 26.29 अंकले घटेर 2627.11 अंकमा झरेको छ।

0: some of some food as well. That is bonus pound.
1: It's a top head not each
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। विश्वको सबैभन्दा प्रदूषित शहर नयाँ दिल्लीले वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारी साधन ईभीलाई व्यापक प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा ल्याएको छ। जुलाई एकदेखि लागू भएको महत्वाकांक्षी दिल्ली विद्युतीय सवारी नीति 2026 अन्तर्गत आर्थिक प्रोत्साहन, कर छूट, चार्जिङ पूर्वाधारको तीव्र विस्तार, ब्याट्री स्वापिङ सेवा लगायत सम्पूर्ण ईभी इकोसिस्टम निर्माणमा जोड़ दिइएको छ।
4: अब खेल खबर। त्यस्तै विश्वकप फुटबलमा पोर्चुगल हराउँदै स्पेन विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। यससँगै रोनाल्डोको विश्वकप यात्रा पनि सकिएको छ। फिफा विश्वकप 2026 अन्तर्गत राउण्ड अफ 16 नर्वेसँग पराजित हुँदै ब्राजिल पनि प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। आइतबार न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्राजिल 2-1 पराजित भएपछि 34 वर्ष नेमारले राष्ट्रिय टोलीका लागि आफ्नो करियर सकिएको बताएका छन्।
3: अब विचार विश्लेषणको पालो। व्यक्तिगत आयकर सुधारको समीक्षा शीर्षकमा रूपक खड्काको विचार कान्तिपुर दैनिकमा छापिएको छ। यस वर्ष शुरू गरिएको व्यक्तिगत आयकर सुधारका प्रस्तावहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै थप सुधारको प्रक्रिया शुरू गरिनुपर्छ। त्यस सन्दर्भमा सामाजिक सुरक्षा करका नामले लागू गरिएको मिनी आयकरको समीक्षा गरिनुपर्छ। दर्जनौ दरले लगाइएको स्रोतमा करकट्टी व्यवस्था प्रशासनिक हिसाबले जटिल तथा आर्थिक दृष्टिकोणले असक्षम भएकाले त्यसलाई सरलीकरण गरिनुपर्दछ। प्रशासनिक हिसाबले करको दायरा विस्तार गरी सबै क्षेत्रमा कर समान हिसाबले कार्यान्वयन सहित क्षितिज समानता कायमको प्रयास गरिनुपर्दछ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्र बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज
4: अहिले हाम्रो गर्नेमा
5: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आदि खुला 105.4
1: होइन के भयो किन बन्द भएको गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी पन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364145502 मोबाइल 98560405502 र 98460514001
0: रेडियो आदि खुला 105.4

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली .com.com पनि यतिखेर नेपाली बहस सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ज र विभिन्न फ्रिक्वेन्सीहरूबाट एकसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी देशको कुरा गर्छौं, राष्ट्रको कुरा गर्छौं, विभिन्न क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौ। विशेष गरी नेपाली बहसमा आजको मुख्य विषय बनाउन चाहन्छौ तन्द्रीय अझै पनि अर्थतन्त्र। तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक रहेका छन्। कृषि क्षेत्रको सुस्त विस्तार, न्यून सरकारी खर्च, औजार उपकरणको आयातमा कमी लगायतका कारण अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार देख्न सकिएको छैन। जेएनजी आन्दोलनपछिको अन्तरिम सरकार र न्यून पूँजीगत खर्च र राजनैतिक अनिश्चितताका कारण लगानीकर्ताको आत्मविश्वास नबढ्दा अर्थतन्त्रमा सुधार अझै आउन सकेको छैन। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले काम गर्न सके कि सकेन, अर्थतन्त्रलाई कसरी सरकारले अगाडि बढ़ाउन खोजिरहेको छ, बजेट आएको छ र यो बजेटले जनताका भावनाहरूलाई समेट्न सक्यो कि सकेन, सरकारका 100 दिनहरू कस्ता रहे, सरकारका 100 दिन मधुमासमा सरकार आलोचना रहित रहन सकेन, विवाद रहित रहन सकेन, सरकारमाथि धेरै किसिमका प्रश्नहरू यतिखेर उठेका छन् र सरकारले अब काम गर्न सक्छ कि सक्दैन, देशको विकासका निम्ति जनताको विकासका निम्ति सरकार अगाडि बढ़न सक्छ कि सक्दैन भन्ने विषयमा व्यापक रूपमा यतिखेर चाहिँ चर्चा परिचर्चा भइरहेको छ। र भागवण्डा नमिल्दा रासपामा पदाधिकारी र सदस्य मनोनयन अलमल छ। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा यहाँहरूलाई थाहा छ सभापति लामिछानेले मनोनित गर्ने 51 सदस्यीय केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहपक्षले कतिजना पाउने टुङ्गो नलाग्दा शाहपक्षले दिन सकेन नाम। कम्तीमा 25 जना आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीमा शक्तिशाली बनेका रवि लामिछानेले त्यो कुरालाई इन्कार गरेका छन्। अहिलेको अवस्थामा हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौं र विशेष गरी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको करिब हत्या भएको पनि 8 वर्ष व्यतीत भइसकेको छ। 8 वर्षसम्म पनि केही पनि अझै पनि यो घटना निष्कर्षविहीन छ, निष्कर्षमा पुग्न सकिरहेको छैन। आजको नेपाली बहसमा यस विषयलाई पनि उठान गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9141348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: सरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मेदी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846054123 र 9806161052।
5: रेडियो आदिखोला 105.4
6: कारण प्रस्तुत गर्नु भएको थियो, तर त अहिले त गाड़ी आयातमा मात्रै बजेटमा करिब 10 अर्ब रूपियाँ विनियोजन गरिएको छ। 3 अर्बको त गाड़ी मात्रै खरिद गर्ने भनिएको छ। समग्रतामा सरकारका मधुमासलाई कसरी हेर्नु भएको छ?
7: पहिलो कुरो त यो सरकारको 100 दिनको उपलब्धिको बारेमा सरकार स्वयंले नै मूल्याङ्कन गरेर सार्वजनिक गरिरहेको छ। प्रत्येक मन्त्रालयबाट मन्त्रीज्यूहरूले आफ्नो मन्त्रालयमा गरेका कामको कार्यसूची प्रकाशन गर्नुभएको छ। मैले उहाँहरूले गरेको कामको कार्यसूची हेर्दाखेरि शंका गर्नुपर्ने ठाउँ देख्दिनँ। उहाँहरूको नियत वास्तवमा नेपालको अनुहार परिवर्तन गर्ने नै देखिन्छ।
6: भनेपछि 100 दिनले यो देशको एउटा मार्गचित्र कोर्ने खालको खाका प्रस्तुत गरेको छ। त्यसमा कति नम्बर दिन सकिन्छ? आज कतिसम्म काम भयो? सरकार कुन तहसम्म पुग्यो?
7: मैले अहिले नम्बर चाहिँ दिन हिचकिचाउँछु, किनभने एकपटक योभन्दा अगाडि मैले 100 दिनको कार्यकालमा त्यो सरकारले असाध्य राम्रो काम गरेका थिए, तर त्यही सरकारले त्यो 100 दिन बितिसकेपछि करिब करिब 2 वर्ष बित्दा नबित्दै 2/3 बहुमत सहितको सरकार चाहिँ खण्डित हुने अवस्थामा पुग्यो र त्यो सरकार गिर्यो। वास्तवमा भन्ने हो भने संसद पनि विघटन भयो, सर्वोच्चले पुनर्स्थापना गर्यो। त्यही भएर 100 दिनकै कामको आधारमा अङ्क दिन र बाँकी 5 वर्षको अवधि चाहिँ सुमधुर होला, हाम्रो नेतृत्वको क्षमता यत्तिकै अहिले जुन किसिमको छ, जति संयमित तरिकाले उहाँहरू बोल्नु भएको छ, केही काम कारवाहीको बारेमा सार्वजनिक टिप्पणी छन्, त्यो द्रुत गतिमा नगरेको भए हुन्थ्यो, प्रक्रिया पुर्याएको भए हुन्थ्यो, मानवीय संवेदना हेरेको भए हुन्थ्यो भन्ने केही चर्चा बाहेक अरू चाहिँ आशयको हिसाबले हेर्ने हो भने दुराशय चाहिँ मैले देख्दिन।
6: अब होइन खनाल सर, अब जनताको धेरै आशा छ, अपेक्षा छ, होइन यहाँहरूले निर्वाचनसम्म गराउनुभयो, 23-24 जुन किसिमको विद्रोह थियो त्यसमा नेपालले अपेक्षा गरेको खालको पनि थिएन, त्यो आधीबेहरी हुण्डरी आयो र त्यसको लगतै यहाँहरूले चाहिँ सरकार सम्हाल्नुभयो, सरकारको अर्थमन्त्री बन्नुभयो, जो किसिमको त्यो आन्दोलनको म्यान्डेट थियो त्यो म्यान्डेटकै धरातलमा सरकार अगाडि बढ़िरहेको छ, त्यसलाई चाहिँ अवलम्बन गरेरै अगाडि गइरहेको जस्तो अनुभूति भान भएको छ यहाँलाई?
7: मैले बुझे अनुसार त्यो आन्दोलनको प्राथमिक दुईवटा म्यान्डेट चाहिँ भ्रष्टाचारको उन्मूलन, भ्रष्टाचार नियन्त्रण पहिलो, र सुशासन कायम गर्ने, यो खास गरी सार्वजनिक संस्थाहरूबाट प्रवाह हुने सेवाको स्तरबाट, सेवाको तरिकाबाट आम नागरिक चाहिँ ज्यादै नै आक्रोशित थिए। कुनै ठाउँमा जाँदाखेरि पनि सही समयमा सेवा प्राप्त नगर्ने, यहाँसम्म कि कर भुक्तानी गर्न पनि अप्ठ्यारो, व्यवसाय गर्न अप्ठ्यारो, त्यो सुशासनको माग चाहिँ दोस्रो थियो। त्यो दुईवटा माग पछि गएर थपिएको माग चाहिँ जब 2024 नयाँ सरकार बन्यो र निर्वाचनको जब संकल्प लियो त्यो बेलामा चाहिँ अर्को एउटा तेस्रो माग थपिएको भनेको समृद्धि, आम नागरिकको जीवन स्तरमा व्यापक सुधार गर्ने, नेपाल आजभन्दा 30 वर्ष अगाडि नेपालसँगै जस्तै रहेका मुलुकहरू जुन अवस्थामा पुगे अहिले आर्थिक वृद्धिको हिसाबले, समृद्धिको हिसाबले, गरिबी निवारणको हिसाबले, त्यही हिसाबले नेपालको पनि प्रगति हुनुपर्छ भन्ने चाहना चाहिँ तेस्रो माग पछि गएर थपिएको जस्तो लाग्छ मलाई। यो प्राथमिक दुईवटा तीन मागको सन्दर्भमा भ्रष्टाचार नियन्त्रणमा अहिले काम चाहिँ विगतको तुलनामा अलिकति तीव्र गतिले बढ़िया हो कि, तर त्यो बढ़ने क्रममा चाहिँ अब गर्नुपर्ने छानबिन, पर्याप्त छानबिन नगरिकन समाचारमा आएको चर्चाको आधारमा अथवा आम नागरिकले गरेको चर्चाको आधारमा चाहिँ हतारमा गरिएको कि भन्ने एक दुईवटा केसबाट देखिन्छ, तर भ्रष्टाचारप्रति शून्य सहनशीलता छ भन्ने कुरा, एउटा मन्त्रीको बारेमा टिप्पणी उठ्ने बित्तिकै उहाँलाई हटाइयो, अर्को मन्त्रीको बारेमा टिप्पणी उठ्ने बित्तिकै उहाँलाई राजनीतिक दिन लगाइयो र त्यसपछि गएर छानबिन गरेर अब छानबिनको प्रतिवेदन के हो कसो भन्ने कुरा त अहिले
6: प्रतिवेदन सार्वजनिक भएको छैन, प्रतिवेदन सार्वजनिक नहुँदाखेरि त फेरि आलोचना गर्ने एउटा अवस्था,
7: सार्वजनिक नभएको हुनाले त्यो त्यसमा कैफियत छ कि भन्न सकिन्छ, तर जस के भन्दाखेरि सरकारले मन्त्रीको काम कारवाहीमा मन्त्रीको विगतको गतिविधि पनि ठिक नभएको कारणले त्यस्ता व्यक्तिलाई राख्न हुँदैन भनेर दुईजना मन्त्रीको बारेमा मात्रै होइन कि अरू केही त्यस्ता व्यक्तिहरूलाई पनि तुरन्तै हटाएको अथवा तुरन्तै सजाय गरेको चाहिँ देखिया छ। त्यसले गर्दा भ्रष्टाचार नियन्त्रणमा चाहिँ अहिले लिन खोजेको दिशा ठिक छ, तर यो दिशा चाहिँ प्रतिशोधको हिसाबले होइन अब आफ्नो दललाई अथवा अहिलेको सरकारलाई आलोचना गरेको कारणले त्यस्ता व्यक्तिहरूलाई सिद्धाउनुपर्छ भन्ने हिसाबले पछि गएर बिग्रिने गयो भने त्यो चाहिँ नराम्रो होला, त्यसमा सरकार सचेत हुनुपर्छ। र खास गरी यो समानान्तर निकाय खडा गर्नुभन्दा संविधानले परिकल्पना गरेका र सरकारले खडा गरेका स्थायी संरचनाहरूलाई नै बलियो बनाएर लिएर गएर भ्रष्टाचार नियन्त्रणको काम गर्ने हो, यो अलगै समिति आयोग यी कुराहरू चाहिँ बेकार हुन्। समानान्तर संयन्त्रले हाम्रो शासकीय क्षमतालाई कमजोर बनाएर लिएर जान्छ, शासकीय क्षमता बलियो बनाउने भनेको भइरहेका संविधानले कल्पना गरेका, संविधानले स्थापना गरेका र सरकार स्वयंले कानूनबाट स्थापना गरेका संस्थाहरूलाई नै बलियो बनाउने।
6: तर प्रत्येक मन्त्रालयमा चाहिँ सुपरभाइजर वा सहजकर्ता नियुक्त गर्ने, सहजकर्ताले चाहिँ सबै निगरानी गर्ने, होइन सुशासनतर्फ चाहिँ अब राष्ट्रले लैजाने कामले छिटो छरिटो गराउन उनीहरूको चाहिँ स्पिरिट त्यो ढंगले चाहिँ अब सचिवहरूले काम गर्नुपर्ने लगायतका कतिपय कल्पनाहरू छन्, यसले चाहिँ द्वन्द निम्त्याउँदैन सर?
7: एक शब्दमा त्यो गलत हो, द्वन्द त दोस्रो कुरो भयो, त्यो यस्तो प्रक्रिया नै गलत हो। मैले भनिहालेँ समानान्तर संरचनाहरू सहायक सल्लाहकारको हिसाबले होस् अथवा वाचडकको हिसाबले होस् हो, अब सरकार अकल्पनीय बहुमतको भन्नुभएको छ उहाँहरूले, अब त्यो हो पनि किनभने नयाँ दलले पहिलो चुनावमा नै यति बहुमत ल्याउनु चाहिँ अकल्पनीय नै थियो, यस्तो अकल्पनीय बहुमत लिएर आएको सन्दर्भमा र प्रतिपक्षी दल चाहिँ एक किसिमले मानसिक हिसाबले पनि कमजोर भएको र संसदमा उपस्थिति पनि कमजोर भएको कारणले प्रतिपक्ष नै हुँदैन कि भनेर दलभित्रै पार्टीभित्रै राजनीतिक दलमा त्यस्तो छाया सरकार प्रकृतिको, सामान्यतया छाया सरकार भनेको चाहिँ प्रतिपक्षी दलले निर्माण गर्ने हो, तर अहिले अब सरकार अत्यन्तै बलियो भएको, संसदमा ठूलो उपस्थिति भएको कारणले प्रतिपक्षीहरू कमजोर हुन्छन् र उनीहरूको भोइस चाहिँ ले सरकारलाई अनुशासनमा राख्न सक्दैन कि भनेर दलभित्रै त्यस्तो प्रक्रिया खडा गर्न खोजिएको हो भने त्यो ठिक हो, त्यो पनि सुनिएको छ, तर प्रत्येक मन्त्रालयमा सचिवलाई नै निगरानी गर्ने, मन्त्रीलाई नै निगरानी गर्ने, मन्त्री र सचिवलाई तह लगाउने हिसाबले केही टोलीहरू खटाइएको भने यसको परीक्षण पहिला एमाले गरेकै हो. एमालेको पहिलो शासनकाल चाहिँ 51 सालको शासनकालमा कमजोरी हुनुमा, 9 महिनामै त्यो शासन चुहिनुमा चाहिँ एउटा कारण प्रमुख कारण भनेको मन्त्रीमाथि पनि निगरानी गर्ने गरी पार्टी कार्यालयले कार्यकर्ताहरू कटाउँथ्यो र जसले गर्दाखेरि मन्त्रीहरूले स्वतन्त्र ढंगले आफूले चाहेको कामहरू पनि गर्न सकेनन्. सचिवको त कुरै छोड्दैन, सचिव त एक किसिमले नोकर जस्तै भए. त्यसले गर्दाखेरि त्यस्तो किसिमको प्रक्रिया ठिक हुन्न भन्ने हाम्रो नेपालकै पनि अनुभव छ विगतका. र अब पञ्चायतकालमा त्यो अनुभव चाहिँ पटक पटक गरेकै हो, किनभने पञ्चायतकालमा सूर्यबहादुर थापा जस्तो शक्तिशाली प्रधानमन्त्रीले स्वयं भूमिगत गिरोहले सरकार चलायो भनेर उहाँले भन्नुहुन्थ्यो. त्यो एउटा अनसिन फोर्स खड़ा गर्ने जसको चाहिँ कुनै लीगल म्यान्डेट छैन, जसले निर्णयप्रति कुनै उत्तरदायी हुनु पर्दैन, कानून बमोजिम गरी गर्ने निर्णयमा उहाँले सही गर्न पाउनुहुन्न होइन, अनि भोलि गएर त्यसबाट कुनै गलत परिणाम उत्पन्न भयो भने दोषी मन्त्री हुनुपर्ने, सचिव हुनुपर्ने, सल्लाहकार चाहिँ उन्मुक्ति लिएर जाने, त्यस्तो किसिमको प्रणाली कदापि ठिक होइन, त्यो गलत हो.
6: अब एउटा कुरा सर, जस्तो अब अहिले जुन ढंगले मन्त्रीहरूले चाहिँ काम गर्न खोजिरहनु भएको छ, अब यो कानूनी बाटो भन्दा पनि अब सिधा स्टेट बाटो चाहिँ उहाँहरूले जसरी खोजिरहनु भएको छ, मैले हिजो सुन्दै थिएँ कुनै बेला चाहिँ, हिजो होइन अस्ति पनि भौतिक पूर्वाधार मन्त्रीले भन्नुभयो काम नगर्ने ठेकेदारको खुट्टा बाँच्छौ, तर हिजो वा हिजो लगाएर अस्ति साँझ चाहिँ उहाँले चाहिँ फेरि एउटा के भन्नुभएको छ भने प्रदेशका मन्त्री र स्थानीय तहका मेयरहरूलाई पनि कारवाही हुन्छ, उनीहरूलाई पनि ल्याएर चाहिँ थुन्छौं काम भएन भन्ने खालको एउटा उहाँहरूको चाहिँ त्यो खालको एउटा स्पिड छ. यो एउटा सुशासनका लागि वा चाहिँ एउटा कानूनी राज्यका लागि लोकतन्त्रका लागि चाहिँ यो कतिको राम्रो पक्ष होला. अर्को चाहिँ अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पदाधिकारीलाई ल्याएर प्रधानमन्त्री कार्यालयभित्र चाहिँ 5 घण्टा राखेको कुरा त राज्यसभाको महाधिवेशनमा प्रधानमन्त्रीले स्वयं 5 घण्टा होइन 5 वर्षसम्म थुन्छौं, 5 वर्षसम्म चाहिँ उहाँहरूलाई चाहिँ केरकार गर्छौं विकासका लागि समृद्धिका लागि भन्ने खालको भाष्य जब उहाँहरूले प्रस्तुत गर्दै हुनुहुन्छ, यसले चाहिँ के खालको सन्देश दिँदैछ? साँच्चै सुशासनमा आक्रामक सरकार हुँदैछ कि वा कतैकै बाटो बिराउँदैछ?
7: तपाईँले उठाएका यी दुईटै विषयहरू गलत हुन्, यसको बारेमा धेरै टिप्पणी चर्चा गरिरहनु परेन, किनभने गलत भनिसकेपछि यति कुरा सही थियो यति कुरा गलत थियो भनिरहनु परेन, यो टोटल्ली गलत हो. एउटा 5 वर्षको सन्दर्भमा चाहिँ 5 वर्ष निरन्तर हामी संवादमा रहन सक्छौ भन्ने आशयमा भनेको भन्ने कुरा उहाँले पछि व्याख्या गर्नुभयो प्रधानमन्त्रीले. यदि त्यो 5 वर्ष संवादमा रहनु त ठिक हो, किनभने संवैधानिक निकाय भन्दैमा संविधानले स्वायत्तता एउटा स्वतन्त्रता छुट्टै अधिकार चाहिँ दिएको छ, तर संवैधानिक निकाय भए तापनि परामर्श निरन्तर रहनु चाहिँ आवश्यक. जस्तै हामीले पनि त्यो 6 महिनाको कार्यकालमा निर्वाचन सम्पन्न गर्नुमा हामी निर्वाचन आयोगसँग निरन्तर संवादमै रह्यौं. निर्वाचन आयोग चाहिँ संवैधानिक निकाय थियो, निर्वाचन आयोग स्वायत्त निकाय पनि थियो, तर हामी के गर्यौं, हामीले कुनै दखल दिएनौं, तर निरन्तर संवादमा रह्यौं. निरन्तर संवादमा रहनु चाहिँ आवश्यक छ, र त्यो निरन्तर संवादमा रहेको र एक किसिमले परस्पर विश्वास भएको कारणले पनि अहिले तत्कालीन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त उहाँलाई मैले एकदम नामैले स्मरण गर्न चाहन्छु, रामप्रसाद भण्डारीजी, उहाँले निर्वाचन आयोगको नेतृत्व यति राम्रोसँग गर्नुभयो कि निर्वाचन नेपालको इतिहासमा सर्वाधिक शान्तिपूर्ण व्यवस्थित ढंगले सम्पन्न भयो. एक ठाउँमा पनि कुनै कागज पुगेन अथवा कुनै सामान समयमा पुगेन, सामान किन्न नसकेका कारणले निर्वाचनको मिति सार्नुपर्छ कि कहीँ पानी पर्छ हिउँ पर्छ त्यस कारणले मिति सार्नुपर्छ कि भन्ने आवाजलाई पनि उहाँहरूले होइन सकिन्छ, हामी सबै कुराहरू व्यवस्थाहरू गर्छौँ, हेलिकप्टरबाट गर्छौँ, ऊ गर्छौँ भनेर गर्नुभयो. अर्थ मन्त्रालयबाट त्यो किसिमको बजेट पनि दियो, त्यस कारणले त्यो समन्वय चाहिँ समन्वय निकायहरूलाई पनि आवश्यक पर्छ. भ्रष्टाचार नियन्त्रण गर्ने क्रममा कुनै व्यक्तिलाई धरपकड गर्नु पर्यो अथवा कुनै छानबिन गर्नु पर्यो भने नेपाल प्रहरीको सहयोग लिनुपर्ने हुन्छ, जिल्ला प्रशासनको सहयोग लिनुपर्ने हुन्छ, त्यहाँ त अख्तियारले पनि सरकारका निकायहरू सहकार्य गर्नुपर्ने आवश्यकता पर्छ. त्यो गर्ने क्रममा अख्तियार गृह मन्त्रालयसँग प्रधानमन्त्री कार्यालयसँग निरन्तर संवादमा छ भने त आपत्तिजनक कुरा होइन, तर होइन अख्तियारलाई बोलाएर हामीले हप्काउँछौँ, हामीले भनेअनुसार गर्नुपर्छ, हामीले भने कि यसलाई कारवाही अगाडि बढाउनुपर्छ, हामीलाई चित्त नबुझेका केसहरू चाहिँ थन्क्याउनुपर्छ, तामेलीमा राख्नुपर्छ भन्ने खालको यदि सम्भाव हो भने त्यो चाहिँ गलत हो.
6: अब मैले यो राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूको पनि स्टाटस यो देख्दैछु, उहाँहरूले चाहिँ यो सुकुम्बासी समस्या हल गर्नु यो देशका लागि चाहिँ आवश्यकता थियो, अपरिहार्यता थियो, तर सुकुम्बासीलाई रुवाएर चाहिँ हामी कहीँ पनि पुग्दैनौं भनेर स्वयं सांसदहरूले लेख्न थाल्नु भएछ हिजो अस्तिबाट. यो सुकुम्बासी समस्या हलमा पनि सरकार कतै न कतै चुक्यो होइन सर?
7: यो सामाजिक सञ्जालमा पोस्ट गरिने उहरू चाहिँ विचारहरू ज्यादै सोचेर विचार गरेर अनुसन्धान गरेर गरिँदैन, मान्छेले हतारमा जस्तै अहिले मैले चिया खाँदैछु मलाई केही सल्लाह मैले पनि पोस्ट गर्न सक्छु, त्यो समय सञ्जालको पोस्ट भनेको व्यक्ति कुनै व्यक्तिको एउटा विशिष्ट चरित्र हो, त्यो नै उसको सबै चरित्र होइन।
6: होल्डिङ सेन्टरमा रुवावासी भएको होल्डिङ सेन्टरमा अलिकति चिच्याहार चाहिँ सुनिरहेछ क्या यता कता आज भोलि।
7: अनि यसो हो, जुन हिसाबले नेपालमा सार्वजनिक जग्गा नदी किनार अधिकरण गरिएको थियो, त्यो अधिकरण चाहिँ आफैमा राजनीतिक हिसाबले गरिएको थियो विगतमा कतिपय हिसाबमा, त्यसका कतिपय गलत पाटोहरू छन्, नभएको होइन। अब त्यो अतिक्रमण गरेकाहरू मध्ये कतिपय भगिएर अथवा यो सरकारले दिइहाल्छ जग्गा भनेर विपन्न सुकुम्बासी, साँच्चीकै सुकुम्बासी, साँच्चीकै भूमिविहीन, साँच्चीकै अब कुनै सहारा दिइने मानिसहरू पनि त्यहाँ गएर बसेका छन्। त्यस्ता मानिसलाई समय थियो सरकारसँग, त्यस्ता मानिसलाई 10-12 दिनमै पहिचान गरेर उनीहरूलाई विशेष तरिकाको व्यवहार गरेर अरूलाई चाहिँ जो वास्तवमा हुकुम्बासी हुन् उनीहरूलाई हटाउने काम गरेको भए ठिक हुन्थ्यो। त्यही भएर प्रक्रिया चाहिँ नपुगेको पक्कै हो एउटा। अर्को मानवीय संवेदनशीलता पनि तपाईँको कतिपय ठाउँमा मानिसहरूलाई सामान नै उठाउन नदिइकन उनीहरू आफ्नो बनाइसकेको घर कतिपयको पक्की घर थियो, हामी भत्काउँछौँ, आफैले भत्काउँछौँ, इँटा झ्याल अरू सामानहरू लिएर जान्छु भन्दा पनि नपर्खिकन डोजर जुन हिसाबले लगाए त्यो चाहिँ अलिकति अप्रिय चाहिँ पक्कै पनि हो। तर अर्कोतिर गएर नदी अतिक्रमणको समस्या, सार्वजनिक जग्गा अतिक्रमणको समस्या पनि त्यत्तिकै भयावह छ। कतिपय विश्वविद्यालयका भवनहरू, जग्गा जमिन उनीहरूले प्रयोग गर्न नसकेको र अतिक्रमण भएर त्यो सम्पत्ति चाहिँ अरू कसैले खास गरी धनी मानिसले नै प्रयोग गरिरहेको चाहिँ समस्या अझै पनि छ, नभएको होइन। त्यही भएर यो समस्याको समाधान चाहिँ खोज्नै पर्ने थियो, खोजियो, राम्रो भयो, तर जुन ढङ्गले खोजियो र जुन उपचारको विधि प्रयोग गरियो त्यो विधिमा चाहिँ कमजोरी रहेको सरकार स्वयंले पनि स्वीकार गर्नुपर्छ।
6: सर, अहिले अब यो देशको अर्थतन्त्रको अवस्थादेखि लिएर चाहिँ अन्तर्राष्ट्रिय हिसाबले पनि अब देशमाथि हेरिने देखाइने व्यवहारहरूका कुराहरू सँगसँगै जोडिएर पनि आएका छन् र यो बजेटको विषयमा कुरा गर्नु अगाडि यो ग्रे लिस्टमा अहिले देश छ। अब अझै पनि अस्ति भर्खरै मात्र पेरिसमा जारी आइटीएफटीको बैठकले पनि नेपाललाई ग्रे लिस्टबाट हटाउन मानेन, केही उसले शर्तहरू अगाडि सार्यो। अहिले हामी कुन अवस्थामा छौँ, यो ग्रे लिस्ट के हो, होइन धेरैलाई यो जानकारी नहुन सक्छ, लाखौं श्रोताले सुनिरहनु भएको छ हामीले देशभरका 300-400 एफएम स्टेशनहरूबाट। यो देश चाहिँ आज कुन अवस्थामा छ, ग्रे लिस्ट कुन अवस्थामा जान्छ कुनै पनि राष्ट्र, र यसले यो गइसक्दाखेरिको अवस्था के हुन्छ, र आजको दिनमा चाहिँ हामी त्यसबाट उम्किन सक्ने आधारहरू छन् कि छैनन्?
7: पहिलो कुरो त उम्किन सक्ने आधार चाहिँ प्रशस्तै छन्। नेपालले वास्तवमा भन्यो भने अहिलेको मूल्याङ्कनमा राम्रै प्रगति गरेको, राम्रो नै प्रगति गरेको हो, र आगामी 3-4 महिनाको अवधिमा ग्रे लिस्टबाट हट्ने गरी काम चाहिँ भएकै हो। तर यसपालि के भएछ भने कतिपय कुराहरू तपाईँले आफूले गरे पनि त्यसको प्रस्तुति सही ढंगले गर्नु भएन, अथवा आफूले बोल्दाखेरि अब काम सही गरिएको छ तर बोल्दाखेरि, भाषण गर्दाखेरि, बैठकमा कुराहरू राख्दाखेरि चाहिँ गलत तरिकाले राखियो भने त्यो निर्णय गर्ने व्यक्तिहरूले त्यसको चाहिँ मूल्याङ्कन अर्कै तरिकाले गर्छन्। यसपालि कस्तो भएछ भने हामी चाहिने भन्दा बढी व्यक्तिहरू गएछौ, र जति व्यक्ति गएका थियौं एक आपसमा बाजिने कुराहरू पनि गरेछौ। हाम्रो नेपालमा के छ भने विदेश जान पाइन्छ भनेपछि सबैजनाले नाम लेखाउ भने क्षमता भएका मान्छे पनि जाने अनि क्षमता नभएका मान्छे पनि जाने, त्यसले गर्दाखेरि हाम्रो यो विदेश जाने मोहले गर्दाखेरि पनि यस्ता मिटिङहरूमा हाम्रो कुराहरू बिग्रिन्छन्। यसपालि भएको चाहिँ त्यो, त्यस कारणले हामीले प्रगति नगरेका चाहिँ होइन, हामीले एउटै स्वर भएन। खास गरी उनीहरूले के आवाज उठाइरहेको थियो भने नेपालको जोखिम मूल्याङ्कन गर्ने विधि ठिक भएन, र जोखिम भएका संस्थाहरूमा अप्नाइने कार्यविधि पनि कतिपय ठाउँमा भएन, र मुद्दा लिएर जाने तर मुद्दा चाहिँ ज्यादै फितलो कमजोर लिएर जाने हार्ने भयो, र अर्को जहाँ सरकारले मुद्दा जितिसकेका छ त्यो ठाउँमा चाहिँ सम्पत्ति जफत गर्ने काम पनि भएन। सरकारले एउटा पनि सम्पत्ति जफत गरेन मुद्दा जितिसकेको केसहरूमा पनि, सम्पत्ति शुद्धिकरण प्रमाणित भइसकेको केसहरूमा पनि गरेन भन्ने यस्तो कुराहरू थियो, जुन कुरा चाहिँ धेरै सुधार भएको थियो। 11 बाँकी मध्येमा चाहिँ करिब 5 जति त सिग्निफिकेन्ट प्रोग्रेस, अरू 2-3 अलिकति प्रोग्रेस भनिएको थियो, त्यो चाहिँ हामीले आगामी 3-4 महिनामा गरिसक्यौँ, र सायद पहिलो प्लान त सरकारको, अघिल्लो सरकारको एक वर्षभित्रमा ग्रे लिस्टबाट उन्मुक्ति पाउने भन्ने थियो, एक वर्षमा सम्भव त थिएन, तर 2 पुग्दा नपुग्दै हामी चाहिँ ग्रे लिस्टबाट मुक्ति पाउन सक्थ्यौँ। अहिले पनि समय छ, हामी आगामी डिसेम्बरसम्ममा मुक्ति पाउने बाटोमा हामी भयो जस्तो लाग्छ, तर प्रस्तुति गर्ने, बोल्ने, हाम्रा कुराहरू राख्ने मानिसहरू चाहिँ अलि परिपक्व मानिसहरू मात्रै पठाउनु पर्यो, अरू 2-3 अलिकति प्रोग्रेस भनिएको थियो, त्यो चाहिँ हामीले आगामी 3-4 महिनामा गरिसक्यौँ, र सायद पहिलो प्लान त सरकारको, अघिल्लो सरकारको एक वर्षभित्रमा ग्रे लिस्टबाट उन्मुक्ति पाउने भन्ने थियो, एक वर्षमा सम्भव त थिएन।

0: अब पहिलो प्रश्न तपाईँले जुन सुन्नुभएको थियो, ग्रिल लिस्टमा भएर त्योभन्दा खतरा के हुन सक्छ अथवा अहिले के भइरहेको छ,
1: हामी किन पर्यो ग्रिल लिस्टमा, ग्रिल लिस्टमा पर्नुको आधार के हो, यसको खतरा जोखिम के हो?
0: हामीले नेपालमा आउने जुन किसिमको वित्तीय फ्लो छ, बाहिरबाट विदेशबाट आउने रकम, त्यसको राम्रोसँग जाँच पडताल गरेनौ पहिलो. दोस्रो, नेपालभित्रै कुनै किसिमको गलत गतिविधि गरेर, भन्नाले त्यो प्रेडिकेट अफेन्स भन्छ, जुन गलत गतिविधि तपाईँको सेलिब्रिटी बेचबिखन होला अथवा ड्रग सम्बन्धी कारोबार होला अथवा त्यस्तै किसिमको अपराधिक गतिविधि गरेर या करछली गरेर पनि कसैले पैसा आर्जन गरेको छ, र त्यो आर्जन गरेको पैसा नेपालभित्रै अर्को विधि प्रयोग गरेर, जस्तै तपाईँको जग्गा महँगो सस्तोमा बेच्यो तर महँगोमा बेचेको कागजमा देखाएर ए मेरो जग्गा बेचेर प्राप्त भएको आमदानी भनेर उसले लिगलाइज गर्यो. त्यसै गरी सेयर बजारमा गयो, सेयर चाहिँ सस्तोमा बेचिया छ तर महँगोमा बेचेको देखाएर कागज मिलाएर त्यो कतिपयले गरे पनि, तपाईँको अहिले गएको अवधिमा त्यस्तो गतिविधि भएको कारणले केही व्यक्तिहरू अहिले पनि छानबिनको क्रममा पुनामा हुनुहुन्छ. अदालतले त्यो जमानतमा छोड्न चाहेन किनभने अपराध अलिक गम्भीर थियो भन्ने अदालतको मूल्याङ्कन भयो होला. त्यो नेपालभित्रैको त्यस्तो किसिमको वित्तीय अपराधलाई पनि शुद्धिकरण गर्ने प्रयत्नहरू भइरहेको छ, त्यसको प्रमाण भेटिएको छ, तर नेपाल सरकारले त्यो नियन्त्रण गर्ने काम गर्न सकेन भन्ने उनीहरूको मूल्याङ्कन थियो. त्यो मूल्याङ्कन गर्ने क्रममा मैले अघि नै भनिहालेँ, तपाईँको के अरे मुद्दा नलगिएको, जितेको मुद्दामा पनि सम्पत्ति जफत नगरिएको, छानबिनको दायरा फराकिलो नपारिएको, निकायहरूलाई कमजोर बनाइएको, यस्ता कुराहरू थुप्रिएको थिए. अब हामी ग्रिल लिस्टमा हुँदा के हुन्छ भने, हाम्रो अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध, हाम्रो अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध भनेको के हो भने, हामीले विदेशबाट रेमिटेन्स प्राप्त गर्छौँ, त्यसको लागत बढ्छ. हामीले विदेशबाट वस्तु आयात गर्दाखेरि यहाँबाट रकम भुक्तानी गर्छौँ, हाम्रो रकम भुक्तानी गर्ने ब्याङ्कलाई विदेशका ब्याङ्कहरूले अलिक कम विश्वास गर्छन्. कम विश्वास गर्ने बित्तिकै के हुन्छ, हाम्रो व्यापारको लागत बढ्छ, किनभने एलसी हत्तपत्ता सबै ब्याङ्कको एक्सेप्ट नगर्ने बित्तिकै महँगो चार्ज गर्ने ब्याङ्कमा जानु पर्यो इम्पोर्टरले, उसले बढी पैसा तिर्नु पर्यो, शुल्क तिर्नु पर्यो, त्यसले चाहिँ हाम्रो कस्ट बढ्छ. यदि हाम्रो नेपालीहरूको विदेशमा कहीँ खाता छ, व्यवसाय छ भने त्यो खाता व्यवसाय पनि निगरानी हुन्छ. योभन्दा अगाडि हामी ग्रे लिस्टमा पर्ने बेलामा नेपाल राष्ट्र ब्याङ्कको अमेरिकामा रहेको खाताको रकम पनि रोका गरिदिएको थियो. हाम्रो नेपाली राजदूतावास जुन अमेरिकामा छ, अमेरिकी सरकारले राजदूतावासको खाता पनि रोका गरिदिएको थियो. त्यही भएर ग्रे लिस्टमा हुँदाखेरि त्यस्तो अवस्थासम्म पनि आउन सक्छ. कालो सूचीमा गइसकेपछि त हाम्रो अन्तर्राष्ट्रिय कारोबार प्राय ठप्प हुन्छ. हाम्रा मित्र राष्ट्रहरूले पनि, भारत र चीनले पनि हामीलाई विश्वास गर्न छोड्छन्. ग्रे लिस्टमा हुन्जेलसम्म त भारत र चीनबाट हामीलाई त्यति अप्ठ्यारो छैन, पश्चिमा मुलुकबाट कुनै कुनै मुलुकबाट अप्ठ्यारो हो होइन. त्यही भएर अब कालो सूचीमा मुलुक जान्छ भनेर त सोच्न पनि भएन, त्यो जान दिन पनि भएन. सरकारले मात्र होइन कि आम नागरिकले पनि त्यसमा, हामी सबैले पनि आफ्नो तर्फबाट गर्न सकिने होइन, पारदर्शी कारोबार विस्तार गर्नको निमित्त मानिसहरूलाई सल्लाह दिनु पर्यो भने यस्तो गलत काम नगर्नुहोस्, जग्गा बेच्ने बेलामा जुन मूल्यमा बेच्नु भएको छ त्यही मूल्यमा नै मालपुतमा कारोबार गराउनुहोस् र ब्याङ्कमा पैसा लिनुहोस्, ब्याङ्कबाट बाहेकहरूबाट कारोबार नगर्नुहोस्, हामीले पनि भन्नु पर्यो, हामी सबैले सचेतनी जगाउनु पर्यो, सरकारले पनि गर्नु पर्यो. त्यही भएर कालो सूचीमा हामीले जान त दिनै भएन हाम्रो जस्तो मुलुकको निमित्त होइन. अब ग्रे लिस्टबाट हट्नको निमित्त अहिलेसम्म भएको प्रगति चाहिँ मैले हेर्दाखेरि अझै द्रुत गतिमा अझै सही तरिकाले गर्न सकिन्थ्यो, अलिकति कमजोरी त्यहाँ काम गर्नमा पनि भएको छ, त्योभन्दा पनि बढी कमजोरी चाहिँ हाम्रो प्रस्तुतिमा, साँच्चीकै जानकार मान्छेहरूलाई त्यहाँ बस वार्ता गर्न, टेबल टक गर्न, मिटिङ गर्न नपठाएर हामीले घुम्नलाई मान्छे पठाइदिउँ, घुम्ने मान्छेहरूले सिन्सियरली बोल्नु भएर कतिपय बोलेका कुराहरू पनि बाजियो भन्ने सुनिन्छ है. अहिले अनौपचारिक रूपमा उहाँहरूले जाँदाखेरि धेरैजना मान्छेहरू जानुभयो, त्यो के अरे जन्ती गए जस्तो गरेर जानुभयो, जन्तीमा विभिन्न मान्छेहरूले विभिन्न थरी कुराहरू भने. त्यहाँ कस्तो हुन्छ भने तपाईँको त्यो कुनै जाँच के अरे उसको पदपूर्तिको अन्तर्वार्ता लिएको जस्तो एउटा उम्मेद्वारलाई उनीहरूले 10-12 जनाले सोध्छन् अनि क्रस क्वेस्चन गर्छन्, गर्दाखेरि त्यहाँ कोही मान्छे अल्मलियो होइन, हाम्रोतिर भएको आएको कोही मान्छे अल्मलियो. अब फेरि हामी हाम्रो चलन के छ भने, एउटा टोली गइसकेपछि टोली नेताले मात्रै बोल्ने, अरूले नबोल्ने भन्ने त्यो नियम छ. तर टोली नेताले बोल्यो भने पक्क अर्कोले बोल्ने जान्ने भएर उहाँले भने यस्तो भनिदिन्छ, हामी बढी जान्ने पनि हुन्छौँ, त्यसले गर्दाखेरि कुरा बिग्रिया हो.
1: अब खनाल सर एउटा कुरा के जानकारी गराइदिनुहोस् भने, त्यतिखेर सुशासनको मानक स्थापित गर्न खोज्नु भएको थियो, भलै छोटो अवधिका लागि देशको अर्थतन्त्र वा अर्थ मन्त्रालय सम्हाल्ने एउटा अवसर पाउनुभयो. 10 अर्बको गाडीको मेन्टेनेन्स खर्च भनेर त्यसमा जुन बजेट विनियोजन गरिएको छ, 3 अर्बको त खरिद मात्रै गर्ने भन्ने कुरा छ आगामी बजेटमा, त्यसमा पनि 1 अर्ब बराबरको हाराहारीको त नेपाली सेनालाई मात्रै खरिद गर्न दिने र अन्य प्रहरी लगायतको अन्य निकायलाई खरिद गर्न दिने भन्ने छ. फेरि भारतबाट पनि गाड़ी आयात भएको छ, उसले अनुदान दिएको छ, देशभित्रका पनि पूर्व विशिष्टहरूका कतिपय गाड़ी 600-700 गाड़ी सरकारले खोसे भनेको छ. अब समग्रतामा त्यतिखेर तपाईँले हेर्दाखेरि चाहिँ

0: यतिसम्मको अप्ठ्यारो स्थितिमा फेरि चाहिँ 10 अर्बको गाड़ी आयातको कुराहरू, अहिले यो आयल निगमले चाहिँ 41 करोड़ कि कति यो मुनाफा बाँड्यो भनेर चाहिँ यसको पनि व्यापक चर्चा परिचर्चा भइरहेको छ। यी यस्ता कुराहरूले चाहिँ सुशासनको मानक स्थापित गर्छन् वा कतै यसमा चुकिरहेको छ सरकार?
1: यस्तो छ, त्यो जेन्नी आन्दोलनको क्रममा भदौ 24 गते धेरै सरकारी सवारी साधनहरू क्षतिग्रस्त भयो। त्यसमध्येमा प्रहरीको मात्रै पनि करिब 1200 सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर भएको थियो। नेपाली सेनाको त्यति धेरै क्षति भएको थिएन, त्यही भएर नेपाली सेनालाई धेरै गाडी त्यो बेला किन्नु परेन। प्रहरीको करिब करिब भए जस्तो राम्रो चल्ने गाडी, पेट्रोलिङमा जाने गाडी सबै ध्वस्त भएको कारणले उहाँहरूले त्यही बेलामा पनि किन्नको निमित्त आग्रह गरेर मै हुँदाखेरि पनि 175 वटा गाडी नेपाल प्रहरीलाई र 70-80 वटा गाडी सशस्त्र प्रहरीलाई गरेर 252 वटा गाडी सरकारी बजेटबाट किन्ने, त्यसले पुग्ने भएन भनेर भारत सरकारसँग हामीले त्यो बेलामा करिब 800 वटा सशस्त्र प्रहरी, नेपाल प्रहरी, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय सबैलाई गरेर त्यो भारतबाट मगाएका थियौँ। त्यो बेलामा सम्बोधन गरिएको भनेको सुरक्षा संयन्त्र र जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगको लागि मात्रै थियो। अदालतका धेरैसो जिल्ला अदालत र पुरानो अदालतका उच्च अदालतका गाडीहरू पनि त्यो बेलामा क्षतिग्रस्त भएको थिए। थुप्रै सरकारी निकायहरूका आयोजनाहरूका गाडी क्षतिग्रस्त भएको थियो। त्यो संख्या थुप्रो छ। अब त्यो बेलामा जलेका कतिपय गाडीहरूको बिमा पनि गरिएको थियो, किनभने नेपाल सरकारले विगत 5-6 वर्षदेखि नै सरकारी सवारी साधनको बिमा गर्नुपर्छ भन्ने व्यवस्था गरेका थियो। म हुँदाखेरि मैले सबै सरकारी साधनहरूको र सरकारी भवनको पनि बिमा अनिवार्य गरे हो। त्यही भएर बिमा गरिएका जतिको रकम आएर सरकारको राजस्वमा जम्मा भइसकेका छ, तर उनीहरूलाई निकासा नदिएको कारणले, पैसा नदिएको कारणले किन्न सकेका छैनन्। आखिर सरकारलाई पैसा त बिमाबाट प्राप्त भइसक्यो। त्यस कारणले अब नेपाल सरकारका सबै निकायहरू र कतिपय गाउँपालिका प्रदेश सरकारका पनि गाडीहरू तपाईँलाई ध्वस्त भएको छ। त्यसलाई रिप्लेस गर्ने हिसाबले ठ्याक्कै कति रकम आउँछ तपाईँले भने अनुसार
0: नयाँ मात्र किन्ने भन्ने छ, 1 अर्ब सेनालाई चाहिएको छ होइन, केही समय हामी मितव्यय अपनाउन सक्छौँ कि सक्दैनौँ भन्ने खालको मात्र मेरो प्रश्न हो।
1: अहिले यसो मितव्यता अपनाउँदाखेरि दिनुपर्ने सार्वजनिक सेवा नै अवरुद्ध हुने अवस्था आयो। जस्तै नापीलाई तपाईँले गाडी दिनु भएन भने सार्वजनिक सेवा नै अवरुद्ध हुन्छ, किनभने नापी चाहिँ त्यो जग्गा भएकै ठाउँमा नाप जाँच गर्न जानुपर्ने हुन्छ। सरकारले गाडी दिएन भने के हुन्छ, तपाईँको जग्गावालाको सँग पैसा नापी कर्मचारी उठाउनु पर्ने हुन्छ। त्यही भएर सेवा प्रवाहलाई नै असर पर्ने गरी नापी भयो, कृषि विकास भयो, होइन, वन भयो, जसलाई गाडी अनिवार्य हुन्छ, सुरक्षाकर्मीलाई त अनिवार्य भयो। त्यही भएर गाडी खरिद गर्नको निमित्त कति बजेट राखिएछ भन्ने कुरामा बहस गर्नुभन्दा पनि त्यो गाडी कोलाई प्रयोग गर्न दिनको निमित्त किन्न लागि हो, सेवा प्रवाह गर्ने निकायहरूलाई गाडी छ कि छैन, अस्पताललाई एम्बुलेन्स छ कि छैन, होइन, यस्तो कुरा चाहिँ मूल्याङ्कन गरेर टिप्पणी गर्दाखेरि यस हुन्छ। मैले त्यसको ब्रेकडाउन चाहिँ हेर्न पाएको छैन, कुन कुन निकायलाई कतिवटा गाडी के प्रयोजनको निमित्त त्यो
0: नेपाली सेनालाई भनेर मलाई लाग्छ 84-85 करोड रुपियाँ विनियोजन भएको छ। त्यसपछि
1: नेपाली सेनालाई त्यो त आवश्यकै थियो, त्यही बेलामा पनि उहाँहरूले सरकारलाई भार, अहिलेको चिफ स्टाफसँग मैले कुराकानी धेरै लामो गरे त्यो बेलामा उहाँसँग सरकारलाई भार किन पार्ने, अहिले निर्वाचन गर्नको निमित्त पनि सरले अब नयाँ बजेट ल्याउन सक्ने अवस्था छैन, हजुरले यही बजेटबाट पुर्याउनु पर्ने भएन, मैले माग्दिनँ भनेर उहाँले भन्नुभएकै हो। उहाँ एकदम सज्जन मान्छे, अनि होइन तपाईँहरूलाई भारत सरकारसँग सहयोग भए पनि माग्दिन्छु भन्दा पनि होइन, भारत सरकारसँग हामीले अहिले सहयोग किन्ने नि, हामी भएकैबाट काम चलाउँछौँ, हाम्रो धेरै ध्वस्त भएको छ होइन, बरु निर्वाचनतिर चाहिँ चाहिने पैसा हजुर जुटाउँ भनेर उहाँले त्यो बेला भन्नुभएको थियो। उहाँले थाँटिराखेका मागहरू सम्भवतः संस्थाबाट अहिले आएको छ होला।
0: अब यो बजेट कस्तो आयो, बजेटको आकार हामी अप टू डाउनतिर गयौं, डाउन टू अप हुनुपर्छ, बजेट चाहिँ अप टू डाउन गयौं र बजेटले चाहिँ धेरै विपन्नताको क्षेत्रलाई, कृषि क्षेत्रलाई र अलिकति जनता र नागरिकको भावनालाई चाहिँ समेट्न सकेन भन्ने विषय जोडियो सर, तपाईँलाई कस्तो लाग्छ?
1: यस्तो यो बजेटका दुईवटा पाटोबाट मूल्याङ्कन गर्नुपर्ने हुन्छ, एउटा नीतिको पाटोबाट, अर्को अङ्कको पाटोबाट। नीतिको हिसाबले त मैले सुरुमै यो बजेटले नेपालको इतिहासमा एउटा सुधारमुखी बजेट चाहिँ धेरै कालखण्डपछि सुधारमुखी बजेट आयो, धेरै कुराहरूमा सुधार गरेर खास गरी प्रत्येक व्यक्तिको क्षमता हुन्छ, त्यो क्षमता उपयोग गर्नको निमित्त मुलुकभित्रै अवसर सृजना गर्नको निमित्त एउटा अवसर अर्थतन्त्र अवसर सृजना गर्न सकिने र भएको अवसर चाहिँ कसैले सृजना गरे अवसर छ भने त्यसमा सहभागी पनि हुन सकिने, यो अवसर अर्थतन्त्र सृजना गर्नको निमित्त सुधार गर्नुपर्छ भनेर मैले पनि भनेको थिएँ। र अहिलेको बजेटले त्यो अवसर अर्थतन्त्र सबैलाई अवसर सृजना गर्ने, सबैलाई अवसरको लाभ प्राप्त गर्न सहज तुल्याउने, व्यवसाय गर्न र व्यवसाय बन्द गर्न सहज तुल्याउने, अन्तर्राष्ट्रिय लगानी गर्न सहज पुर्याउने त्यो बाहिरबाट आउने लगानी होस् अथवा नेपालीहरू क्षमता सहितका नेपालीहरू छन् भने नेपाल बाहिर पनि त्यो आफ्नो व्यवसाय विस्तार गर्नको निम्ति अवसर दिने यस्ता कुराहरू चाहिँ अहिले नीतिगत सुधारका कुराहरू प्रस्ताव गरिएका छन्। कतिपय थुप्रै कानूनहरू 15-16 कानून त खारेज गर्ने नयाँ कानून लिएर आउने कुरा गरिएको छ, ती स्वागत योग्य हुन्, त्यसको त्यो पक्षबाट बजेट एकदम ठिक छ तर कार्यान्वयन कसरी जान्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो।
0: अझै पनि अर्थतन्त्र सम्झिएन होइन, तेस्रो त्रैमासिकमा पनि 7 क्षेत्र अझै पनि ऋणात्मक छन् भनेर भर्खरै मात्र केही तथ्यहरू बाहिर आएका छन्। यो आवास तथा खाना, वित्तीय र बीमा, उत्पादनमूलक क्षेत्र, अन्य क्षेत्र, संचार, सूचना क्षेत्र, शिक्षा, कृषि, वन, यी सबै क्षेत्रमा चाहिँ यो ऋणात्मक अवस्था देखिएको छ। अर्थतन्त्रको अहिलेको वर्तमान अवस्था चाहिँ कस्तो छ?
1: अहिले यो दोस्रो त्रैमासिकको जुन आर्थिक वृद्धिको प्रतिवेदन आयो त्यो प्रतिवेदनले करिब करिब के सबै क्षेत्रमा नै धनात्मक, पहिला ऋणात्मक थियो, खास गरी निर्माणमा, यो रिटेलमा, खुद्रा व्यापारमा केही क्षेत्रमा ऋणात्मक थियो, अहिले सबैतिर चाहिँ धनात्मक छ र पर्यटन चाहिँ अत्यन्त राम्रो तरिकाले वृद्धि भएको छ। तर हामीले चाहे जस्तो 6-7% आर्थिक वृद्धि हुन सक्दैन, त्यो कुरा स्वाभाविक हो। अब अहिले चाहिँ कस्तो भने केही घटनाहरूले गर्दाखेरि खास गरी पर्याप्त प्रमाण नभइकन व्यक्तिहरूलाई थुनामा राखिएको यो व्यवसायहरूले पटक पटक भन्ने गर्नुहुन्छ नि, पहिला थुन्ने अनि सुन्ने यो ठिक भएन, पहिला सुन्नु पर्यो त्यसपछि थुन्नु पर्यो, त्यो गरेका कारणले अहिले व्यवसायहरूले खुलेर बोल्न चाहिँ भएको छैन। तर व्यक्तिगत तवरमा निजी बैठकहरूमा उहाँसँग कुराकानी गर्दाखेरि खै मुलुकमा त गाह्रो छ काम गर्न भनेर धेरैजना नेपालभित्रै पनि नबसेर उहाँहरू बाहिर विदेशमा गएर बसेको, कसैलाई फोन गर्यो भने होइन अहिले त उहाँ विदेश हुनुहुन्छ भनेर यहाँ उहाँको आफ्नो मान्छेले उठाउने अथवा केही गरी फोन उठ्यो भने पनि विदेशमै भएको कुरा बताउने उहाँहरूले भावनाले अहिले उहाँहरू खुलेर बोल्नु भएको छैन। अब किन बोल्नु भएको छैन उहाँहरू आफूले मलाई भन्नुहुन्न, अब तपाईँहरूले सोद्धाखेरि भन्नुहुन्छ कि, तर भित्र चाहिँ अन्तरङ्ग बैठकहरूमा उहाँहरू गाह्रो छ मुलुकमा काम गर्न, कतिर आएर कतिपय कुराहरू मन्त्रीज्यूहरूको अलिक उत्तेजित बोलीले पनि असर पारेको छ। जस्तै निर्माण व्यवसायहरू अहिले त्रस्त छन्, खुट्टै भान्तिन्छु भन्नुभएको छ मन्त्रीजीले, साँच्चीकै भान्तिने हो कि?
0: हिजो त के अरे प्रदेशका मन्त्री र मेयरलाई पनि थुन्छु भन्नुभएको छ फेरि।
1: अब त्यो किसिमको आक्रोश चाहिँ ठिक छ, आक्रोश नागरिकले व्यक्त गर्नु स्वाभाविक हो, पदमा भएको व्यक्तिले आक्रोश व्यक्त गर्ने होइन, पदमा भएको व्यक्तिले चाहिँ त्यो काम किन रोकिएको छ त्यसलाई फुगाउने हो, त्यही भएर खुट्टा भरिदिन्छु भन्ने वक्तव्यले मान्छेलाई त्यो एउटा भय सिर्जना गर्न सकिएला, काम होला भन्ने आशय उहाँको होला। अब उहाँसँग मैले कुरा त गरेको छैन, तर पदमा भएको व्यक्तिले, शक्तिमा भएको व्यक्तिले त्यस्तो बोल्नै पर्दैन, उसको शक्ति नै पर्याप्त छ, उसँग यति ऊर्जा छ कि त्यो ऊर्जाको रापबाट नै मानिसहरू त्रस्त हुन्छन्, त्यस कारणले बोलेर थप त्यसमा कुनै भय सिर्जना गर्नुपर्ने, अनि त्यो सिर्जना गरेका कारणले मान्छेले काम गर्दैला, निर्माण व्यवसायले काम गर्दैला, लेबरले काम गर्दैला, होइन? अब कसरी हुन्छ, निर्माण व्यवसायले काम गर्न चाह्यो भने उसले पेमेन्ट पाएन भने उसले वर्करलाई, कामदारलाई पेमेन्ट गर्न सक्दैन, कामदारलाई पेमेन्ट त गर्ला, सामान किनेको सिमेन्ट छड यावत कुराहरू किने आउँछ त्यसलाई पेमेन्ट गर्न सक्दैन, जब पेमेन्ट गर्न नसक्ने बित्तिकै छ उसले ठेकेदार आफू मात्रै पनि काम गर्न तयार भएर त भएन नि, ऊ डराएर पनि काम हुँदैन, उसलाई त पेमेन्ट चाहियो नि, अहिले त धेरै ठाउँमा पेमेन्ट रोकिएको छ, होइन?
0: सुनिँदैछ क्यान्सर र रेबिज विरुद्धको औषधिको अभाव छ अरे देशमा, टेन्डर दुईपटक आह्वान भइसक्यो, त्यहाँ टेन्डर आह्वान भइसक्दा पनि त्यहाँ कसैले पनि त्यहाँ हालेको छैन टेन्डर भन्ने कुरा पनि आएको थियो।
1: अब त्यो केही घटनाहरूले मानिसहरू चाहिँ अहिले टेन्डर गरे पनि निर्णय गर्न डराइरहेछन्, त्यो यस्तो किसिमको भय सिर्जना गर्दाखेरि अब वर्तमान सरकारलाई नै राम्रो हुँदैन, र अहिलेको सरकार चाहिँ टिक्नुपर्छ, 5 वर्ष टिक्नुपर्छ नेपालमा। एक किसिमले राजनीतिलाई शुद्धिकरण गर्नको निमित्त पनि एउटा सरकार चाहिँ 5 वर्ष पुरै टिकेर देखाउनु पर्ने छ, त्यही भएर अहिले कुन दल हो के हो भन्ने कुरा महत्वपूर्ण होइन, अहिलेको सरकार चाहिँ सफल हुनुपर्छ यति हो। अब यो सफल हुनुको निमित्त त पहिलो प्राथमिक दायित्व त उहाँहरूकै हो, त्यो सफलताको मार्गमा अगाडि बढ्ने कि यस्तै किसिमले मान्छेहरूलाई उत्तेजित गराएर भयग्रस्त गराएर अनि काम गरेर बिगार्दै जाने भन्ने चोइस त अब उहाँहरूले नै गर्नुपर्ने हुन्छ। तर त्यसले गर्दाखेरि अहिले लगानीको वातावरण चाहिँ अलिकति फस्किएको चाहिँ छ, नभए अरू कुराहरू ठिक छन्। फेरि अहिले अन्तर्राष्ट्रिय सम्बन्धको हिसाब पनि त्यस्तो बिग्रिया चाहिँ छैन, अहिले हाम्रा मित्र राष्ट्रहरू त्यसपछि गएर बहुराष्ट्रिय संस्थाहरू पनि अहिलेको सरकारप्रति ठूलो आशा गरेर नेपालमा लगानी गर्न, नेपालमा लगानी सहजीकरण गरिदिन, नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन गर्नुपर्ने सहयोग गर्न तयार हुनुहुन्छ उहाँहरू। अब यो माहौललाई त हामी आफैले सही तरिकाले प्रयोग गर्ने हो, अब त्यो प्रयोग गर्ने क्रममा उत्तेजित अभिव्यक्ति होइन, आक्रोशित अभिव्यक्ति, गलत व्यक्तिबाट आक्रोश व्यक्त हुनु र त्यसरी गएर काम नै रोकिदिनु, यस्ता कुराहरूले चाहिँ
0: तर सर यो देशमा बिचौलियाहरूले चलाउँदो रहेछ नि त सरकार त होइन, ठुला घरानाका व्यक्तिहरू पनि त यो गलत एङ्गलबाट गलत उसमा चाहिँ फसेका होइन, गलत ठाउँमा चाहिँ हात हालेका प्लस सिधो धनी भन्ने एउटा भनौँ न प्रतिस्पर्धा चलेको जस्तो देखियो नि त।
1: यो त अनुमान गर्ने विषय नै हो नि, यो त प्रमाणित विषय नै हो नि। यो त अब एउटा ठुलो दलको अहिले सभापति हुनुहुन्छ, उहाँले सार्वजनिक रूपमा व्यक्त गर्नुभएको अभिव्यक्ति नै हो। बिजुलियाहरूको प्रवेश चाहिँ शयन कक्षसम्म, प्रधानमन्त्रीको शयन कक्षसम्म हुन्थ्यो, त्यसलाई अहिले अहिलेको सरकारले तोड्ने प्रयत्न गरेको छ, भिजिबली देखिन्छ। किनभने बिजुलियाको अखाडा भनेको प्राय निवास हो, सभ्य मुलुकमा, विकसित मुलुकमा, राम्रो लोकतन्त्र भएको मुलुकमा मन्त्रीहरूले पदाधिकारीहरूले आफ्नो निवासबाट कार्यालय चलाउँदैनन्, कहीँ पनि चलाउँदैनन्। कार्यालय भनेको कार्यालय हो, त्यहीँ गएर काम हुनु पर्यो। मन्त्री परिषदको बैठक चाहिँ तलटारमा बस्ने भयो, यो कुरो म मन्त्री हुँदा पनि गलत भयो। त्यो बेला प्रधानमन्त्रीले पनि त्यो बेला बालाटारमा बोलाउनु भयो, अब गइयो होइन, बालाटारमा बोलाउनु हुँदैन के हुन्छ र भन्नुभयो। तर निवास र प्राइभेट अफेयर र पब्लिक अफेयर त छुट्याउनै पर्छ, हरेक व्यक्तिको निजी जीवन हुन्छ। विदाको दिनमा रेस्टुरेन्टमा गएर खान पाइयो, आफ्नो साथीभाइहरूसँग नाचगान गर्न पनि पाइयो, त्यो निजी जीवन हो, आफ्नो परिवारसँग घुम्न पाइयो। तर सार्वजनिक कार्यक्रममा जाँदाखेरि परिवारलाई सँगै हेलिकप्टरमा लिएर जाने, अनि सार्वजनिक कार्यक्रममा कम सहभागी हुने, अरू फोटोसुटमा सहभागी हुने, बिहा वर्तमानमा भाग लिने, यो काम चाहिँ सबै मुलुकमा कहिले पनि टोलरेट गरिँदैन। कतिपय मुलुकहरूका मन्त्रीहरूले सार्वजनिक कार्यक्रममा प्लेन चढेर गएको अवधिमा आफ्नो नातोपर्नी मान्छेको साथीको बिहामा भाग लिएको कारणले मन्त्री पद नै गुमाउनु पर्यो। अस्ट्रेलियामा त्यस्तो केसहरू भएको छ, जर्मनीमा भएको छ। अब हामी कहाँ के भने निजी जीवन र यो सार्वजनिक जीवन छुट्याउन नसकेका कारणले हाम्रो शासन पद्धति बिग्रिएको थियो, र बिचौलियाले ठ्याक्कै निजी जीवनमा प्रवेश गर्थ्यो नि, घरैमा गएर सानो बच्चा खेलाइदिए भए त त्यो खेलाउने मान्छे बिचौलिया त एकदम लोकप्रिय हो नि हाम्रो मन्त्रीको होइन। किनभने घरमा त प्रवेशै दिन हुँदैन, मैले घरमा त्यो बेला कसैलाई पनि नातोपर्ने मान्छेहरू बाहेक, त्यो पनि एकदम फ्यामिली रिलेसनको बाहेक, अरू कसैलाई दिएको थिएन। यदि काम छ भने मन्त्रालयमा अफिसमा जहाँ हो त्यहीँ हुन्छ। अहिले प्रधानमन्त्रीले सुरु गर्नुभएको त्यो एकदम ठिक छ, त्यो सबै मन्त्रीले पनि त्यो गर्न पर्यो। त्यो चाहिँ त्यो गर्ने बित्तिकै बिचुलियाहरू बिचुलियाहरूलाई उज्यालो मन पर्दैन क्या, मन्त्रालयमा आएर टिएसँग समय लिएर भित्र छिर्नु भनेको उज्यालो हो नि, त्यहाँ कसैले कसैले देखाएको हुन्छ नि
0: होइन।
1: विदेशमा तपाईँले कतिपय मन्त्री, राष्ट्रपति, प्रधानमन्त्रीहरूको चाहिँ टेलिभिजनमा देख्नुहुन्छ नि, कुनै एउटा मिटिङ भइरहेको छ, द्विपक्षीय मिटिङ भएको छ भने एउटा नोट लिने मान्छे बसिया हुन्छ नि, त्यो साक्षी राखेको हो क्या, गोप्य कुरा केही भएको छ कि छैन। अब हाम्रो मन्त्रालयमै भेटियो भने पनि, एकान्तमा भेटियो भने त राम्रो होइन। मन्त्रालयहरूमा जानुभयो भने अहिले पनि कतिपय मन्त्रालयमा मैले त अब त्यो तोडिदिएको थिएँ परम्परा, अर्थमन्त्रीको कार्यकक्षमा गोप्य कक्ष हुँदैन।
0: मन्त्रालय प्रवेश गर्नुभयो मन्त्रीबाट बाहिर गइसके पछाडि,
1: मन्त्रालय प्रवेश गर्दा अर्थ मन्त्रालयमा गोप्य कक्ष छैन, सँगै म मामिला मन्त्रालयमा थिएँ, मैले त्यसलाई तोडफोड गरेर तोडेर उगार्ने भनेको थिएँ, त्यहाँ तोड्न भइसकेका थिएनन् होइन। धेरै मन्त्रालयमा गोप्य कक्ष, अनि चाहिँ त्यहाँ गएर टिए पनि बस्दैन, कार्यालय सहयोग पनि बस्दैन, सचिव पनि बस्दैन, कोही जानकार मान्छे पनि बस्दैन। तपाईँले एकदम कुनै मान्छेसँग कुरा गर्नुभयो, के कुरा गर्नुभयो होइन, हुँदैन। अनि त्यो चाहिँ अपारदर्शी गतिविधि त्यहाँ बढ्ने हो बिजुलियाले त्यहाँ पनि, तर बिजुलिया प्राय त्यो एकान्तै भेट्न पाइने भयो मन्त्रालय जाँदैन कि, बिजुलिया भनेको अदृश्य शक्ति हो नि, ऊ दृश्यमा नभइकन सारा शासन गर्न चाहन्छ, उसलाई आफूलाई एकदम भगवान भएको जस्तो, पशुपति भएको जस्तो फिल हुन्छ होला। तपाईँहरूले बिजुलियासँग कुरा गर्नु भएको छैन, कहिले काहीँ मैले झुकिएर बिजुलिया उहाँहरू एकदम के भने केपिओली भने त को हो र त्यस्तो त्यस्तो बताउनु उहाँहरू बोल्छन् होइन, त्यो हामीसँग त उनीहरूले त्यसरी बोल्छन् भने त्यो प्रधानमन्त्रीको प्रधानमन्त्रीसँग घर हेर्दाखेरि एकान्तमा के भने होला।
0: होइन, नेपालमा त अब बिचौलियाहरू त यति शक्तिशाली थिए, चीन र भारतलाई समेत मिलाउँछु भन्ने खालका पनि त थिए नि,
1: अहिले अहिले पुराना बिचौलिया त पुरै छन्की जस्तो छ, नयाँ बिचौलिया चाहिँ जन्मिया छन् कि छैनन् मलाई थाहा छैन, किनभने अहिले म सिंहदरबारभित्र
0: अस्ति जर्मनको यो पासपोर्ट ठेक्का प्रकरणमा चाहिँ फेरि फ्रान्सेली कम्पनीलाई दिन खोजेको भनेर प्रधानमन्त्रीको सचिवालयमै कतै चाहिँ एउटा खडा हुँदैछ कि भन्ने खालको आएको थियो, पछि सभापतिको हस्तक्षेपले त्यो रोकियो भन्ने छ, यहाँले पनि सुन्नुभयो होला त्यो घटना।
1: त्यो चाहिँ अब यो अङ्कको हिसाबले, किनभने अब जुन बिड प्राइस चाहिँ एउटा कम्पनी छानिएको कम्पनीले तोकेको थियो र दोस्रो कम्पनीको बिड प्राइस हेर्दाखेरि 3-3.5 डलरको अन्तर छ, त्यत्रो ठूलो अन्तर हुँदाहुँदै कसैले पनि दोस्रो पात दिन त हिम्मत गर्दै गर्दैन अब त्यस्तोमा पनि दबाब दिन कुनै शक्ति आयो भने त्यहाँ हो त्यसलाई बिचौलिया चाहिँ भन्न सकिएन
0: त्यहाँ भएको थियो त्यो चाहिँ पछि यो परराष्ट्र मन्त्रीले चाहिँ सभापतिको ढाडस पाइसके पछाडि चाहिँ त्यसलाई निरन्तरता दिनुभयो भन्ने आइरहेको थियो हुन्छ सर यहाँको महत्वपूर्ण समय यहाँको सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
1: हस् नमस्कार हस्
0: उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री रामेश्वर खनाल हामीले समग्र देशको विषय र अर्थतन्त्रको विषयमा बहस चर्चा गर्यौं उहाँ चाहिँ भाद्र 23 र 24 जेएनजी विद्रोह पछाडि नेपालको अर्थमन्त्री बन्नुभएको थियो र उहाँको एउटा सुशासनको नारा थियो हामीले केही काम गर्दाखेरि पनि सरकारी खर्चमा मितव्ययता अपनाउनुपर्छ र व्यक्तिगत हिसाबले नै हामीले चल्नुपर्छ भन्ने खालको उहाँको एउटा पाठ थियो उहाँसँग कुराकानी गर्यौं अहिले नेपाली बसमा छोटो विश्राम लिन्छौं विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले घितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका
3: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
4: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमै प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
3: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
3: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेण्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
3: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
5: मोबाइल नम्बर 9856019076 9861 71 96 76 र 9817 16 82 23
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
3: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
6: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
3: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856030829
7: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
8: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
7: वा यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
8: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
9: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
6: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
9: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686 पर्वत जाने गेट सहारा एग्रोभेट
10: रेडियो आदि खोला 105.4
11: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
12: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
11: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
12: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
11: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
12: हाम्रा सेवाहरू:
11: दाँत तथा मुखको परीक्षण,
12: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
12: दाँत टल्काउने,
11: मुख गनाउने समस्याको उपचार,
12: दाँत रङको सिमेन्ट भर्ने,
11: दाँतको जरेदेखिको उपचार,
12: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
11: साधारण दाँत निकाल्ने,
12: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
11: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
12: गिजाको शल्यक्रिया,
11: कृत्रिम दाँत राख्ने,
12: दाँत रङको वा मेटलको खुल लगाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
13: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
11: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
12: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0 63 5 90 0 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
10: रेडियो आदि खोला 105.4
0: बिकेको र अनुसन्धानकर्ताको हिसाबले
1: खेमजी, अब यो घटनाको सुरुवातदेखि आजको दिनसम्म होइन के भयो, के लापरवाहीले गर्दा आजसम्म अनुसन्धानले लिड लिन सकेन, को यसमा प्रत्यक्ष परोक्ष जिम्मेवार रहे, यी सबै कुराहरू धेरै पटक तपाईँले पनि राम्रोसँग उजागर गरिसक्नु भएको छ होइन। अब यो यसको टेक्समा जानुभन्दा पनि अब यो मुद्दाको पटाक्षेप कसरी गर्नुपर्छ भन्ने कुरालाई नै महत्व दिनुपर्छ जस्तो मलाई लाग्यो। तपाईँले पृष्ठभूमि नै भन्नुभयो, साह्रै राजनीति भयो। ठ्याक्कै म अहिले स्मरण गर्न चाहन्छु निर्भया घटनाको, दिल्लीमा निर्भयाको यस्तै प्रकृतिको घटना हुँदा पूरा भारत रोयो होइन, भारत रोयो, पूरा देशको राजनीति त्यो बेलामा नेताहरू एकै मञ्चमा उभिए होइन, एकै मञ्चमा उभिए, भारत रोयो, सरकारले तपाईँको नयाँ कानून ल्यायो होइन, फास्ट ट्र्याक अदालत बनायो, महिला न्यायाधीशलाई जजको रूपमा नियुक्त गर्यो, 7-8 वटा बुदागत सुधारहरू ल्यायो होइन, त्यसपछि अपराधीलाई कटघरामा ल्याएर ट्रायल पछि 10 वर्ष नै किन नहोस् होइन, 6 जना मध्ये 4 जनालाई तपाईँको फाँसी दिएको हामीलाई थाहा नै छ। ठ्याक्क उता भारतमा देश रोइरहँदा सबै नेता, पत्रकार, सबै समुदाय एउटै मञ्चमा उभिरहँदा यहाँ चाहिँ नि निर्मला नानीको त्यो डेथ, त्यो बडीमाथि राजनीति भयो, सबले खेलवाड गर्ने माध्यम बनाए। मलाई लाग्छ सुरक्षा निकाय र केही है तपाईँको के भन्ने त्यसलाई सङ्घ संस्था बाहेक अरू कोही पनि मैले गम्भीर चाहिँ नि देखेन। अब अनुसन्धानको पार्टमा सुरुवातमा के कमी भयो, के भएन, त्यसमा कसले मलजल गर्ने काम गर्यो, मिडियाको भूमिका के रह्यो, नेता कति गैर जिम्मेदार बने, त्यो कुरा अब गरेर चाहिँ नि व्यर्थ छ होइन। मैले के भन्न चाहे भने अब चाहिँ नि सरकारले, अहिलेको सरकारले जुन इनिसिएसन लिएको छ, हुन त इनिसिएसन त कुन सरकारले लिएन, जो गृहमन्त्री भए पनि पहिलो बुदामै निर्मला नानीको सफल अनुसन्धान गर्ने भन्ने नै हुन्छ, अनुसन्धान गर्ने नेताजीहरूले होइन, उहाँहरूले सहयोग गर्ने हो, एउटा वातावरण बनाइदिने हो, प्रहरी
14: ले गरेको काममा चाहिँ नि प्रहरीलाई ढाडस दिदियो गर्ने त प्रहरी नै हो नि होइन राम्रा राम्रा विज्ञ अनुसन्धान विज्ञको टिम छ अब यो टिमलाई चाहिँ नि अगाडि बढाउनु पर्छ यसमा सबैभन्दा ठुलो कुरो त्यो अभ्यास हाम्रो देशमा छैन हेर्नुहोस् हाम्रो देशमा छैन हामी भूपू भइसकेपछि होइन प्रहरी जुन घटनामा संलग्न भएका अधिकृतहरू जोसुकै भए तापनि भूपू भइसकेपछि उनीहरूलाई नजरअन्दाज गर्ने गरिन्छ
0: जस्तो अब निर्मला प्रकरणमा चाहिँ के भयो भने नि केशव सर मैले तत्कालीन बेलाका एसपी दिल्ली विष्टजीसँग पनि कुराकानी गरेँ होइन उहाँहरूले चाहिँ अब धेरै लामो समयसम्म अनुसन्धान गर्न पाउनु भएन पछि अङ्कुर जीसीजीको नेतृत्वले पनि अनुसन्धान गर्यो त्यो केसलाई एकदमै भनौँ न पछि राजनीतिकरण गरियो त्यसलाई उछालियो एउटा चाहिँ बालिकाको चाहिँ सबमाथि चाहिँ राजनीति भयो पोलिटिकलाइज भयो यो केस भन्ने कुरामा दुई मत रहेन त्यो ओपन सेक्रेट नै छ त्यो भएको पनि हो कञ्चनपुरमा होइन तर अब एउटा प्रहरी अधिकारीको अनुसन्धानमाथि चाहिँ यो किन चाहिँ यस्तो आशंका पैदा भयो किन चाहिँ यसलाई डाइभर्ट गरियो किन नेपालका प्रहरी काबिल छैनन् अनुसन्धानमा
14: होइन मलाई के लाग्छ भने हेर्नुहोस् है पहिलो कुरो त एक दुईवटा कुराहरू इनिसियल कुराहरू सुरुवाती चरणका कुराहरू के भयो भन्दा अब आमाले नै भनेको कुरा तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ पीडितको आमाले नै भनेको कुरा प्रारम्भिक सूचना प्रहरीलाई फिट गर्ने बित्तिकै प्रहरी जसरी परिचालन हुनु पर्थ्यो त्यसरी भएन तपाईँ घरमा आइहाल्छ अहिले घर जानुहोस् हामी हेर्छौँ भन्ने कुरा प्रहरीले चाहिँ नि जवाब दियो र अर्को कुरो दोस्रो कुरो घटनास्थलमा एकजना महिला प्रहरीको भूमिकालाई लिएर पनि प्रशस्त आलोचनाहरू भयो त्यो महिला प्रहरी भर्खर सेवा प्रवेश गरेको त्यसमा पनि पहिलो दिन त्यहाँ घटनास्थलमा गएको अब उसले चाहिँ नि जानेर नजानेर नियत त खराब त केही पनि थिएन होइन तर एउटा चाहिँ नि अलिकति उसमा चाहिँ नि अनुसन्धान गर्ने तौर तरिका उसले राम्रोसँग चाहिँ नि नजानेको कारणले गर्दा त्यहाँ त्यो दृश्यले गर्दा पनि प्रहरीले घटनालाई चाहिँ नि तपाईँको त्यो ट्रेकबाट चाहिँ बाहिर धकेल्यो भन्ने आरोप चाहिँ नि लाग्यो तर एउटा के हुन्छ भन्दा एउटा त्यो मात्रै दृश्य घटना चाहिँ नि बिग्रिनुमा वा के अरे अनुसन्धानको चाहिँ प्रथम दृष्टि नै कमजोरी देखियो भन्नुमा एउटा त्यो मात्रै घटनाकारक चाहिँ हुन्न हेर्नुहोस् प्रहरीले त्यसपछि मलाई लाग्छ अनुसन्धानको चाहिँ नि चरणहरूलाई राम्ररी ट्र्याकमा चाहिँ नि ल्याइरहेको जस्तो मलाई लाग्यो त्यो बेला किनभने मैले त्यो बेला पनि धेरै मिडियामा बोलेको थिएँ होइन सुरुवाती चरणमा त्यसपछि हेर्नुहोस् त्यसपछि सबैको सहयोग रहनुपर्ने किनभने परिस्थिति जन्य प्रमाणहरू त्यहाँ महत्त्वपूर्ण चाहिँ नि अनुसन्धानका स्रोतका रूपमा चाहिँ नि देखिएका छन् होइन तपाईँलाई सबै थाहा छ तपाईँले डिटेलमा कभरेज गर्नुभएको थियो मैले पनि सुनेको थिएँ भनेपछि परिस्थिति जन्य सबूतहरू जुन चाहिँ नि अनुसन्धानलाई लिड गर्न सक्थ्यो त्यो बेला सबैले प्रहरीलाई सहयोग गर्नुको साटो प्रहरीको चाहिँ नि अनुसन्धान के अरे कहाँ गएर रोकियो भिड नियन्त्रणमा गएर जुन मुद्दा गम्भीर मुद्दाको अनुसन्धान भइरहेको बेला 600 राउन्ड तपाईँ टियर ग्यास सेल चाहिँ प्रहार गर्नुहुन्छ त्यो टियर ग्यासको त्यो त्यत्रो उस धुवाभित्र अनुसन्धान को चाहिँ नि के अरे राम्ररी अनुसन्धान होस् भन्ने सोच कतिको चाहिँ नि सफल हुन्छ तपाईँ आफै भन्नुहोस् त्यही बेला नि सबैलाई न्याय कहाँ चाहियो सडकमै चाहियो सबै वकिल प्रहरी पनि त्यही अभियोजन गर्ने व्यक्ति पनि सडकमै र न्याय दिनुपर्छ भन्ने व्यक्ति पनि सडकमै सडकले न्याय खोज्यो होइन अदालतसम्म त्यो मिसिल राम्रोसँग जानुपर्ने हो नि होइन सबै सबूत प्रमाणहरू घटनास्थलमा बढीमा देखिएको जैविक प्रमाण लगायत सबै कुराहरू स्वाब लगायत सबै त्यसमा आइहाल्यो होइन त्यसपछि यो यसलाई चाहिँ अदालतसम्म चाहिँ नि लिएर जान पर्थ्यो कि होइन डिटेल अनुसन्धान गरेर तर के भयो भन्दाखेरि अनुसन्धानको पहिलो चरणमै जसरी प्रहरीले चाहिँ सपोर्ट पाउनु पर्थ्यो त्यो सपोर्ट चाहिँ
0: तपाईँलाई के लाग्छ यो मुद्दाको किनारा लाग्नु पर्ला फेरि पनि गृहमन्त्रीले चाहिँ यसलाई एउटा समिति गठन भएको छ मलाई लाग्छ कृष्ण पङ्गेनी एसएसपी साहबको नेतृत्वको एउटा समिति बनिया छ होइन त्यति बेलाका दसी प्रमाणहरू चाहिँ हामीसँग उपलब्ध हुन सक्छन् वा चाहिँ त्यतिखेरका साक्षीहरूका आधारमा वा अबको अनुसन्धानको पाटो चाहिँ के हुन सक्छ यो
14: अब हो मैले तपाईँलाई सुरुवाती चरणमै भन्न खोजेकै यही हो अब हेर्नुहोस् है एउटा के गर्नुपर्छ भन्दाखेरि कमिटी त बन्यो अब कमिटी पनि राम्रै अफसर होला नि हैन म त राम्रोसँग त्यति थाहा छैन राम्रै टिम होला यो किनभने गम्भीर यो धेरै गिजो लिएको मुद्दा हो मलाई के लाग्छ भने अब प्रारम्भिक चरणमै पूर्व एसपी साहब अब अहिले त एसएसपी भएर रिटायर हुनुभयो दिल्ली साहबलाई पनि त्यसमा प्रत्यक्ष रूपले संलग्न गराउनुपर्छ किनभने उहाँलाई डिटेल थाहा छ उहाँलाई डिटेल थाहा छ होइन त्यसको उहाँको टिमलाई होइन त्यो बेला काम गरेको टिमलाई
15: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 7 बजेको छ
16: यस समयको साथमा जितु सुनचादी पसल
17: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
18: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
15: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: नमस्कार। बिहान 7 बजे को आधी खुला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत आरती कुमार। सैन्य जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको 23 जिल्ला परिषद सम्पन्न। इलाका प्रशासन कार्यालय फालिङमा अर्को सूचना जारी नभएसम्मका लागि नयाँ राहदानी पासपोर्ट आवेदन संकलन कार्य स्थगित र चापाकोटमा ट्राक्टरको नयाँ भाड़ा दर निर्धारण। नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाले आफ्नो 23 जिल्ला परिषद वालिङमा सम्पन्न गरेको छ। जिल्लाभरका करिब 250 जना शिक्षकहरूको सहभागिता रहेको परिषदले संगठनको आगामी कार्यदिशा शैक्षिक सुधार तथा शिक्षकका पेशागत हक हितका विषयमा व्यापक छलफल गरेको छ। परिषदको उद्घाटन संगठनका निवर्तमान राष्ट्रिय समिति अध्यक्ष विष्णु प्रसाद भण्डारीले गुणस्तरीय शिक्षा निर्माणमा शिक्षकको भूमिका अझ प्रभावकारी बनाउन संगठन सुदृढ हुनुपर्ने जोड़ दिनुभयो। वहाँले बदलिदो शैक्षिक परिवेश अनुसार शिक्षकको क्षमता विकास पेशागत मर्यादा तथा शैक्षिक नीतिमा शिक्षकका सुझावलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा संगठनका जिल्ला तथा स्थानीय तहका पदाधिकारी विभिन्न विद्यालयका शिक्षक तथा शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि शिक्षकका साझा समस्या संगठनको सुदृढीकरण र आगामी कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए। संसदले संगठनको वार्षिक प्रगति समीक्षा गर्दै आगामी वर्षका लागि संगठन विस्तार शिक्षक क्षमता अभिवृद्धि पेशागत अधिकार संरक्षण तथा शैक्षिक सुधारसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संगठनका पदाधिकारीहरूले परिषद सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी तथा सरकारवालाप्रति धन्यवाद व्यक्त गर्दै शिक्षकहरूको एकता पेशागत मर्यादा र गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्तिका लागि संगठन निरन्तर सक्रिय रहने बताएका छन्। इलाका प्रशासन कार्यालय वालिङले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ राहदानी पासपोर्ट आवेदन संकलन कार्य स्थगित गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै राहदानी विभागको निर्देशन अनुसार यो कदम चालेको जनाएको हो। राहदानी विभागले आगामी 2083 असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ। उक्त नयाँ प्रणाली पूर्ण रूपमा संचालनमा आउनु अघि हालको मौजूदा प्रणालीमा बाँकी रहेका सम्पूर्ण आवेदनहरूको प्रक्रिया सम्पन्न गरी तथ्याङ्कहरू नयाँ प्रणालीमा स्थानान्तरण माइग्रेट गर्नुपर्ने भएको छ। सोही प्राविधिक कार्यका लागि राहदानी विभागबाट निर्देशन प्राप्त भए बमोजिम इलाका प्रशासन कार्यालय वालिङले 83 असार 23 गते पश्चात नयाँ राहदानी सम्बन्धी आवेदनहरू संकलन नगर्ने निर्णय गरेको हो। कार्यालयका अधिकृत सरिता चापागाई भारीद्वारा हस्ताक्षरित उक्त सूचनामा अर्को सूचना जारी नहुँदासम्म नयाँ आवेदन संकलन नहुने बेहोरा स्पष्ट पारिएको छ। स्याङ्जाको चापाकोट नगरपालिकामा ट्र्याक्टर व्यवसायीले नयाँ भाड़ा दर निर्धारण गरेका छन्। ट्र्याक्टर व्यवसायीले प्रति मिनट 100 रूपियाँसम्म लिएको गुनासो आएपछि नयाँ भाड़ा दर निर्धारण गरेको चापाकोट ट्र्याक्टर व्यवसाय प्रालिका सचिव दिपेन्द्र डोटेलले बताउनुभयो। चापाकोट क्षेत्रमा धान रोपाई शुरू भइसकेको अवस्थामा ट्र्याक्टर जोताई सम्बन्धी भाड़ा दरका विषयमा कृषकको गुनासो आएपछि नयाँ भाड़ा दर निर्धारण गरिएको उपाध्यक्ष श्रीराम घिमिरेको भनाई छ। चापाकोट ट्र्याक्टर व्यवसाय प्रालिको आकस्मिक बैठक हिलो जोताईका लागि रोडाको प्रति मिनट 70 र फालीको 60 रूपियाँ निर्धारण गरेको संस्थाका अध्यक्ष कमल रेग्मीले बताउनुभयो। अध्यक्ष रेग्मीले सम्पूर्ण ट्र्याक्टर व्यवसायीहरूलाई संस्थाले निर्धारण गरेको भाड़ा दर भन्दा बढ़ी शुल्क नलिन अनुरोध गर्नुभएको छ। पोखराबाट दुवै उडान गर्ने घोषणा गरेको फ्लाई दुवैले सन् 2027 मार्च 26 सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा दुवै उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो। फ्लाई दुवैका नेपाली स्थित जनरल म्यानेजर नवराज शाहीले शुरूमा भदौ 7 गतेदेखि एक महिनासम्म दैनिक एक उडान गर्ने घोषणा गरिएको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। पोखरा दुवै उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजित कार्यक्रममा उहाँले यस उडान मार्फत पोखराबाट दुवै हुँदै लन्डन, न्यूयोर्क, टोकियो लगायत 260 भन्दा बढ़ी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संघले गरेको पहल र लामो रिले अनसनको स्मरण गर्दै यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले फ्लाई दुवै र इमिरेट्स मार्फत शुरू हुन लागेको अन्तर्राष्ट्रिय हवाई सेवा सफल हुन नसके पोखराको पर्यटन अर्थतन्त्र दशकौं पछाडि धकेलिन सक्ने धारणा व्यक्त गर्नुभयो। चिनिया ऋण सहयोगमा करिब 22 अर्ब रूपियाँको लागतमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल 79 सेप्टेम्बर 17 गते उद्घाटन गरिएको थियो। विमानस्थल संचालनमा आएको लामो समयसम्म पनि यहाँबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
3: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि म खाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी रू 3,500 नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद त्यसको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ। सदियौंदेखि कायम रहेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ। पालिकाका 7 वडाबाट दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा युवतीसम्मलाई सम्मान गरेर जातीय विभेद अन्त्य गर्नुपर्ने सन्देश दिन खोजेका हौ। गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मी देवी घरतीपुन, प्रमुख प्रशासकीय अधिकृत हरिशन्द्र ढकाल, वडाध्यक्ष उदय बहादुर बुढाथोकी र पथ बहादुरका कार्यपालिका सदस्य प्रतीक्षा रसाईले, दलबहादुर खड्का थोकी तथा वडा नम्बर 1 का कार्यवाहक वडाध्यक्ष मानसिंह सापकोटा लगायतले सम्मान गर्नुभएको थियो। कार्यपालिका सदस्य प्रतीक्षा रसाईले अन्तर्जातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद र अदृश्य हिंसाको सामना गरिरहेका जोडीलाई सम्मान गरिएको बताउँदै गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो। गोर्खाको गण्डकी गाउँपालिका 7 र 8 घ्यालचोकका व्यावसायिक तरकारी किसान उत्पादनले उचित मूल्य नपाउँदा गम्भीर समस्यामा परेका छन्। लागत समेत नउठ्ने गरी व्यापारीले मूल्य तोकेपछि केही किसानले विरोध स्वरूप सड़कमा फण्टा फाल्न थालेका छन् भने बोडी बारीमै छोड्न बाध्य भएका छन्। स्थानीय किसान देवेन्द्र भुजेलले 2 क्विन्टल भण्टा बजार पठाउन टिप्याई बोरा तथा अन्य खर्च गरी करिब 680 रूपियाँ खर्च गरे पनि व्यापारीले प्रति केजी 5 रूपियाँ मात्र दिने बताएपछि सड़कमा फण्डा फालेको बताउनुभयो। वहाँका अनुसार दुई क्विन्टल फण्डा बिक्री गर्दा जम्मा 1200 रूपियाँ मात्र आमदानी हुने अवस्था रहेकाले लागत समेत नउठ्ने भएपछि यस्तो निर्णय लिनु परेको हो। 2076 सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका भुजेलले यस वर्ष 4 रोपनी 8 आनामा भण्टा खेती गर्नु भएको छ। भण्टासँगै बुढ़ी र काँक्रोको मूल्य पनि निकै घटेकाले किसान थप चिन्तित बनेका छन्। काँक्रो प्रति केजी 10 रूपियाँ र बुढ़ी 5 देखि 12 रूपियाँसम्ममा मात्र बिक्री भइरहेको उहाँले बताउनुभयो। घ्यालचोकका किसान ईश्वर अधिकारीले पनि लागत नउठ्ने मूल्य पाएपछि बारीबाट टिपेको बुढ़ी सड़कमा फाल्दै असन्तुष्टि जनाउनु भएको छ। गत वर्ष यही समयमा प्रति केजी 180 रूपियाँसम्म बिक्री भएको बुढ़ी यस वर्ष अत्यन्तै न्यून मूल्यमा झरेपछि किसान निराश बनेका छन्। 3 दशकदेखि व्यावसायिक तरकारी उत्पादनका लागि परिचित घ्यालचोकबाट काठमाडौँसम्म तरकारी आपूर्ति हुँदै आएको छ, तर यस वर्ष बजार मूल्यमा आएको गिरावटले किसानको मेहनत खेरा जाने अवस्था सृजना भएको छ। मलभाव उत्पादन लागत वृद्धि र बजारमा उचित मूल्य नपाउने समस्याले खेतीप्रतिको उत्साह घट्दै गएको किसानहरूको भनाई छ। किसानहरूले सरकारले लागतका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरी उत्पादनको सुनिश्चित बजार व्यवस्थापन गर्न माग गरेका छन्। अन्यथा व्यावसायिक तरकारी खेती नै संकटमा पर्ने चेतावनी उनीहरूको छ। अब अन्तिममा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको 23 जिल्ला परिषद सम्पन्न। इलाका प्रशासन कार्यालय फालिङमा अर्को सूचना जारी नभएसम्मका लागि नयाँ राहदानी पासपोर्ट आवेदन संकलन कार्य स्थगित। र चापाकोटमा ट्याक्टरको नयाँ भाड़ा दर निर्धारण। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आधी खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आधी खोला यहाँले रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट।

आजमुती 2083 साल असार महीना को 23 गते मंगलवार तदनुसार सन् 2026 जुलाई 7 तारीख अषाढ़ कृष्ण पक्ष को सप्तमी तिथि बिहान 8:40 बजे अष्टमी तिथि बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा आफ्ना बाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ़ने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ़नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। नाम र दानका लागि गरिएको प्रयास अपूर्ण देखिए पनि यात्राको प्रक्रिया अघि बढ़नेछ। वृष राशि हुनेहरूको लागि नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढ़ाईमा ध्यान केन्द्रित हुनेछ। प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ़नाले दैनिकीमा परिवर्तन आउन सक्छ। मिथुन राशि हुनेहरूको लागि पुरूषार्थी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय छ। रूचिका विषयमा लगानी बढ़ाउने अवसर प्राप्त हुनेछ। तारीफ योग्य कामको चर्चा हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़ाउन सकिनेछ। व्यवसायमा मनज्ञ फाइदा हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम दान र इनाम दिलाउनेछ। कर्कट राशि हुनेहरूको लागि श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य प्राप्त कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्च हुनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। तापनि गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ। मेहनत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम रोकिए पनि दिगो योजना बन्नेछ। सिंह राशि हुनेहरूको लागि खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आमदानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सचाउने अवसर भने प्राप्त हुनेछ। केही काम दोहोर्याउनु पर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत गर्नुहोला। कन्या राशि हुनेहरूको लागि पहिरन र योग्यताले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। गम्भीर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। साथीभाइको सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। तुला राशि हुनेहरूको लागि शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मेहनतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पछ्याएर पनि काम बनाउन सकिनेछ। व्यापार लगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। वृश्चिक राशि हुनेहरूको लागि कार्य समय तालिका नमिल्दा योजना अधूरै रहनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्य र अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्च हुनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। धनुराशि हुनेहरूको लागि नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। अनावश्यक साइनो गाँच्नेहरूसँग सावधान रहनुहोला। निर्णायक मोड़मा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। हिस्सेदारसँग समझदारी बढ़नाले पहिलेको सम्झौता भंग हुन सक्छ।
मकर राशि मकर राशि हुनेहरूको लागि छोटो समयमा विशेष उपलब्धि हात लागी हुनेछ। विभिन्न स्रोत साधन प्राप्त हुनेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउला। रोकिएका काम बन्ने र नयाँ काम शुरू गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। कुम्भ राशि हुनेहरूको लागि आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वाद विवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचना सम्बन्धीको पनि यतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा मान सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छा शक्ति बढ़नुका साथै कृतिमानी कामको यस लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा फन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फाले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हामी पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 63414 2185 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 63414 2185 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नु हुने सम्पूर्णमा धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहुँदा रेडियो आदि खोला यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार

0: अशोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849718921 र 9842639390
1: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ संघबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ सङ्गजा।
2: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबदाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 7364403031। मोबाइल 9856553031।
0: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
3: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 7364141363। मोबाइल 9841898070।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिबार।

0: होइन, यही चौपाटीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू राम धान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना, यही असार 27 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज अन्त आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, सिलसिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 063-4141-051, मोबाइल 98560-5249।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार। होइन, के भयो, किन बन्द भएको गाडी?
0: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
0: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
0: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी,
1: फोन नम्बर 063-4141-502, मोबाइल 98560-40502 र 98460-51401।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856323646।
2: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।
2: चा, कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
6: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा इपिएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9843686647।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
7: होइन, के भयो र किन लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
7: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
10: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
10: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
10: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
10: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
10: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
10: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
10: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
10: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
10: दाँत रङको वा मेटलको खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
10: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
10: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0635900025, मोबाइल 98604078। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: कृष्णा, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम आधीखोला विशेषमा। आधीखोला विशेष तपाईँले सामुदायिक रेडियो आधीखोला 105.4 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। आधीखोला विशेषको आजको श्रृंखलामा पनि उपस्थित भइसकेको छु म तोलाकान्त। आधीखोला विशेषमा तपाईँले विशेष कुराकानीहरू, विशेष छलफलहरू सुन्न सक्नुहुनेछ। आधीखोला विशेषको आजको श्रृंखलामा हामीले स्याङ्जाको वालिङमा विशेष नापी कार्यालय पाल्पा मार्फत स्याङ्जा जिल्लाको वालिङ नगरपालिका एकमा अहिले जग्गा धनी पूर्जाहरू वितरण भइरहेको छ। वडा नम्बर 2-3 पनि यो कार्यहरू जारी रहेको छ। यिनै विषयहरूमा केन्द्रित रहेर विशेष नापी कार्यालय पाल्पाका 7 नम्बर नापी टोलीका प्रमुख ज्योति शाहज्यू हाम्रो स्टुडियोमा हुनुहुन्छ। विशेष गरेर उहाँसँग यो नापी टोलीले के काम गरिरहेको छ वालिङको हकमा। वडा नम्बर 1 अहिले जग्गा धनी पूर्जाहरू वितरण गरिरहेको छ भने दुई र तीनको अहिले नाप्ने कार्यहरू जारी रहिरहेको छ र अन्य वडाहरूमा पनि यो कामहरू हुने यहाँहरूले हामीलाई जानकारी गराउनु भएको छ। के प्रक्रियाहरू पूरा गर्नुपर्छ नापी गर्नका लागि र त्यति बेला स्थानीय जग्गा धनीहरूले के कस्तो सहयोगहरू गर्नुभएको छ, के कस्तो सहयोगहरू गर्न आवश्यक छ नापी टोलीलाई र यो पुननापी नै किन आवश्यक पर्यो लगायतका विषयमा कुराकानी गर्नका लागि हामीले उहाँलाई हाम्रो स्टुडियोमा निम्त्याएका छौं। यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम आधीखोला विशेषमा।
1: धन्यवाद सर।
0: यहाँ विशेष नापी टोलीले अहिले वालिङमा के काम गरिरहेको छ, विशेष गरेर ठ्याक्कै वालिङ अहिले 1 वडामा यहाँहरूले जग्गा धनी पूर्जाहरू पनि वितरण गरिरहनु भएको छ, अन्य कामहरू पनि गरिरहनु भएको छ, वालिङमा यो विशेष नापी टोलीले गरिरहेको कामका बारेमा बताइदिनुहोस् न।
1: अहिले विशेष नापी टोलीले वालिङमा गरेको भनेको सर 1 वडाको चाहिँ नाप नक्सा सम्पन्न भएर दर्ता पनि सम्पन्न भइसकेको छ र त्यो दर्ता सम्पन्न गरिसकेर हामीले पूर्जा तयार गरिसकेका छौं। पूर्जा तयार गरेर अस्ति 21 गतेबाट हाम्रो पूर्जा वितरण पनि शुरू भइसकेको छ। 21 गते जुन हामीले उद्घाटन गर्यौं त्यो दिन चाहिँ केही पूर्जा बाँड्यौं। त्यसपछि अहिले बाँकी हामीले जम्मा वडा नम्बर 1 अहिले 531 पूर्जा तयार गरिसकेका छौं। अनि 531 पूर्जा तयार गर्यौं र हामीले हिजोबाट चाहिँ उसमा वडा कार्यालयमा 1 वडा कार्यालयबाटै पूर्जा वितरण चाहिँ शुरू गरेका छौं। अनि त्यसपछि अहिले चाहिँ एकको पूर्जा वितरण भनेको लगभग अन्तिम चरणको काम हो यो टोलीले गर्ने भनेको। अनि यो पूर्जा चाहिँ हामीसँग लगभग अहिले 1 वडाबाट 120 दिनभित्र जग्गा धनीहरूले लिन सक्नुहुन्छ। अनि 120 दिनभित्र चाहिँ हामी त्यो वार्ड कार्यालयबाट वितरण गर्छौं। अनि त्यसपछि चाहिँ हामीले मालपत्र नापीलाई बुझाउँछौँ यो पूर्जा। अनि त्यसपछि जग्गा धनीहरूले मालपत्र नापीबाट
0: जस्तो 1 वडामा 531 मात्रै पूर्जा हुन् जग्गा धनीहरू, त्यो जग्गाहरू त्यति मात्रै हो कि अरू पनि छ, केही छुटेका छन् कि के छ?
1: होइन सर, अहिले यो भनेको साँच्ची भन्दाखेरि एकदमै कम हो। 531 मात्रै होइन, यो एकदमै कम भएको हो। जग्गा धनीहरूको उपस्थिति चाहिँ एकदमै कम भएको कारणले गर्दाखेरि उहाँहरूको अब भनौँ न यो चासो कम भएको या बुझाइ कम भएको यो विशेष नापीलाई हो कि के हो, एकदमै कम भएको हो। त्यही भएर 531 हो, अरू चाहिँ बाँकी छ। अब पनि यो 531 भन्दा अब जुन छुटेको जग्गा धनीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब बाँकी भएको जग्गालाई फेरि दर्ता गरेर अनि यो पुनर्नापीबाट प्राप्त गरेको 7 टोलीबाट प्राप्त गरेको पूर्जा लिनलाई चाहिँ अझै पनि 120 दिन छ। यो 120 दिनभित्र चाहिँ टोलीसँग चाहिँ सम्पर्क गरेर फेरि दर्ता प्रक्रियामा गएर नयाँ पूर्जा लिन सक्नुहुन्छ।
0: जस्तै यो पुनर्नापी गर्नुको कारण के हो, यस गर्दाखेरि के फाइदा हुन्छ?
1: यो पुनर्नापी भनेको वास्तवमा भन्ने हो भने हाम्रो यो नेपालको हकमा प्रत्येक 10 गर्नुपर्ने थियो, तर अब 10 गर्न सकिएन। होइन, यहाँको स्याङ्जाको हकमा सायद 36-38 नापी भएको थियो पहिला, एकहरू नापी, त्यसपछि नापी नै भएन। अनि यो पुनः मापी चाहिँ किन आवश्यक पर्छ भन्दाखेरि हाम्रो त प्रत्येक भनौं न प्रत्येक वर्ष या प्रत्येक दिन विकास निर्माणको कार्यहरू थपिरहेको छ, घरहरू बनिरहेको छ, बाटो बनिरहेको छ, नाला बनिरहेको छ, ठूला ठूला अब डाँडा काँडा खारेर त्यसलाई हामीले देशसम्म जग्गा बनाएर त्यहाँ अब एकदम विकास निर्माणको कार्यहरू गरिरहेको छौं, जुन कि हाम्रो 38 सालको नक्सामा त अपडेट देखिएन। अनि यो पुनः नापी गरिसकेपछि हामीलाई चाहिँ के हुन्छ भने अहिले हामीले नापी गर्दाखेरि भोग अनुसारको नापी गर्ने हो। 38 सालको नापीमा हाम्रो चाहिँ जुन अब बाटो देखिएको छैन, अहिले त त्यसपछि विकास भएर कति बाटो खुल्यो कति बाटो खुल्यो, व्यक्तिको कित्ताहरू नै देखिरहेछ भनौँ न। अनि अहिले यो पुनः नापीले चाहिँ जग्गा के अरे नाप्दाखेरि भोग अनुसारको नापी गर्ने हो, एक हिसाबले भन्दाखेरि फोटो खिच्ने हो, जे जस्तो छ त्यस्तै बनाउने हो कि नक्सा, अनि त्यो बनाउनलाई चाहिँ पुनः नापी गर्ने हो। पुनः नापीमा चाहिँ अब बाटो घर सबै हामीले चाहिँ अहिले लिन्छौँ। पहिला चाहिँ अब त्यति धेरै घरहरू देखिँदैन नक्सामा, यति धेरै विकास भइसकेको थिएन, सहर बजारहरू यति धेरै थिएन, अहिले अहिलेको पुनः नापीको नक्सामा चाहिँ त्यो सबै आउँछ। अनि त्यसको त्यो कारण भयो, एउटा अपडेट भयो भनौँ न, अपडेट हुन गयो। अनि अर्को कारण के हो भने अब पहिला चाहिँ हाम्रो चाहिँ यो अब टोटल स्टेसनले नापी भएको थिएन भने प्लेन टेबलले नापी भएको थियो, अहिले चाहिँ अब डिजिटल नापी होइन, अनि त्यसमा धेरै प्लेन टेबलले नापी गर्दाखेरि एकदमै त्रुटिहरू भनौँ न त्यति धेरै अब त्यतिखेरको अवस्थाको लागि त्यही उपयोग थियो। त्यतिखेर चाहिँ अब जग्गाको नापी भनेको एउटा कर असुल गर्नलाई भन्ने मात्रै हिसाबले नापी भएको थियो, तर अहिले जग्गाको भ्यालु पनि धेरै भयो, अनि त्यस कारणले गर्दाखेरि अब त्यतिखेरको प्राविधिक र त्यतिखेरको अब हाम्रो उपकरणहरू र अहिलेको उपकरणहरू धेरै नै अपडेट भइसकेको छ।
0: जस्तै अत्याधुनिक उपकरणहरूले यो जग्गाहरू नाप्दाखेरि यसले अझ यथार्थ विवरणहरू आउने हो,
1: एकदमै सकेसम्म त्रुटि कम गर्ने भन्ने हो। पहिलाको अब जस्तै पहिलाको अवस्थामा अब हाम्रो छुट फरक नै धेरै थियो होइन, अब एक मिटर भनौँ न छुट फरक नै थियो भने अहिले चाहिँ हाम्रो चाहिँ पोइन्टमा हुन्छ कि, एकदम छुट फरक कम हुने, तेरो मेरो कम पर्ने होइन, एकदम त्रुटि कम गर्ने भन्ने उद्देश्य पनि हो एउटा। अनि अब अपडेट गरौँ न, हरेक कुरा अपडेटमा लैजाउँ, सबै कुरा डिजिटल भइसक्यो, नापी मात्रै पुरानो किन राख्ने, नापी पनि अपडेट गरौँ भनेर चाहिँ पुनः नापी चाहिँ एकदमै आवश्यक हो जस्तो लाग्छ।
0: जस्तै यो नापी गर्दै गर्दाखेरि यो जग्गाहरूको वर्गीकरण पनि हुन्छ होला नि, जस्तै व्यक्तिको जग्गा, संस्थाको जग्गा अथवा सार्वजनिक जग्गाहरू यति रहेछ भनेर, त्यो सार्वजनिक जग्गाहरू त्यो संरक्षणका लागि पनि यसले महत्वपूर्ण काम गर्ने हो।
1: एकदम सर, हजुरले भन्नुभएको ठिक हो होइन, यो के हुन्छ भने यो अब यहाँको खण्डमा चाहिँ हामीसँग नक्सा छँदैछ होइन, जुन नक्सा जस्तै पाल्पाको खण्डमा हेर्ने हो भने पाल्पामा चाहिँ द्वन्द्वकालमा अब त्यहाँको चाहिँ नक्साहरू नापी जल्यो र त्यहाँ चाहिँ अब केही पनि छैन। अनि यहाँको खण्डमा चाहिँ के छ भने यहाँ सबै छँदैछ, हामीसँग नक्सा छँदैछ। अनि व्यक्ति विशेषले जुन सरकारी सार्वजनिक जग्गाहरू अधिग्रहण गर्नुभएको छ त्यसको पूर्जा चाहिँ हामी दिँदैनौ, त्यो हामीले के गर्छौँ भने 7 दिने सूचना जुन हाम्रो नाप नक्सा सम्पन्न भइसकेपछि 7 दिने सूचना निकाल्छौँ, त्यतिखेर नै हामीले नक्सा भिराउँछौँ, ओभरल्याप गर्छौँ भनौँ न। अनि ओभरल्याप गर्दाखेरि हामीले सरकारी सार्वजनिक जग्गा पहिल्यै काट्छौँ, त्यसको सरकारी सार्वजनिक जग्गाको पूर्जा व्यक्तिमा जाँदै जाँदैन, त्यो कुनै पनि अवस्थामा नक्सा र पूर्जा जाँदैन सर, त्यो हामीले पहिल्यै हेर्छौँ। हामीसँग मालपोतले दिनुभएको लिस्ट पनि हुन्छ, नक्सा पनि हुन्छ, त्यसका आधारमा हामीले पहिला सरकारी सार्वजनिक जग्गाहरू छुट्याउँछौँ अनि त्यसपछि व्यक्ति विशेषको जग्गामा चाहिँ काम गर्छौँ।
0: जस्तै यो वालिङको हकमा 1 नम्बर वडामा कहिलेदेखि यो नापी नक्सा को यो नाप्ने कामहरू शुरू गर्नुभएको थियो र अहिले वितरण गरिरहनु भएको छ?
1: वालिङमा सर हामीले 77 सालमा प्रवेश गरेका थियौँ
0: हजुर,
1: अनि त्यसपछि 77 सालदेखि हाम्रो 2 सिजन लाग्यो यो नाप नक्सा गर्नलाई होइन, अनि हाम्रो चाहिँ के हुन्छ भने 8 महिना फिल्ड सिजन हुन्छ, बाँकीको 4 महिनामा चाहिँ हामीले अफिसको कार्य गर्नुपर्ने हुन्छ। 8 महिनामा हामीले फिल्डमै गएर जग्गा नापेर नक्सा बनाएर ल्याउँछौँ र यो 4 महिनामा चाहिँ हामीले सूचना निकालेर अनि जग्गा दर्ता गर्ने प्रक्रिया, फिल्ड बुक जुन हुन्छ त्यो जग्गा दर्ता गर्ने प्रक्रिया गर्छौँ र त्यसपछि गर्छौँ। यो वालिङको हकमा चाहिँ अलि ढिलै भएको हो, किनकि यहाँ चाहिँ जग्गा धनीहरूको उपस्थिति अलिक कम भएको कारणले हामीले चाहिँ पटक पटक सूचना प्रकाशित वडाबाट सूचना जारी गरेर जग्गा धनीहरूलाई बोलाउँदै र दर्ता गर्दै गर्दाखेरि अलि ढिलो भएको हो सर।
0: जस्तो अन्य वडाहरूमा नम्बरमा पनि यो नापीको कामहरू भइरहेको होला नि के छ एक नम्बरमा त अहिले यहाँहरूले नापी गरेर पूर्जा वितरण गरिरहनु भएको छ अनि वडाहरूमा पनि कामहरू भइरहेको होला के भइरहेको छ त्यहाँको पछिल्लो विवरण बताइदिनुहोस् न
1: सर भइरहेको छ दुई नम्बर वडामा नाप्नका सम्पन्न भएर सूचना निकाल्ने प्रक्रियामा छौँ हामी अनि तीन नम्बर वडाको चाहिँ नाप्नका सम्पन्न भइसक्यो चार नम्बर वडाको पनि करिब 75% नाप्नका सम्पन्न भइसकेछ
0: जस्तै यो एक दुई तीन चार गरेर गर्नुभएको छ अन्य वडाहरूमा पनि कर्मीसँग जाने हो अथवा कुनै वडामा अलि आवश्यकता पर्यो भने ती वडाहरूमा पनि जान सक्नुहुन्छ के छ यो नापी टोली
1: होइन यस्तो छ कर्मैसँग जानुपर्छ भन्ने पनि अब त्यस्तो केही छैन अब जहाँनिर चाहिँ बढी आवश्यकता पर्यो त्यहाँ पनि जान सकिन्छ नसकिने होइन कार्यालयसँग समन्वय गरेर अब यो ठाउँमा बढी आवश्यकता पर्यो भनेपछि जान सकिन्छ
0: जस्तै यो नापी भएपछि जग्गाधनी पूर्जाहरू जग्गाधनीलाई उपलब्ध गराउनुहुन्छ यहाँहरूले
1: हजुर
0: कतिजना प्राविधिकहरू अहिले फिल्डमा हुनुहुन्छ कार्यरत हुनुहुन्छ फिल्डमा
1: सर अहिले हामी त यहाँ वालिङको खण्डमा जम्मा चारजना प्राविधिक मात्रै छौँ सर
0: पर्याप्त हो त
1: होइन सर प्राविधिक एकदमै कम हो त्यही भएर हाम्रो यहाँ नाप्नस्ता पनि एकदमै ढिलो भइरहेको छ अब प्राविधिकै अब कम आएपछि नाप्नस्ता यो प्रक्रिया पनि लामो छ नाप्नस्ता फिल्डमै गएर प्रत्येक किट्टा नापेर ल्याएर नक्सा बनाएर डाटा कलेक्ट गरेर गर्नलाई चाहिँ समय पनि लाग्नेछ यो कर्मचारी चाहिँ एकदमै कम भएको
0: जस्तै यो जग्गाहरू विकासक्रम सँगसँगै परिवर्तन हुँदै जान्छन् त्यसलाई थप अपडेट गर्दै जानुपर्छ पनि यहाँले अघि भन्नुभएको छ त्यो अनुसार त यो हजुरहरूको यो प्राविधिक संख्या पनि कम हुने र यो नाप्दै जाँदाखेरि त फेरि यो कामै नसकिने जस्तो देखिने भयो नि त्यो समय नै त्यही लाग्ने भयो अन्य वडाहरूमा पुग्न पनि समय लाग्ने भयो अन्य ठाउँहरूमा पुग्न पनि समय लाग्ने भयो यसको लागि केही व्यवस्थाहरू अन्य हुन सक्छन्
1: हाम्रो कार्यालयले चाहिँ प्राविधिकहरू थप प्राविधिकहरू चाहिँ माग गर्नु भएको छ थप प्राविधिक आउनुभयो भने यो काम चाहिँ छिटो पनि हुन्छ अनि सहज तरिकाले पनि हुन्छ र एकदमै गुणस्तरीय पनि हुन्छ सर
0: जस्तै यो सार्वजनिक जग्गाहरू अतिक्रमण भएका कुराहरू बाहिर आइरहेका छन् अलि अतिक्रमण गर्ने क्रमहरू बढ्दो पनि छ यी अतिक्रमण भएका जग्गाहरू यो अतिक्रमण भएको हो अथवा भएको होइन के छ भनेर यहाँहरूले त्यसको जानकारी त्यसको अभिलेख पनि छुट्टै राख्नुहुन्छ होला पक्कै र त्यो अभिलेख स्थानीय पालिकाहरूलाई बुझाउनुहुन्छ अथवा के गर्नुहुन्छ त्यो अभिलेख छुट्टै राख्नुहुन्छ या हुँदैन
1: होइन हामी राख्छौँ सर हामीसँग डाटा हुन्छ त्यसमा चाहिँ हामीले चाहिँ कति सरकारी सार्वजनिक जग्गा व्यक्तिले भोग गर्नु भएको छ त्यो सबैको अभिलेख हामीले राख्छौँ अनि अब स्थानीय निकायहरूले यदि माग्नु भयो उहाँहरूलाई चासो भएर ल के कस्तो छ भन्नुभयो भने हामीले चाहिँ उहाँहरूलाई जानकारी दिन मिल्छ
0: हजुर यो जग्गाधनीहरूले यो कार्यमा कतिको साथ दिनुभएको छ यो नापी नक्सा गर्ने कार्यहरूमा जग्गाधनीहरू यहाँहरूसँगै फिल्डमा यहाँहरूले खबर गरेको बेला आउनुहुन्छ आउनुहुन्न अथवा कतिको सहयोग सहकार्य भइरहेको छ
1: अनि हुन त अब अलिअलि भएको छ सर तर जति हुनुपर्ने हो त्यति चाहिँ भएको छैन जग्गाधनीहरूको अलिकति अब बुझाइ अलिकति कम भयो यहाँ के भयो भने अब आफ्नो काम आफूले आफै कार्यालय जाँदाखेरि यो चाहिँ मेरो काम हो भनेर बुझेर चाहिँ जाँदाखेरि छुट्टै प्रभाव पर्ने रहेछ तर यो फिल्डको नाप्नक्सामा के भयो भने प्राविधिक डाइरेक्ट जग्गामा जाँदाखेरि आफूलाई अब भनौँ न आवश्यक नपरेसम्मलाई चाहिँ उहाँहरूको काम हो गर्नुहुन्छ भन्ने हिसाबले चाहिँ अलिकति जग्गाधनीहरूको चासो कम भएको हो अनि चाँद अब यसमा के गर्नुपर्छ भने नाप्नक्सा गर्दाखेरि हामी चाहिँ पहिला सबभन्दा पहिला भनौँ न 15 दिने सूचना वडालाई दिन्छौँ त्यसपछि हाम्रो चाहिँ अब केही कन्ट्रोल पोइन्ट राख्ने हाम्रो प्राविधिक कामहरू हुन्छ त्यसपछि हामी अब नाप्नक्सा सुरु गरौँ भनेर जान्छौँ अनि त्यहाँ गएर अब टोल टोलमा सानो सानो भेला राख्छौँ टोल संयोजकहरू जस्तै हुनुहुन्छ उहाँहरूसँग समन्वय गरेर जान्छौँ अनि त्यसपछि आफ्नो साथ देखाइदिनु भन्छौँ कि पहिला भोग अनुसारको नापी हो यहाँ चाहिँ हामीले के भन्छौँ भने जग्गाधनीलाई ल तपाईँ आफूले भोग गर्नुभएको साथ देखाइदिनु न समस्या यहाँ के छ भने गाउँतिर जाँदाखेरि साथ देखाइदिने मान्छे नै उपस्थित भइदिनु हुन्न अब गाउँमा होइन युवाहरूको एकदमै धेरै कमी भएको हिसाबले पनि होला बुढाबुढीहरू आमाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ साथ देखाइदिनु भन्दाखेरि डाँडा केरा गरेर म त कहाँ जान सक्छु साथ देखाउन भन्नुहुन्छ अनि त्यो साँझहरू पनि नदेखाइदिने अब अलिकति टाढा भएका मान्छेहरू सहर बजारतिर गएकाहरूलाई जग्गाधनीहरूलाई भनौँ न बोलाउँदाखेरि उहाँहरू चाहिँ अब समयमा नआइदिने के भएर हाम्रो काम चलेकै छ यो नापी नगरेपछि के हुन्छ र हामीसँग पूर्जा छँदैछ नक्सा छँदैछ कहाँ जान्छ र हाम्रो जग्गा भन्ने किसिमको एक किसिमको उहाँहरूको कन्सेप्ट भइसकेको छ यसमा चाहिँ म के भन्न चाहन्छु भने जग्गाधनीहरूलाई यो पुनः नापी हो यो हामीलाई एकदम आवश्यक पर्ने कुरा हो अनि हामी प्राविधिक चाहिँ अब भनौँ न हाम्रो आफ्नो कामको लागि मात्रै होइन कि यो चाहिँ जग्गा धनीहरूको लागि पनि उपलब्ध भएको हो नि त. तपाईँहरूकै गाउँ ठाउँमा आएर त्यही बसेर काम गर्दाखेरि यो पुनर्मापी जसरी पनि गर्नै पर्ने हो. अनि आएको बेलामा चाहिँ जग्गा धनीहरू आएर आफ्नो साथ कमसे कम देखाइदिनु भयो भने अलिकति चासो लिएर के भइरहेछ कसो भइरहेछ भन्नुभयो भने हामीलाई पनि सहज हुन्छ र काम पनि अलिक छिटो हुन्छ भन्ने जस्तो लाग्छ मलाई.
0: यो जग्गा धनीहरू जग्गा नापी हुने बेलामा के कस्ता कागजातहरू लिएर यो फिल्डमा उपस्थित हुनुपर्छ?
1: यो जग्गा नाप्ने बेलामा हामीले अहिले के गरेको छौँ भने भोग अनुसारको नापी भनेपछि चारैतिरका सजार राखेर जग्गा नाप्छौँ. त्यो चारैतिरका सजार राखेर नाप्यौँ भने हामीले चाहिँ अब यो जग्गा चारैजनालाई सोधेपछि ल यो जग्गा ठिक छ भनेर नापिन्छ नि त. अनि त्यस्तो बेलामा जग्गा धनीहरू चारैतिरका सजार आउन पर्यो पहिलो कुरा आफ्नो जग्गा देखाउनलाई. अनि लाल पूर्जा नागरिकता र करको रसिद त्यो लिएर त्यही के अरे फिल्डमै आउन पर्यो र हामीले जग्गा नापिसके जग्गा धनीको रोभरमा उहाँहरूले देखाएको मुजिम जग्गा नापिसकेपछि त्यही एउटा प्रारम्भिक तिरिस तयार गर्छौँ र उहाँहरूको सम्पूर्ण विवरण त्यही कलेक्ट गर्छौँ फिल्डमै.
0: यो जग्गा धनी पूर्जा यहाँहरूले जग्गा नापिसकेपछि तयार पार्नुहुन्छ, त्यो तयार पारेको जग्गा धनी पूर्जा लिनका लागि के प्रक्रियाहरू अप्नाउनुपर्छ जग्गा धनीले?
1: जस्तै अब नापिसकेर पहिला त हामीले नापि सक्छौँ. नापिसकेपछि हामीले हाम्रो प्रक्रियामा 7 दिने सूचना निकाल्ने हुन्छ. त्यो 7 दिने सूचनामा चाहिँ हामीले सम्पूर्ण जग्गाको विवरण जग्गा धनीको विवरण चाहिँ सूचना नै निकालेर वार्ड कार्यालयमा नगरपालिकामा बुझाउँछौँ. त्यो अनुसारले 7 दिनमा चाहिँ तेरो मेरो अब कसैको परेको छ भने उहाँहरूले निवेदन हाल्न पाउनुभयो मेरो चाहिँ अब एकदमै चित्त नबुझेको खण्डमा भनेर. अनि अरू चाहिँ त्यो 7 दिनपछि चाहिँ हामी दर्ता प्रक्रिया गर्छौँ. त्यहाँ चाहिँ हामीले फिल्ड बुक भनौँ न फिल्ड बुक जुन हामीले फिल्डमै गएर तयार गरेको हुन्छौँ फिल्ड बुक त्यो फिल्ड बुकमा चाहिँ दर्ता प्रक्रिया गर्ने हाम्रो फाइल पेस गरेर जग्गा धनीको सम्पूर्ण विवरण लिएर 4 हजारको सबै त्यो जग्गा नापेको ठिक छ कि छैन भनेर त्यही फिल्ड बुकमै ल्याप्चे लगाएर चाहिँ हामीले दर्ता प्रक्रिया गर्छौँ. त्यो दर्ता प्रक्रिया सकिसकेपछि अनि बल्ल हामीले पूर्जा श्रेष्ठ तयार गर्ने हो.
0: जस्तै अहिले 1 नम्बर वडाबाट यहाँहरूले जग्गा धनी पूर्जा जग्गा धनीहरूलाई वितरण गरिरहनु भएको छ. जस्तै जग्गा धनीहरू त्यो ठाउँमा आउनुभयो भने यहाँले वितरण गर्ने समयसम्म आइपुग्नु भएन भने त्यो जग्गा धनी पूर्जा कसरी व्यवस्थापन गर्नुहुन्छ?
1: हामीले सर अहिले चाहिँ हामीले 120 दिनसम्म वार्ड कार्यालयमै हुन्छ. मैले फेरि अघि पनि भने थिएँ फेरि पनि भने 120 दिनपछि चाहिँ हामीले मालपत्र नापीलाई बुझाउन पर्ने हुन्छ र जग्गा धनीहरूले त्यहीबाट पनि लिन सक्नुहुन्छ.
0: भनेको जग्गा धनी स्वयं आफै उपस्थित हुनुपर्छ
1: किनकि हाम्रो लाल पूर्जा र फिल्ड बुकमा जग्गा धनीकै ल्याप्चे लगाउनु पर्नु भएको कारणले गर्दाखेरि जग्गा धनी स्वयं उपस्थित हुनपर्छ.
0: जस्तै यहाँ नापी गर्ने क्रममा विभिन्न ठाउँ ठाउँमा पुग्नुहुन्छ. जस्तै 1 नम्बर वडाको कुरा पनि अघि आइसक्यो, जग्गाहरू त्यहाँ धेरै नै छ तर पनि नापी गर्ने क्रममा जम्मा 531 किताको मात्र यहाँहरूले जग्गा धनी पूर्जाहरू वितरण गर्दै हुनुहुन्छ.
1: किता चाहिँ हाम्रो चाहिँ 1021 हो, पूर्जा चाहिँ
0: 531. त्यहाँ अझै पनि जति हुनुपर्ने त्यति भएन भन्ने कुराहरू भइरहेको छ. जस्तो अब छुट्यो 1 नम्बर वडामा छुट्यो अथवा अन्य वडाहरूमा पनि छुटेको होला, पक्कै पनि छुटेको होला. यो छुटेका जग्गाहरू फेरि नापी गर्न मिल्छ मिल्दैन के छ प्रक्रिया? त्यसको लागि छुटिहाल्यो भने नापी गर्नका लागि अथवा त्यसको लागि अन्य प्रक्रियाहरू जग्गा धनीले के अप्नाउन सक्नुहुन्छ?
1: सर नापी भइसक्यो, नापी छुटेको भन्ने हुँदैन सर होइन, किनकि हाम्रो एउटा बााउन्ड्री हुन्छ 1 नम्बरको जस्तै सिमाना भनौँ न, सिमाना हुन्छ त्यसको अब नापी भइसकेको हुन्छ. यदि जग्गा धनी उपस्थित नभएको खण्डमा हाम्रो प्राविधिक भाषामा ब्लक भन्छौँ र हामी जस्तो एकजना आउनु भएन अनि उहाँले गर्दाखेरि नापी नै रोकेर बस्ने कुरा पनि सम्भव हुँदैन र हामीले ब्लक भन्छौँ. ब्लकमा चाहिँ 3-4 जनाको एकै ठाउँमा नापेर ल्याउँछौँ अनि त्यो नापेर ल्याउँछौँ र त्यसमा के हुन्छ भने नापी छुट्ने भन्ने कुरा हुँदैन. उहाँहरू जग्गा धनीहरू चाहिँ आफ्नो प्रमाण लिएर अनि सबैजना मिलेर अनि ल अब हामी नाप्ने बेलामा उपस्थित भएनौँ, अहिले चाहिँ हाम्रो भोग अनुसारको चाहिँ फेरि दर्ता गरिदिन पर्यो या लाल पूर्जा बनाइदिन पर्यो अब जग्गा धनीहरूले भन्दाखेरि होइन.
0: जस्तै नापी फिल्डमा गइरहेको बेलामा त्यो बेलामा जग्गा धनीहरू उपस्थित हुन सक्नु भएन तर पछि फेरि उपस्थित हुनुभयो, उहाँहरू उपस्थित हुनुभयो भने फेरि पनि नाप्दिने हुन्छ.
1: त्यसको हुन्छ सर, हामी जस्तै अब एकै ठाउँमा उपस्थित हुनु भएन भने हामी एकै ठाउँमा
0: ब्लकमा
1: मापेर ल्याउँछौं र पछिबाट दर्ता प्रक्रियामा उहाँहरूले चाहिँ हाम्रो जग्गा छुट्याएर किता मापेको छैन एकै ठाउँमा नापेको छ भनेर बुझ्न आउनुभयो भने हामी चाहिँ प्राविधिक गएर उहाँहरूको रोभरमै जग्गा भयोहरू सबैजनाको जस जसको ब्लकमा नापेको छ सबैको रोभरमै गएर चाहिँ नापी गर्छौं अनि नापी गरेर किता छुट्याएर चाहिँ फेरि दर्ता गरेर पूर्जा बनाउँछौं।
0: जस्तै कतिपय ठाउँहरूमा विवाद पनि आउने गरेको छ जस्तै व्यक्तिहरूले अथवा सार्वजनिक कुनै संस्थाहरूले सार्वजनिक जग्गाहरू हडपेको भन्ने कुराहरू पनि आइरहेका छन् विवादका कुराहरू पनि छन् त्यसलाई कसरी मिलाउनुहुन्छ अथवा त्यो यहाँहरूले त्यसको व्यवस्थापन कसरी हेर्नुहुन्छ त्यसलाई नापी कसरी गर्नुहुन्छ अथवा सार्वजनिक नै फिर्ता ल्याउनका लागि के व्यवस्था हुन्छ।
1: यस्तो सर हामीले चाहिँ अघि पनि मैले कुरा गर्थेँ सरकारी सार्वजनिकको विषयमा सरकारी सार्वजनिक जग्गाको हामीसँग पहिले नक्सा छ हामीसँग पहिले एउटा मालपोतसँग रेकर्ड छ बुक छ यो यति सरकारी सार्वजनिक जग्गा हो भनेर 38 सालको रेकर्ड छ नक्सा पनि छ हामीले चाहिँ अब दर्ता गर्दाखेरि त्यो अरू व्यक्ति विशेषको खण्डमा चाहिँ अब भोग अनुसारले हेर्छौँ तर यो चाहिँ सरकारी सार्वजनिकको खण्डमा चाहिँ हामीले प्रमाण हेर्छौँ सर त्यो नक्सा हामीले ओभरल्याप गर्छौं नक्सा राख्छौं र त्यहाँ व्यक्ति विशेषले जग्गा चाहिँ अब भनौँ न भोग गर्नुभएको छ भने त्यो चाहिँ नक्सामा हामीले त्यो जग्गा काटेर फेरि सरकारी सार्वजनिकमै फिर्ता ल्याएर राख्छौं त्यो चाहिँ पूर्जा दिँदैनौँ हामीले
0: त्यो पूर्जा चाहिँ पाउनुहुन्न
1: र यो भोगको कुरा अब भोग हटाउने चाहिँ अब स्थानीय निकायले हामीसँग अघि नै हजुरले भन्नुभयो अभिलेख माग्नुभयो भने हामीले दिन्छौँ र उहाँहरूले अब गर्नुहुन्छ।
0: जस्तो यहाँहरू फिल्डमा जाँदाखेरि मुख्य भोग्नु परेका समस्याहरू के छन्?
1: अब सर प्राविधिकको रूपले भोग्नुपर्ने समस्याहरू भन्दाखेरि अहिले गाउँघरमा खासै भनौँ न जग्गाप्रति मान्छेको चासो चाहिँ सहर बजारमा एकदमै छ त्यहाँ खरिद बिक्री हुने कारणले गर्दाखेरि एकदमै धेरै बढ्यो तर गाउँतिर चाहिँ खासै चासो मैले देखिनँ मैले आफूले भोगेको कुरा गर्दाखेरि देखिनँ किनकि त्यहाँ गाउँघरमा जम्मै भएको जग्गाहरू बाँझो भएको छ पहिलाको खेतबारीहरू अहिले हेर्दाखेरि जंगल भइसक्यो एकदम डाँडा काँडा पुरै जंगल भइसक्यो नाप्दाखेरि साँझमा रुख यति धेरै छ कतै देखिँदैन अब त्यहाँ गएर यसो स्थानीयलाई अब जग्गा धनीलाई भनौँ न ल तपाईँको साथ देखाइदिनु न भन्दाखेरि ए यो कामै लाग्दैन जग्गा किन उहाँले दुःख गर्ने हो र किन जाने हो र भन्ने जस्तो कुराहरू गर्नुहुन्छ उहाँहरूले होइन अनि एकदमै जनसहभागिता चाहिँ अलिकति कमै भएको हो अब सबै अब सहर बजारतिर झरिसक्नु भएको छ युवाहरू गाउँमा बसेको एकदमै भनौँ न अलिकति एजेड मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सके आफै भात पकाएर खान गाह्रो छ त्यो जग्गा नपाउन त कहाँबाट जानु अनि त्यही भएर मेरो अनुरोध के हो भने हामीले जब यो सूचना दिन्छौँ 15 दिने सूचना दिन्छौँ वार्डमा सूचना दिन्छौँ नापनक्सा गर्दाखेरि अब हामी नापनक्सा गर्न आयौँ त्यतिखेर कमसे कम नजिक हुने अब विदेश हुनेहरूलाई त भन्न भएन नजिक हुने अब यहाँको अब पोखरा बुटोल अब पाल्पा उहाँ हुनेहरू चाहिँ आएर कमसे कम आफ्नो जग्गा नपाइदिनुहोस् आफ्नो जग्गा देखाइदिनुहोस् नाप्ने बेलामा आउनुहुन्न अनि हामीले ब्लकमा ल्याउनुपर्छ जग्गा नापेर अनि पछि दर्ता प्रक्रिया चाहिँ अलिक झन्झटिलै हुन्छ कि फेरि रिजान पर्यो हामी फेरि गएर नाप्न पर्यो फेरि सबै सजिया जम्मा गर्न पर्यो त्यही भएर नाप्ने बेलामा पहिलो समस्या चाहिँ अब जनसहभागिता हुँदैन हामीलाई साँधै देखाइदिनुहुन्न कहाँबाट हो साँध भन्दाखेरि खै थाहा छैन मलाई कहाँबाट हो भन्नुहुन्छ पछि पूर्जा लिएर आउनुहुन्छ र मेरो क्षेत्रफल किन घट्यो भन्नुहुन्छ समस्या के हो अर्को के हो भने अब हाम्रो 38 सालको नापी र अहिलेको नापी मैले भनिसकेँ त्यतिखेरको नापीको उद्देश्य र अहिलेको नापीको उद्देश्य फरक छ त्यतिखेरको अब भनौँ न हाम्रो उपकरण र अहिलेको उपकरणमा धेरै शुद्धता आइसकेको छ त्यतिखेर हातले अब एक हिसाबले क्यालकुलेट गरेर निकालेको क्षेत्रफल अहिले डाइरेक्ट हाम्रो कम्प्युटरले दिने क्षेत्रफल हो त्यसले गर्दाखेरि क्षेत्रफलमा पनि फरक पर्छ अब हाम्रो नर्मल भनौँ न मानवीय अब एउटा स्वभाव पनि भनौँ त्यसमा के हुन्छ भने क्षेत्रफल ठ्याक्कै बराबर छ भने ठिकै छ अलिकति बढी छ भने मेरो कसरी दर्ता हुन्छ भन्नेतिर प्रयास गर्नुहुन्छ कम भएपछि यो नापी ठिक छैन काम लागेन यो दर्तै गर्दैनौ भन्नेतिर चाहिँ त्यही कारणहरूले गर्दाखेरि पनि हामीसँग पूर्जा छँदैछ हामीसँग नक्सा छँदैछ यो कामै छैन हामी किन गर्ने भन्ने खालको गर्नुहुन्छ।
0: हामी कार्यक्रमको अन्तमा छौ अन्तमा यो कार्यक्रम सुनेर बस्नुभएका जति पनि श्रोता हुनुहुन्छ उहाँलाई तपाईँ के भन्नुहुन्छ?
1: म सबैलाई चाहिँ एकदमै धेरै धन्यवाद पनि भन्छु, हजुरलाई पनि एकदमै धेरै धन्यवाद दिन्छु मलाई यहाँ आएर आज यसो बोल्ने मौका दिनुभएको छ। अनि सम्पूर्ण जग्गा धनीहरूलाई म के भन्न चाहन्छु भने एक नम्बर वडाको पूर्जा वितरण भइरहेको छ, सकेसम्म छिटो भन्दा छिटो आएर आफ्नो आफ्नो दर्ता गरिसक्नुभएका जग्गा धनीहरूले पूर्जा लिइदिनुहोला। अनि दर्ता नभएकाहरूसँग अझ पनि एउटा मौका छ, 120 दिनभित्र आएर दर्ता गरेर आफ्नो पूर्जा लिन सक्नुहुन्छ। त्यसमा त एकदमै छिटो चासो देखाएर हामी 7 नम्बर टोलीसँग चाहिँ खरे वडा कार्यालयमा आएर सम्पर्क गर्नुहोला। अनि अरू अरूको अब जस्तै 2 नम्बरको हाम्रो सूचना जारी गर्ने प्रक्रियामा छन्, 2 नम्बरमा पनि दर्ता खोलेपछि एकदमै चासो देखाइदिनुहोला। तपाईँहरूकै जग्गा हो होइन, आफ्नो दर्ता गरिसक्नुभएका जग्गा धनीहरूले पूर्जा लिइदिनुहोला। अनि दर्ता नभएकाहरूसँग अझ पनि एउटा मौका छ, 120 दिनभित्र आएर दर्ता गरेर आफ्नो पूर्जा लिन सक्नु

0: होला र हामी पनि एकदमै सहयोग गर्नेछौँ तपाईँहरूको समस्याहरू जे छ हामीले सकेसम्म पहिला भएको त्रुटिहरूलाई चाहिँ एकदमै अहिले मिलाउने हो अनि तीन नम्बरमा चाहिँ नापनक्सा सम्पन्न भएको छ चार नम्बरमा नापनक्सा चाहिँ 75% भएको छ र अरू बाँकीको नापनक्सा गर्दाखेरि जग्गा धनीहरू जग्गा नपाइदिनलाई उपस्थित भइदिनु होला आफ्नो आफ्नो साथ यकिन गरेर देखाइदिनु होला म त्यही भन्न चाहन्छु सर
1: आफ्नो व्यस्त समयको बावजुद पनि हाम्रो स्टुडियोमा आएर विशेष नापी कार्यालय पाल्पाले वालिङ क्षेत्रमा गरेका विविध गतिविधिहरूमाथि जानकारी गराइदिनु भयो त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: सर हजुरलाई पनि एकदमै धेरै धन्यवाद मलाई आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद
1: आदरणीय श्रोता हामीले आदिखोला विशेषको आजको श्रृंखलामा विशेष नापी कार्यालय पाल्पाका सात नम्बर टोलीका प्रमुख ज्योति शाहसँग कुराकानी गर्यौं विशेष गरेर वालिङ क्षेत्रमा अहिले जग्गा धनी पूर्जा वितरण गर्ने र जग्गा नाप्ने कामहरू भइरहेको छ विशेष गरेर एक नम्बर दुई नम्बर तीन नम्बर चार नम्बर वडाहरूमा र यो कर्मश अन्य वडाहरूमा पनि पुग्ने यहाँले हामीलाई जानकारी गराइसक्नु भएको छ यिनै विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्यौं तपाईँलाई आजको कुराकानी कस्तो लाग्यो कृपया हामीलाई सल्लाह सुझाव तथा प्रतिक्रियाहरू दिन नभुल्नुहोला अर्को श्रृंखलामा हामी पुनः उपस्थित हुने नै छौं तबसम्मका लागि मलाई पनि बिदा दिनुहोस् नमस्कार

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजार को बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रुफ राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
4: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सीसीटीभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
3: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468323809 र 9856555271
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849789

0: 21 र 98469399।
1: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
2: यही असार 27 गते शनिबारका दिन
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल भर्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखे उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98567279171 र 98461008।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0367 441 6024।

0: breakfast to all.
1: ओ माइला बा बिरामी हुनु भयो कि कसो
2: हो नि नानी सन्झो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहिबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साटफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याड ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुखको खजना
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
5: बुढी योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ
5: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
6: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: यासरा किन बोलाको मलाई?
1: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9860216629 र 9861868251।
7: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
8: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ECG सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
8: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
8: फोन नम्बर 0364140087, मोबाइल 9849701747। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
8: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
8: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर वालिङ बजार
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
9: मोबाइल नम्बर 98460-86005
10: ए दिदी पक्लिस्टा भनेको होइन हतार हतार गर्दै कता हो र
11: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
10: फर्निचरको सामान अरे दिदी त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
11: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
8: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा
10: मोबाइल 98560-39988 र 98560-55988
12: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
13: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
12: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
13: प्रोप्राइटर बीपी चोकको रामु दाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा
12: मोबाइल 98135-56496
14: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
15: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
14: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
15: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
14: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
15: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
14: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
16: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
15: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 063-440-594

0: सुनत नजेछा
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर 19 दिनमा 40,500 मेट्रिक टन मल आपूर्ति देशभर धान रोपाई 32% पुग्यो रोपाई गर्न आधुनिक प्रविधिको प्रयोग बढ्दो आज चारवटा प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना मधेश र लुम्बिनीका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने देउबा पुत्र जयवीरलाई 7 दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्र तेरामक्स खरिद प्रकरणमा दिगम्बर झासहित 3 दोषी ठहर कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित 14 दुर्लभ प्रजाति फेला संरक्षणमा भइरहेको प्रयासलाई उजागर गरेको भनाई र आयोजक अमेरिकालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको क्वार्टर फाइनलमा नेपाल खबरमा अब पूरा खबर पछिल्ला केही दिन यता मनसून सक्रिय भएसँगै देशभर धान रोपाई भइरहेको छ असारको शुरूआती 19 दिनमा 40,500 मेट्रिक टन भन्दा धेरै रासायनिक मलको बिक्री वितरण भइसकेको तथ्याङ्क छ असार 1 देखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ कुल वितरण मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ त्यस्तै साल ट्रेडिङ कर्पोरेशनले 13,574 मेट्रिक टन मल किसानमाझ पुर्याएको छ तर अझै पनि किसानले चाहे जति मल नपाएको गुनासो गर्दै आएका छन् मल आपूर्तिमा योजनाबद्ध पहल भइरहेको सरकारको दावी छ असार तेस्रो हप्तासम्म देशभर झण्डै 32% रोपाई भएको छ कुल धान खेती हुने जमीन 13,82,000 हेक्टर छ त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा धान रोपाई भएको कृषि विभागको पछिल्लो तथ्याङ्क छ परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाई अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ कृषि क्षेत्रमा बढ़दो श्रमिक अभाव उत्पादन लागतमा भएको वृद्धि र बदलिदो मौसमका चुनौतीको बीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको हो नवलपरासी वर्दगार सुस्तापूर्वकको मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्ष यता कृषि यान्त्रीकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ़न थालेको छ मध्यविन्दु नगरपालिका एकमा प्रकृति कृषि सहकारी संस्था मार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाई सम्पन्न गरिसकेको छ परम्परागत विधिबाट दिनौ लाग्ने काम मेसिन मार्फत छिटो छरितो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन् मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाई व्यवस्थित हुने उत्पादन लागत कम हुने र समयको बचत हुने सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार मधेस प्रदेशको साथै लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ आज राति पनि मधेस तथा कोशी प्रदेशको पहाड़ी र तराईको थोरै ठाउँ र गण्डकी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ गैराति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो केही दिन यता बिहानी पख चर्को घाम लाग्ने तथा बेलुका र राति पानी पर्ने क्रम बढ़ेको छ पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका छोरा जयवीरलाई पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पत्र काटेको छ विभागका अधिकारीहरूले हिजो काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका दुईमा भत्काउँदै गरेको निवास बाहिर सूचना टास गरेका हुन् जयवीरलाई 7 दिनभित्र विभागको कार्यालय हरिहर भवन पुलचोक ललितपुरमा उपस्थित हुन पत्रमा भनिएको छ साथै उपस्थित नभए कानून बमोजिम अघि बढ़ने विभागले जनाएको छ जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धि करण विभाग लगायतका निकायमा उजुरी परेको छ विभागले पूर्व प्रधानमन्त्री देउबासहित आरजू राणामाथि पनि अनुसन्धान गरिरहेको छ विशेष अदालतले नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरीद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीनजनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज गेवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो। दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनैजनालाई 6 महिना कैद र 50,000 रूपियाँको दरले जरिमाना ठहर भएको छ। झाको हकमा थप 6 महिना कैद हुने समेत अदालतले ठहर गरेको छ। टेरामक्स खरीद प्रकरणमा 19 जना प्रतिवादी भएकोमा 3 जना दोषी ठहर भएका हुन् भने बाँकी 16 जनाले सफाई पाएका छन्। यो प्रकरणमा पूर्व संचार मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले सफाई पाउनु भएको छ। त्यस्तै अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष पुरूषोत्तम खनाल, प्राधिकरणका निर्देशक दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा लगायतलाई पनि सफाई दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
5: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
5: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सांसद क्रान्ति शिखा दितालले सुकुम्बासी व्यवस्थापनको नाममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक रहे पनि सरकारले त्यसलाई संवेदनशील, योजनाबद्ध र जिम्मेवार ढंगले अघि बढ़ाउन नसकेको टिप्पणी गर्नुभयो। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो, तर के यो हाम्रो वाचापत्र अनुसार भयो? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढ़ाइनु पर्थ्यो, त्यसरी भएन, उहाँले फेसबुकमा लेख्नु भएको छ। सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गर्नुभएको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै अनुसन्धान अघि नबढ़ाउन अन्तरिम आदेश गरेको हो। अदालतबाट हिजो सार्वजनिक लिखित पाठमा निवेदनको अन्तिम किनारा नलागेसम्म सर्वोच्च अदालतबाट भएको अन्तिम आदेश विपरीत हुने गरी निवेदकका विरूद्ध कुनै कार्यवाही नगर्नु नगराउनु भनिएको छ। व्यवसायी सुमार्गीले आफू विरूद्ध धेरै पटक अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो। 2 हप्ता अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो। यो निर्णय विरूद्ध व्यवसायी सुमार्गी सर्वोच्च अदालत पुग्नु भएको थियो। अब विदेशको खबर। कम्बोडियाको काडामम माउन्टेन्स राष्ट्रिय निकुञ्जमा गरिएको क्यामेरा ट्र्याप अध्ययनमा 14 वटा दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु प्रजाति फेला परेका छन्। एसियाली हात्तीसहित 14 दुर्लभ प्रजाति फेला पर्नुले संरक्षणमा सरकारी प्रयासको योगदान उजागर गरेको कम्बोडिया सरकारले जनाएको छ। वातावरण मन्त्रालयले एक विज्ञप्ति मार्फत अप्रेलको शुरूदेखि जूनको अन्त्यसम्म सञ्चालन गरिएको अध्ययनले निकुञ्जको समृद्ध जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षणको महत्वलाई पुनः उजागर गरेको उल्लेख गरेको छ। फेला परेका दुर्लभ तथा लोपोन्मुख प्रजातिमा एसियाली हात्ती, गौर अर्थात जंगली राँगो, दक्षिणी सेरो, च्याम्बर मृग, सनबियर, एसियाली कालो भालो, मावल्ड बिरालो, ढोल अर्थात जंगली कुकुर, स्पेड लियान्स, लामो पुच्छर भएको मकाग, उत्तरी पिक टेल्ड मकाग, ठूलो भारतीय सिभेट, सुन्डा प्यांगोलिङ र चिल्लो भुवा भएको ओटर समावेश रहेका छन्। यस्तै स्तनधारी चराचुरुङ्गी र सरीसृप वर्गका अन्य धेरै कम जोखिममा रहेका प्रजातिहरू पनि निकुञ्जमा बसोबास गर्ने तथ्य अध्ययनले देखाएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। विश्वकप फुटबलको अन्तिम सोह्रमा आयोजक अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टर फाइनलमा पुगेको छ। अमेरिकाको सियाटल स्टेडियममा आज बिहान भएको खेलमा बेल्जियमले घरेलु टोलीलाई 4-1 गोलले हरायो। बेल्जियमले खेलको पहिलो हाफ र दोस्रो हाफमा समान 2 गोल गर्यो। उसका चार्ल्स डे केटलेरले 9 र 33 मिनटमा, हान्स भानाकेनले 57 मिनटमा तथा रोमेलु लुकालुले खेलको इन्जुरी समयमा गोल गरे। अमेरिकाका लागि 31 मिनटमा मलिक टिल्यामेनले फ्रीक्याक मार्फत गोल गरे। विश्वकप फुटबलमा आयोजक अमेरिका सहित क्यानाडा मेक्सिको अन्तिम सोह्रबाटै बाहिरिएका छन्। क्वार्टर फाइनलमा बेल्जियमले अब स्पेनसँग खेल्ने भएको छ। गैराती भएको प्री क्वार्टर फाइनल खेलमा पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनलमा पुगेको हो। पोर्चुगलसँगको खेलमा स्पेनका लागि इन्जुरी टाइममा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो। सन् 2010 विश्व विजेता स्पेन यो संस्करणमा अहिलेसम्म 1 गोल पनि नखाई क्वार्टर फाइनलमा पुगेको एकमात्र टोली बनेको छ। यससँगै विश्वकप इतिहासमा लगातार 6 खेलसम्म क्लीन सीट राख्ने नयाँ कीर्तिमान पनि बनाएको छ। स्पेनले विश्वकपमा लगातार 10 घण्टा 9 मिनटसम्म गोल नखाने उपलब्धि कायम गरेको हो। विश्वकप फुटबलको अन्तिम सोह्रमा आज बेलुका साबिक विजेता अर्जेन्टिना र इजिप्टले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 10 बजे शुरू हुनेछ। अर्जेन्टिनाले नकआउट चरणमा केप बर्डेलाई तथा इजिप्टले पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराएको हो। प्री क्वार्टर फाइनलको अन्तिम खेलमा आज राति स्विजरल्याण्ड र कोलम्बियाले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 2 बजे शुरू हुनेछ। चार बजेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 19 दिनमा 40,500 मेट्रिक टन मल आपूर्ति। देशभर धान रोपाई 32% पुग्यो। रोपाई गर्न आधुनिक प्रविधिको प्रयोग बढ़्दो। आज 4 प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। मधेस र लुम्बिनीका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। पेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित 3 दोषी ठहर। व्यवसाय अझै सुमार्गीमाथि थप अनुसन्धान नगर्न सर्वोच्चको आदेश। कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्ती सहित 14 दुर्लभ प्रजाति फेला। संरक्षणमा भइरहेको प्रयासलाई उजागर गरेको भनाई। र आयोजक अमेरिकालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको क्वार्टर फाइनलमा।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
2: होइन के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टीभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
3: मोबाइल 98469 18921 र 98462 39399।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015 23050, सहयोगका लागि मोबाइल 98015 23051।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
7: मोबाइल नम्बर 98560 54313 र 98141 43 32।
3: मूल्य होइन स्वास्थ्य रोजौ।
8: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98565531।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905076044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्न त?
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।

0: हामी कहाँ एक साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गिजर हिटर एनएसटार आरो फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट्स जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364415502 मोबाइल 98560405002 र 98460151
2: नाक छोडी काम काम छोडी नाक बिमारले कहिल्यै नछोड्ने भयो
1: होइन ए दाई बिमारले फेरि च्यापेकै क्या हो गुनगुनाइरहनु भएको त
2: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
3: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98560-85667
1: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
4: सम्पर्क मोबाइल 98462 98145

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856501119 र 9856303246।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856303029।
6: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
6: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
2: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
2: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
2: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
6: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
2: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
2: फोन 0 40 40 600।
7: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
8: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
10: पर्वत जाने गेट, सहारा एग्रोभेट।
11: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
10: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
11: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
10: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
11: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ आठ मोड,
10: फोन 0364141258।
12: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
13: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
12: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
13: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
12: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
13: हाम्रा सेवाहरू:
12: दाँत तथा मुखको परीक्षण,
13: दाँतको एक्सरे,
12: दाँत सफा गर्ने,
13: दाँत टल्काउने,
12: मुख गनाउने समस्याको उपचार,
13: दाँत रङको सिमेन्ट भर्ने,
12: दाँतको जरेदेखिको उपचार,
13: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
12: साधारण दाँत निकाल्ने,
13: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
12: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
13: गिजाको शल्यक्रिया,
12: कृत्रिम दाँत राख्ने,
13: दाँत रङको वा मेटलको खुल लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार
13: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
12: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
13: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्जा जिल्लाको पहिलो आवाज आदिखोलाको स्पन्दन सामुदायिक रेडियो आदिखोला 105.4।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 9806641870 र 9865494497।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
7: बिग्रीका बनाएर हुने भए बनाम्ला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468832809 र 9856052171।
8: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका ओडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका ओडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित ओडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा।

0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही असार 27 गते शनिबारका दिन
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल भर्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279071 र 9846100867।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि, त्यति मात्र हो र नानी। त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 0363-441-6624।
9: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
10: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
9: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
10: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
9: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
10: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
9: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770071।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: या सरा, किन बोलाएको मलाई?
3: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी हिँ।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।

0: होइन के भयो किन बन्द भएको हो गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415002 मोबाइल 98560405002 र 98460514001 छाल क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असार 27 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरूम विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथरूम सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ
3: उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनाश टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 0364-41044 मोबाइल 98460-81173
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिबार
4: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
4: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू
0: 27 गते शनिबार
4: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
5: क्यानन पोखराको

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 98469701747।
2: वालिङ सिटी पोली क्लिनिकमा डाक्टर आउने सूचना।
3: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज GMC पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइराइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
2: सम्पर्क फोन नम्बर 0364145594, मोबाइल 98560328004, 98472648609।
3: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
4: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560309088 र 98560555988।
6: रेडियो आदिखोला 105.4।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-1133।

0: अल्ड टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही असार 27 गते शनिबारका दिन
0: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक गोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 9856555266।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9843686647। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ,
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364140769 र
1: 0063414268।
3: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो भनेको वर्ल्ड लिङ्क
7: रेडियो आदिखोला 105.4

0: यो बसन्तमा खडेरी कहिल्यै नलागोस्।
1: केवल माया मात्र गर्न आउँछ मलाई, मौसम झै बदलिन जान्दी, ऋतुहरू बदलिन्छन् तर मेरो माया उत्तिकै रहनेछ।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: मेगावर रेडियो आदि खोलेर चाहिँ के हो?
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता चप्पल किनेर ल्याएँ।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469 18921 र 98462 39399।
3: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443131, मोबाइल 98565553131। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोड्नी, नसा तथा बाथ विशेषज्ञ डाक्टर प्रथेन्द्र राज ओन्त आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी, नसा तथा बाथरुख सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 98560259।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।

0: 王。
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9855619076, 9861971976 र 9817162223।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कस्तो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 98460-21629 र 98461-68251।
9: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
2: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560।

0: ओइ आमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
0: सुन्नु न
3: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
3: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966
0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पठिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम

0: भन्दै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ्गाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246 मोबाइल 98-5-60-50-119 र 98-5-60-33-246।
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
3: उहाँबाट दिने सेवाहरू यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरे, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 063-4141-163 मोबाइल 98-4161-98-870।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
4: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
5: मोबाइल नम्बर 98-4-67-21-380।

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
3: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9840806005
5: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
5: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडिमेड बेहुलाका दौरा सुरुवाल रेडिमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856303029

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 44 600।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रिबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। पर्वत जाने गेट, सहारा एग्रोभेट, मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथ्र विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नस तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0363 44 0087, मोबाइल 9849701 40।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिवार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयौ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
4: फोन 063-441-258।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर
4: डाक्टर किरण गुरुङ, फोन नम्बर 63590025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: समयको साथमा जितु सुनचादी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4
4: राष्ट्रको शान किसान
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बर्ड फ्लूबाट प्रभावित किसानको खातामा एक हप्ताभित्र राहत रकम पुग्ने, 52 करोड़ रूपियाँ वितरण गरिँदै। एसईको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, कुल सहभागीको झण्डै 65% उत्तीर्ण। सुन चाँदीको भाव घट्ने क्रम रोकिएन, सुन आज तोलामा 1400 रूपियाँले घट्यो। 4800 कर्मचारी कटौती गर्ने माइक्रोसफ्टको घोषणा, एक्सबक्स विभाग सबैभन्दा धेरै प्रभावित हुने। र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न बेल्जियम र स्पेन शुक्रबार राति खेल्ने। नेपाल खबरमा अब पूरा खबर। पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लाका किसानलाई राहत उपलब्ध गराउने तयारी गरेको छ। रोग नियन्त्रणको क्रममा नष्ट गरिएका पंक्षी तथा पंक्षीजन्य वस्तुको क्षतिपूर्ति बापत 52 करोड़ रूपियाँ एक हप्ताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणको क्रममा किसानको नष्ट गरिएको पंक्षी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षति मूल्याङ्कनको आधारमा 75% रकम राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले पंक्षी, पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर मागदाबी गरेका सम्बन्धित धनीको बैंक खातामा एक हप्ताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो। उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ। बर्ड फ्लू नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिनेछ। विभागका प्रवक्ता उपाध्यायले पंक्षी तथा पंक्षीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गर्नुभयो। बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढ़ी प्रभावित भएका छन्। अहिलेसम्म झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको र यसबाट 70 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ थियो, तर आइतबार यता भाव लगातार घटेको हो। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले घटेको सुनको भाव हिजो तोलामा 900 रूपियाँले घट्यो। हिजो सुन तोलाको 2,89,400 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 2,88,000 झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै हिजो तोलामा 20 रूपियाँ र अस्ति 10 रूपियाँले घटेको चाँदी आज तोलामा 30 रूपियाँले घटेर तोलाको 4,555 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। महोत्तरीका दुईवटा चिनी उद्योगमा बुझाइएको उखुको झण्डै 2 अर्ब रकम किसानले भुक्तानी पाएका छन्। गौशाला नगरपालिका 1 एभरेज सुगर एण्ड केमिकल इण्डस्ट्रीज र गौशाला 12 सिद्धिविनायक सुगर एण्ड केमिकल इण्डस्ट्रीजमा बुझाइएको उखुको रकम बापत 1,76,52,46,000 किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले 28,67,996 क्विन्टल उखु आर्थिक वर्ष 82-83 को याममा बुझाएको लेखमा देखिन्छ। जम्मा उखुको मूल्य बापत हुने 1,87,34,37,232 मध्ये 1,76,52,46,455 भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिनुभयो। यसै गरी सरकारले उखु किसानलाई दिने अनुदान बापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिश गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज ललितपुर सहित 24 जिल्लामा बाढ़ीको मध्यम जोखिम, तुलसी सहकारीका ऋणीको नाम सार्वजनिक लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले बर्ड फ्लूबाट प्रभावित किसानको खातामा एक हप्ताभित्र राहत रकम पुग्ने 52 करोड़ रूपियाँ वितरण गरिदै एसीईको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज ललितपुर सहित 24 जिल्ला र आसपासका क्षेत्रमा बाढ़ीको मध्यम जोखिम छ। इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेलधुरा, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै काठमाडौँ उपत्यकाभित्र ललितपुरमा बाढ़ीको मध्यम जोखिम छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेशको साथै लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुद्देश्य सहकारी संस्था लिमिटेडका 377 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणको आधारमा आज नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ। त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार प्रक्रिया अघि बढ़ाइने समितिले चेतावनी दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको उल्लेख गरेको छ। अब विदेशको खबर। प्रमुख आईटी अर्थात सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले 4,800 कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल जनशक्तिको झण्डै 2.1% हो। यो यी कटौतीको मुख्य मार कम्पनीको एक्स बक्स विभागलाई पर्ने बीबीसीले जनाएको छ। कर्मचारीलाई पठाएको सन्देशमा माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले तीव्र गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि क्षेत्रमा कम्पनीले ग्राहकहरूलाई अझै धेरै मूल्य प्रदान गर्न सकिने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। यस पुनर्संरचना अन्तर्गत एक्स बक्समा 1,600 भन्दा धेरै रोजगारी तत्काल कटौती गरिने खबरमा उल्लेख छ। भर्खरै एक्स बक्सको प्रमुख कार्यकारी अधिकृत सीईओ बन्नुभएकी आशा शर्माले कर्मचारीहरूलाई पठाउनु भएको सन्देशमा कम्पनीको इतिहासमै सबैभन्दा ठूलो पुनर्संरचनाको प्रक्रिया शुरू गरिएको बताउनु भएको छ। यी परिवर्तनहरू एक्स बक्सलाई सानो बनाउनका लागि नभई यसको अझ ठूलो भविष्यका लागि गरिरहेको उहाँको दावी छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा बेल्जियमले स्पेनसँग शुक्रबार राति खेल्ने भएको छ। यी दुई युरोपेली देशबीच सेमी फाइनलमा पुग्न नेपाली समयअनुसार शुक्रबार मध्यराती पाउने 1 बजे खेल हुनेछ। अन्तिम 16 आज बिहान र गैराती भएका खेलमा स्पेन र बेल्जियमले जित निकालेर अघिल्लो चरणमा पुगेका हुन्। स्पेनले पोर्चुगललाई 1 गोलले तथा बेल्जियमले आयोजक अमेरिकालाई 4-1 गोलले हरायो। बेल्जियम 8 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा पुग्यो भने स्पेन सन् 2010 पुगेको हो। त्यसअघि बिहिबार राति पाउने 2 बजे क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को बीच खेल हुनेछ। विश्वकप फुटबलको अन्तिम 16 आज बेलुका साविक विजेता अर्जेन्टिना र इजिप्टले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 10 बजे शुरू हुनेछ। अर्जेन्टिनाले नकआउट चरणमा केप भडेलाई तथा इजिप्टले पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराएको हो। प्री क्वार्टर फाइनलको अन्तिम खेलमा आज राति स्विजरल्याण्ड र कोलम्बियाले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 2 बजे शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बर्ड फ्लूबाट प्रभावित किसानको खातामा एक हप्ताभित्र राहत रकम पुग्ने 52 करोड़ रूपियाँ वितरण गरिँदै एसीईको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, कुल सहभागीको झण्डै 65% उत्तीर्ण, सुन चाँदीको भाव घट्ने क्रम रोकिएन, सुन आज तोलामा 1,400 रूपियाँले घट्यो, 4,800 कर्मचारीको कटौती गर्ने माइक्रोसफ्टको घोषणा, एक्स बक्स विभाग सबैभन्दा धेरै प्रभावित हुने र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न बेल्जियम र स्पेन शुक्रबार राति खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: गई क्या हो?
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008447723।
0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल टिकट छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रुफ राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
7: छिटो भनेको वर्ल्ड लिङ्क।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856055331।
1: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू,
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 7364146624।
5: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोडी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज ओन्त आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोडी, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
5: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 7364140051, मोबाइल 9856052949।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।

छ्युरेर माया देऊ भन्दै न्युरेर आयो नि मनको दैलोमा के ल्यायौ मायाको थैलोमा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98-61-24-288 र 98-63-86-647। मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथ विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पातरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364-41-087, मोबाइल 98-469-01-40।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार वालिङ सिटी पोली क्लिनिकमा डाक्टर आउने सूचना।
5: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
3: सम्पर्क फोन नम्बर 0364-41-594, मोबाइल 98-560-32-804, 98-472-48-699।
5: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364140087, मोबाइल 9849701740।
6: चा कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
6: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
10: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
6: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
10: ए साँच्चै हो र? ल त्यसो भए त म त्यही गइहाले।
5: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856630988 र 9856555988।
11: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
11: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
12: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
13: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
12: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-1133।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल सो, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364-41-163, मोबाइल 98-61-98-870।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364-41-258।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
0: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोड्नी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो बात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नशा तथा बाथ रोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाको खोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सिल बढ्ने घाँटी दुख्ने निल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 03741404 मोबाइल 98460183173।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
3: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
3: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
3: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
2: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनत न, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: खुल्लो हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक अभिवादन टक्र्याउँछौ। कार्यक्रमका मुस्लिका भाकाको यस सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रमका मुस्लिका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँ अवसरहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजे आउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु। कार्यक्रम गाम्बिस्तीका भाका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम काम्बिस्तिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक नै दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम काम्बिस्तिका भाकाको मंगलबारी व्यवसायमा छौ। मंगलबारी व्यवसायमा विशेष गरी हामी तपाईँहरूको रुचाइमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिने दिनमा छौ। तर हाम्रो टेलिफोन सम्पर्कमा समस्या भएका कारण हामी तपाईँहरूसँग कुराकानी गर्न भने सक्दैनौ। यद्यपि हाम्रो रुचाइमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिने विश्वास दिलाउँदै यति बेला कार्यक्रमको शुभारम्भमा दैलो घानातर्फ लाग्छौ। सुमधुर खालको भाकाबाट सोही भाकासँगै पनि पास्तुत हुने नै छ। यहाँ भने हामीसँगै रहनुहोला।

अहा मैडमले भाग छैन र दौरा सुरुवालमा खैनाझर लगाइनौ दौरा सुरुवालमा यो सुमधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम कामसिका भाकेमा अञ्जु पन्त अनि ध्रुवजीसीका आवाजमा सजिएको यो सुमधुर खालको भाकासँगै हामी कार्यक्रमको शुभारम्भमा दैलो उभार्यौं र शीघ्रमा हामी अर्को भाका जोड्छौं सोही भाकासँगै हामी पुनः उपस्थित हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पुनः उपस्थित हुने नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला. Thank you.

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856332446।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
3: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
4: विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्छ। विशिष्ट नापी कार्यालय पाल्पा, 7 नम्बर नापी टोली वालिङ स्याङ्जा।
5: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
6: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
5: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
6: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
5: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9876770771।
7: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
8: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
7: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि।
3: हाम्रो प्राइम फार्मेसी वालिङ छप मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
8: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड। फोन नम्बर 98464-85411। होइन के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइसक।
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अरियाल रेग्मी।
3: फोन नम्बर 0364-41-502, मोबाइल 98-5-60-40-502 र 98-60-51-401। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
10: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
10: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
10: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
9: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
9: सम्पर्क मोबाइल 98462-98145।
11: रेडियो आदिखोला 105.4।

हजुर कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्राम सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकामा आदिवारहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रमका मुसिका भाकाको सुन्दर व्यवसायी मंगलबारी व्यवसायमा सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकामा आदिवारहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4

सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बुसिखा भाकामा। आज हामी कार्यक्रम गाम्बुसिखा भाकाकै सुन्दर चौतारीमा रहेर नयाँ तथा पुराना लगित भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गरिरहेका छौ। यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौ, सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ, यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुर लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 063-441-6696।
5: के भयो दाई हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98-015-23-050, सहयोगका लागि मोबाइल 98-015-23-051। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98-461-2288 र 98-463-6647।
8: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
9: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
8: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
9: ए हो र ल ल ठिकै छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
8: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
8: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
9: मोबाइल नम्बर 98467 21380।

हजुर कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्राम सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विस्तृत भागमा। आज हामी कार्यक्रमका विस्तृत भागको मंगलबार व्यवसायमा रहेर विशेष गरी हामी तपाईँहरूको रोजाइमा रहेका भागहरूलाई कार्यक्रममा स्थान दिने दिनमा रहेका छौं र आज हाम्रो जनसङ्ख्या सम्बन्धमा अलिकति समस्या देखिएका कारण हामी तपाईँहरूसँग कुराकानी गर्न सकिरहेका छैनौं र तपाईँहरूको रोजाइमा रहेका भाकालाई पनि कार्यक्रममा स्थान दिन सकिरहेका छैनौं त्यसमा पनि क्षमा चाहन्छौं। यद्यपि हाम्रो रोजाइमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गरिरहेका थियौं र पनि हामी कार्यक्रमको अन्तिम समयमा पनि आइपुगेका छौं। तपाईँहरू माझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदाहुँदै पनि छुट्टिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारका शब्द व्यक्त गर्दै जाँदाजाँदै यहाँहरू समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसाय मंगलबारी व्यवसायबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: बात ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: son de saca. Hoy no yo te saco y es que paso a flotar, me da asco, rey, yo, hijo de la fecha.
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849618921 र 9862439399
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
2: होइन के भयो र किन हल्लाखोर गरेको हो
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
2: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
2: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855554 र 9808447723
3: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
4: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
3: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
0: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
4: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
0: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051
6: छिटो भनेको वर्ल्ड लिङ्क
0: आहा कति राम्रो सोफा हो चिटिक्क परेको
7: मेड इन बाबा फर्निचर हो नि नामै काफी बाबा फर्निचर

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331।
7: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
7: सम्पर्क फोन नम्बर 63-441-6024।

0: Tuong.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861971976 र 9917162823।

0: छाड़ क्षेत्र फार्मेसी में डाक्टर आउने सूचना। यही असार 27 गते शनिवार का दिन हाड़ जोड़नी नशा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड़ कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड़नी दुख्ने, सुनिने, पुरानो बात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरी तथा प्लास्टर गर्नु परेमा, साथै हाड़ जोड़नी नशा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सिल भर्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 9847061173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिवार।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0615827785877979 र 582780।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 0364420235, मोबाइल नम्बर 9856555250।
6: सरा किन बोलाएको मलाई?
7: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमि दोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
10: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
11: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
10: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
12: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
10: दाँत सफा गर्ने टल्काउने,
12: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
10: दाँतको जरासम्म सफा गरी भर्ने,
12: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
10: दाँतमा खोल राख्ने,
12: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
10: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
10: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
12: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
10: मोबाइल 9864211629 र 9864168251।
13: नाक छोडी कान छोडी नाक, बिमारले नै कहिल्यै नछोड्ने भयो।
14: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
13: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
14: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
13: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
14: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
13: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560585667।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 03741407, मोबाइल 98469071747। कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465048622 र 98241407029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
4: मोबाइल नम्बर 98460086005।
5: निशान फार्मेसीमा

0: डाक्टरौनी सूचना यही असार 27 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठु डुकडुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364141163 मोबाइल 9841698870।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
2: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ। म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु। त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ। मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु। एकपटक सहकारीमा गएर
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0364 46 600।

0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही असार 27 गते शनिबारका दिन
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9855 27 971 र 9841600866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
2: ए दिदी, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाचा, सोरुङ भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
1: मोबाइल 9855 30 9888 र 9855 55 988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
4: मोबाइल 9815 56 496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लागि हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत साथ सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष बीच भेटवार्ता। सुशासन, आर्थिक वृद्धि र रोजगारी सृजना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्री शाहको भनाई। मधेश र लुम्बिनीका तराई क्षेत्रमा अपेक्षा अनुसार वर्षा भएन, चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, पहिरोले तीन ठाउँमा सड़क अवरूद्ध। घर जग्गा कारोबार लयमा फर्कियो, कारोबार विस्तारसँगै मूल्य र राजस्वमा पनि वृद्धि। रूसको तीव्र आक्रमणपछि युक्रेनले नेटोसँग थप वायु रक्षा प्रणाली माग्ने, आक्रमणमा एकै हप्तामा झण्डै 50 युक्रेनी सर्वसाधारण मारिए। र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै, स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान पाउने 2 बजे। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डासँगको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि, ऊर्जा विकास, पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो। एडीबी अध्यक्ष काण्डले नेपाललाई दिँदै आएको सहयोग निरन्तर दिने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार, डिजिटल अर्थतन्त्र र

0: पनि सञ्चालनमा छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई 7 दिनभित्र विभागमा उपस्थित भई बयान दिन भनेको छ। विभागले बुढा नीलकण्ठमा रहेको नवयुवा आन्दोलनमा क्षति भएको निवासमा पत्र टाँस्दै अनुसन्धानका क्रममा केही विषयमा सोधपूछ गर्नुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार जयवीर देउवामाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान चलिरहेको छ। जयवीर देउवाको नाम नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद तथा ई पासपोर्ट खरिद प्रक्रियामा जोड़िएको छ। यति बेला कर्णाली प्रदेशका तराईका केही ठाउँमा तथा बागमती प्रदेशदेखि पूर्वका पहाड़ी विभागमा पानी परिरहेको छ। अन्य ठाउँमा भने पानी परेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाले मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा यस पटक अपेक्षा अनुसार वर्षा हुन नसकेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद मीनकुमार अर्यालका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि वर्षा मुख्यत पहाड़ी क्षेत्रमा केन्द्रित भएको छ। अर्यालले मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिम विभागतर्फ सरदर स्थानको आसपास रहेको जानकारी दिँदै देशका अधिकांश पहाड़ी क्षेत्रमा मध्यम वर्षा भएको बताउनुभयो। विभागका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि विस्तार हुने सम्भावना भनिरहेको छ। विशेष गरी पहाड़ी क्षेत्रमा मेघगर्जन चट्याङ तथा मध्यमदेखि ठूलो वर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी बतास चल्न सक्ने भएकाले कृषि बाली कमजोर संरचना तथा विद्युत र संचार सेवामा असर पर्न सक्ने महाशाखाको चेतावनी छ। लगातारको वर्षासँगै आएको पहिरोले जाजरको डोल्पा सड़क रूकुम घोराही शहीद मार्ग र भेरी करिडोर सड़क खण्ड पूर्ण रूपमा बन्द भएका छन्। वर्षाका कारण जाजरकोटको नलगाडी नगरपालिका 8 मौलुवामा रहेको जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। त्यसै गरी गएको असार 17 गते रूकुम पश्चिमको 8 बेस्टकोट नगरपालिका 6 रिजेघाट खोलामा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको भेरी करिडोर पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन। नेपालको घरजग्गा बजार पुनः लयमा फर्किएको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदन अनुसार कारोबार संख्या कुल मूल्य क्षेत्रफल तथा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो। प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर कुल घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा 6.42% बढ़ेको छ। लिखित पारित कारोबार 0.62% तथा राजीनामा कारोबार 12.17% वृद्धि भएको छ भने कारोबार भएको कुल क्षेत्रफल 1.60% बढ़ेको छ। कारोबार विस्तारसँगै सरकारको राजस्व संकलन 23.72% र पूँजीगत लाभ कर 31.42% बढ़ेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। संयुक्त अरब इमिरेट्स यूएई सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। ईद अल अधा 2026 अवसरमा यूएई सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदीबन्दीलाई प्रदान गरिएको आम माफीप्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाशयतापूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर देवेन्द्र खत्री नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डाक्टर खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो। नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गर्नुभयो। यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्री कृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो। नेपाल राष्ट्र बैंकले 25 अर्बको ऋणपत्रको बोल कबोलको लागि आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकाल्दै केन्द्रीय बैंकले ऋणपत्र 2084 अनलाइन मार्फत बोल कबोल गर्न सकिने उल्लेख गरेको छ। ऋणपत्रको बोल कबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 5 समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ। प्रदेश सरकारले सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुराँस बचत तथा ऋण सहकारी, नेशनल नवबुद्ध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो। असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। अब विदेशको खबर, युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले टर्कीमा आजदेखि शुरू भएको नेटो शिखर सम्मेलनमा युक्रेनको सुरक्षाका लागि अत्यावश्यक वायु रक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रसँग आग्रह गर्ने तयारी गर्नुभएको छ। रूसले पछिल्ला दिनमा किएव सहित युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक क्षेपास्त्र आक्रमणपछि जेलेन्स्कीको माग अझ तीव्र बनेको छ। पछिल्लो एक हप्ताभित्र मात्रै रूसका मिसाइल आक्रमणले किएवका आवासीय भवनहरूमा ठूलो क्षति पुर्याएको छ भने 50 जना भन्दा धेरै सर्वसाधारणको ज्यान गइसकेको छ। नेटो बैठकका क्रममा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि महत्वपूर्ण भेट गर्ने अपेक्षा गरिएको छ। अब खेल खबर, विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति 10:15 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले के भर्डेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 हराउँदै अन्तिम 16 पुगेका हुन्। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 2:00 स्विजरल्याण्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभर रंगशालामा हुनेछ। नकआउटमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम 16 पुगेका हुन्। यस्तै यी दुई टोलीबीच मैत्रीपूर्ण र मियामी कपमा गरे 3 भेट भएकामा कोलम्बिया 2 खेलमा विजय भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष बीच भेटवार्ता, सुशासन, आर्थिक वृद्धि र रोजगारी सृजना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्री शाहको भनाई। मधेश र लुम्बिनीका तराई क्षेत्रमा अपेक्षा अनुसार वर्षा भएन। चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना। पहिरोले तीन ठाउँमा सड़क अवरूद्ध। घर जग्गा कारोबार लयमा फर्कियो। कारोबार विस्तारसँगै मूल्य र राजस्वमा पनि वृद्धि। रूसको तीव्र आक्रमणपछि युक्रेनले नेटोसँग थप वायु रक्षा प्रणाली माग्ने। आक्रमणमा एकै हप्तामा झण्डै 50 युक्रेनी सर्वसाधारण मारिए। र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 2:45 बजे।
5: रेडियो आदिखोला 105.4।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
6: मोबाइल 98469918921 र 98462939399।
9: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
10: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
9: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
10: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
9: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565551, 98468 32809 र 98565251।

0: छन् शुद्ध सुन भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए असरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा

0: अनि एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास नियर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
2: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856303829

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
1: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ आठ मोड,
3: फोन 0364142558।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364146696।

0: सुमित ना अहिले हाम्रो गर्नेमा चार बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन अल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63961000004।
6: सम्पर्क मोबाइल 97484-34484।
7: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63-44-331, मोबाइल 98565-55331।
9: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
11: यही असार 27 गते शनिबारका दिन
10: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 63-44-41-006, मोबाइल 98565-56266।
11: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
12: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
13: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
12: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
13: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
12: हाम्रा सेवा तथा सुविधाहरू,
13: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
12: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
13: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
12: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
13: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
12: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
14: सम्पर्क फोन नम्बर 03674146624।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9860216629 र 9864168251।
6: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
7: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
6: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
7: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।
8: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट। मोबाइल 9560585667।
9: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
9: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
0: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
9: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
0: मुटुको जाँच, ईसीजी सेवा,
9: भाँचिएको हड्डी प्लास्टर सेवा,
0: डिजिटल एक्सरे सेवा,
9: चिरफार गर्ने,
0: थाइराइड जाँच,
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
0: सर्वसुलभ फार्मेसी सेवा।
9: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
0: फोन नम्बर 0364140087, मोबाइल 9849706740।
11: कार्यक्रम आटियो अरु तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
12: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
11: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
12: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
11: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 98560501119 र 98560333246

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ
2: गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ

0: विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरो विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
0: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 03-64-41-044, मोबाइल 98460-81-173।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
3: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
4: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
5: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 MHz।
6: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
7: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
6: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
7: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11-2 बजेसम्म खुल्ला रहने।
7: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
7: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
6: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
7: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
7: फोन 03-64-46-600।

0: दिदी पक्नुस्ता भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाससम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815564696
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
5: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
5: यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 0663445094
6: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
6: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
7: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364121133
6: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
8: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
11: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
11: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
8: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: सुनोस ना,
1: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 98-06-41-870 र 98-65-94-97।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98-69-18-921 र 98-62-39-399।

0: नभेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551, 9468323809 र 9855551।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
4: मोबाइल नम्बर 9855554313 र 9141443842।
3: मूल्य होइन स्वास्थ्य रोजौं। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
3: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
5: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855551068 र 9673770771।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुःखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: ए अप्सरा किन बोलाको मलाई?
1: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष।
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9846211629 र 9846168251।
7: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0363414246, मोबाइल 9856501119 र 9856533646।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रिबेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रिबेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोबेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866। पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
2: कि मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole week.
3: पानी पर्ने अनुमान
4: सरकारको दबावपछि सुकुम्बासीहरू बाध्य भएर होल्डिङ सेन्टर छाड्दै दुई महिना राखिसकेकाले व्यवस्थापनको नयाँ नीतिमा सहकार्य गर्नुपर्ने सरकारको भनाई
5: अब राज्यले अब दुई महिना राखिहाल्यौं अब चाहिँ व्यवस्थापन गरौं भनेर बाहिर पठाउने जुन नीति ल्याएको छ त्यसमा उहाँहरूले सहकार्य गर्नुपर्छ
3: एआई मेमोरी चिपको माग बढ़िसकै सामसङको नाफा झण्डै 19 गुणाले बढ़ने अनुमान दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानीमा नयाँ उचाई
4: र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान पाउने 2 बजे
6: सुन त मेरो कपड़ा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इण्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333-493-555
3: नेपाल दर्पणमा अब खबरको सिलसिला नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ गवर्नर डाक्टर विश्वनाथ पौडेलले आज सार्वजनिक गर्नुभएको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% विस्तार गर्ने लक्ष्य लिएको छ यस्तै मौद्रिक नीतिले आउँदो आर्थिक वर्षमा मुद्रास्फीति अर्थात मूल्य वृद्धि दर 5.5% भित्र सीमित राख्दै आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको गवर्नर पौडेलले बताउनुभयो यस्तै संस्थागत ऋणीको व्यक्तिगत जमानी सम्बन्धी व्यवस्थामा कडाई गर्ने कालो सूचीमा पर्ने व्यक्तिको संख्या घटाउन विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ साथै संस्था अनुसार शेयर कर्जा सीमा निर्धारण हुने सार्वजनिक विद्युतीय गाड़ीमा कर्जा सुविधा थप सहज बनाइने भएको छ यसपटकको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत सेवा दिने अवधारणा कार्यान्वयनमा आउने भएको छ शाखा खोल्ने तथा बन्द गर्ने व्यवसायलाई थप लचिलो बनाउने डिजिटल बैंकिङ सेवा विस्तार गर्ने तथा संचालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा भनिएको छ बाह्य दबावका कारण मूल्य वृद्धिमा केही प्रभाव परेको भए पनि आउँदा महिनादेखि मुद्रास्फीतिको दबाव क्रमशः कम हुँदै जाने राष्ट्र बैंकको अपेक्षा छ यस्तै मौद्रिक नीतिले शेयर बजारलाई पनि सहजीकरण गरेको छ शेयर धितो कर्जाको सीमा अब संस्थाको सबलताका आधारमा निर्धारण हुने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ
4: आउँदो आर्थिक वर्ष 2083-84 बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ यसअघि प्रतिनिधि सभामा पारित भएर प्रतिनिधि सभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 आज राष्ट्रिय सभाबाट पनि पारित भएको हो यो सँगै संघीय संसदको दुवै सदनबाट आउँदो आर्थिक वर्षको बजेट पारित भएको छ यस्तै बजेटसँग सम्बन्धित विधेयकहरू राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 पनि पारित भएका छन् अब सरकारले आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन अर्थात खर्च र आमदानी दुवैको बाटो खोलेको छ आजको बैठकमा तीनवटै विधेयक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको हो राष्ट्रिय सभा बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले तय गरेको 100 बुझे कार्ययोजना मध्ये 87.2% काम पूरा भएको
2: बताउनु भएको छ।
3: यसैबीच सरकारले 100 दिनको कार्ययोजना मध्ये 87% काम सम्पन्न भएको दावी सहित भूकम्प प्रभावित क्षेत्रको पुननिर्माण राहत अनि वितरण प्रणाली सुधारलाई पनि प्राथमिकताका साथ अघि बढ़ाएको जनाएको छ। सरकारले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणलाई तीव्रता दिने तयारी पनि गरेको छ। जाजरकोट र रूकुम पश्चिम लगायत क्षेत्रमा निजी आवास तथा सरकारी संरचना पुननिर्माणका लागि आउँदो आर्थिक वर्षमा 5 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको गृहमन्त्री सुदन गुरूङले जानकारी गराउनु भएको छ। राष्ट्रिय सभामा गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरूङले गृह प्रशासनलाई शान्ति सुरक्षा मात्र सीमित नराखी मानव अधिकार, कानूनी शासन र सुशासनको आधारका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो।
2: एसियाली विकास बैंक एडीबीले नेपालमा आफ्नो सहयोग थप विस्तार गर्ने जनाएको छ। एडीबीका अनुसार सन् 2029 नेपालमा उसको सहयोग 2.4 अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ। नेपाल भ्रमणमा रहनुभएका एडीबी अध्यक्ष मसातो काण्डले नेपालको विकास यात्रामा बैंकको साझेदारी निरन्तर सुदृढ़ हुँदै गएको बताउँदै रोजगारी सृजना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा सुधार, डिजिटल रूपान्तरण तथा जोखिममा रहेका समुदायको सशक्तिकरणलाई प्राथमिकतामा राख्ने बताउनुभयो। अध्यक्ष काण्डले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डाक्टर सोनिम वाग्ले र निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेट गरी नेपालको आर्थिक रूपान्तरण, लगानी प्रवर्धन र रोजगारी सृजनाका विषयमा छलफल गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना गर्ने, त्यसै गरी नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ।
3: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई 7 दिनभित्र विभागमा उपस्थित भई बयान दिन भनेको छ। विभागले बुढान कण्ठमा रहेको नवयुवा आन्दोलनमा क्षति भएको निवासमा पत्र टाँस्दै अनुसन्धानका क्रममा केही विषयमा सोधपूछ गर्नुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार जयवीर देउवामाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान चलिरहेको छ।
2: देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि वर्षा मुख्यत पहाड़ी तथा पूर्वी भूभागमा केन्द्रित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षा अनुसार वर्षा हुन सकेको छैन। वरिष्ठ मौसमविद मीन कुमार अर्यालका अनुसार मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिम भूभागतर्फ सरदर को आसपास रहेकाले अधिकांश पहाड़ी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। लुम्बिनीको उत्तरी क्षेत्र, कोशी प्रदेशका पहाड़ी जिल्ला तथा सुदूरपश्चिमका केही भूभागमा वर्षा अपेक्षाकृत सक्रिय देखिएको छ भने कर्णालीका केही ठाउँमा पनि हल्का वर्षा भइरहेको छ। आज राति कोशी प्रदेशका पहाड़ी र तराईका धेरै ठाउँमा, मधेसका अधिकांश भूभागमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै मधेस र लुम्बिनीका तराई क्षेत्रमा हुरी बतास समेत चल्न सक्ने भएकाले कृषि बाली, कमजोर संरचना, विद्युत तथा संचार सेवामा असर पर्न सक्ने महाशाखाको चेतावनी छ। देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सबै प्रदेशका केही ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म पनि देशभर आंशिक बदलीसँगै मेघगर्जन, चट्याङ तथा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहने अनुमान छ। विशेष गरी कोशी, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा अन्य पहाड़ी क्षेत्रमा वर्षा बढ़ी सक्रिय रहने सम्भावना छ भने तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बहाव, पहिरो, शहरी डुबान तथा सड़क यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी अध्यावधिक सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
3: धान रोपाईसँगै रासायनिक मलको बिक्री पनि बढ़ेको छ। असारको शुरूआती 19 दिनमा 40,500 मेट्रिक टन भन्दा धेरै रासायनिक मलको बिक्री वितरण भइसकेको सरकारी तथ्याङ्क छ। असार 1 गतेदेखि 19 गतेसम्मको तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मल मध्ये कृषि सामग्री केन्द्र लिमिटेडले 26,994.65 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल ट्रेडिङ कर्पोरेशनले 13,574.6 मेट्रिक टन मल किसानमाझ पुर्याएको छ, तर अझै पनि किसानले चाहे जति मल नपाएको गुनासो गर्दै आएका छन्। मल आपूर्तिमा योजनाबद्ध पहल गरिरहेको सरकारको दावी छ। असार 3 हप्तासम्म देशभर 32% रोपाई भएको छ। कुल धान खेती हुने जमीन 13,82,000 हेक्टर छ। त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा मात्र रोपाई भएको कृषि विभागको तथ्याङ्क छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्थायी व्यवस्थापन नगरी बर्खाकै बीचमा होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाएको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
9: मेजर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस बेचरको पानी लाग्छ।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति सार्वजनिक एसियाली विकास बैंक एडीबीले नेपालमा आफ्नो सहयोग थप विस्तार गर्ने सरकारले 100 दिनमा 87% काम सम्पन्न गरेको अर्थमन्त्री वागलेको दावी 7 दिनभित्र बयानका लागि उपस्थित हुन जयवीर देववाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निर्देशन देशभर मनसूनी वायुको प्रभाव कायम रहे पनि वर्षा मुख्यत पहाड़ी तथा पूर्वी भागमा केन्द्रित लगायत खबर प्रस्तुत गर्यो।
2: सरकारले विभिन्न बस्ती खाली गर्ने क्रममा विस्थापित बनाएर होल्डिङ सेन्टरमा राखेका सुकुम्बासी मध्ये धेरै जसोले होल्डिङ सेन्टर छाडेका छन्। सरकारले हिजोसम्मको अन्तिम म्याद दिएर सेन्टर छाड्न दबाव दिएपछि केहीले कोठाको व्यवस्था गरेका छन् भने आधा जसो अझै अल्फत्र छन्। सुकुम्बासीहरूका अनुसार सरकारले सबैको खाता संकलन गरेर 12 गतेबाटै कोठा खोज्न निर्देशन दिएको थियो। असार 19 गते सरकारले होल्डिङ सेन्टरका 388 परिवार मध्ये 254 सुकुम्बासीको खातामा 25,000 रूपियाँका दरले पैसा पठाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। अझै पनि धेरैले कोठा नपाएर होल्डिङ सेन्टर छाडेका छैनन्। स्थायी व्यवस्थापन नगरी सेन्टरबाटै बर्खाकै बेला हटाएर सामान्य मानवीयता प्रस्तुत गर्न पनि किन नसकेको भनेर साथी सम्झना महर्जनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सोध्नु भएको छ।
11: होल्डिङ सेन्टरबाट अब अन्यत्र कतै घडेरी खोजेर सर्नलाई चाहिँ वर्षायामले खासै असर गर्दैन। अब जोखिमयुक्त ठाउँबाट उहाँहरूलाई लगेर होटेलमा अथवा चाहिँ होल्डिङ सेन्टरहरूमा राखेका छौँ त्यो झन्डै 2 महिना बितिसकेको छ। यति लामो पिरियडसम्म उहाँहरू आइसोलेटेड भएर बसिसक्नु भएको छ। यसले गर्दाखेरि अब धेरै समयसम्म लामो समयसम्म छुट्याएर अब यो सामाजिक प्राणीलाई अलग छुट्याएर राखिराख्नु उचित हुँदैन। त्यही भएर चाँडोभन्दा चाँडो उहाँहरूलाई चाहिँ सुरक्षित तवरले समाजमा प्रतिस्थापन गर्नुपर्छ भन्ने लक्ष्य सहित यो जुन पुनर्स्थापना खर्च भनेर हामीले गर्यौँ 25,000 प्रतिव्यक्ति दिने क्याबिनेटको निर्णयपछि हामीले पैसा व्यवस्था गर्यौँ। त्यो निर्णय लाभग्राहीहरूको सूचीकृत गर्यौँ। त्यसपछि बल्ल हामीले वितरण गर्ने अवस्था भयो। यो काम गर्दा गर्दै हामीले चाहिँ अब यो आर्थिक वर्षको अन्तसम्ममा आइपुगेका हुनाले यो वर्षायामको चाहिँ नजिक पुगेको मात्रै हो।
12: अहिले नै भनौ न कतै घर भाडा खोज्नु पर्यो भने महिनौ दिन लाग्छ। तपाईँहरूले 10 दिनको म्याद दिएर चाहिँ घर खोज्न भन्नुभयो। धेरैले चाहिँ नपाएको गुनासो पनि गरेका छन् होइन। म्याद चाहिँ कम भएको जस्तो लागेन।
11: 12 गते चाहिँ ल अब तपाईँहरू व्यवस्थापनको लागि खोज्नुहोस् हामी यो गर्दैछौँ भनेर सूचना टाँस्यौँ होइन। कतिपयले खोजी पनि सक्नु भएको छ, खोजेर गई पनि सक्नु भएको छ। अब कतिपयलाई चाहिँ आफूले भन्ने ठाउँमा नपाएर अल्मली राखिएको छ। अब जो 1-2 दिन हामी बस्छौँ भनेर चाहिँ उहाँहरूलाई होल्डिङ सेन्टरहरूमा ल बस्नलाई समस्या छैन हामी भन्छौँ भनेर उहाँ त्यहाँ चाहिँ बस्न दिनु
5: दिनु भनेर नै कुरा गरेका छौँ। कुरा पर्यो खानेकुराको मात्रै हो, अब खानेकुरा हामीले 19 गतेसम्म चाहिँ खाएर राखेकै हो। अब चाहिँ कोही बाहिर गइसकेपछि कोही भित्र बसेपछि हामीले निरन्तर खुवाउन सक्ने स्थिति भएन, त्यसकारण खानेकुराको जो चाहिँ आफै गर्नु होला भन्ने हिसाबले कुरा गरे हो।
12: कतिपय जो अरूको भरमा बस्नुपर्ने अपाङ्गता भएका अरूको सहारामा बस्नुपर्नेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँले खाना नै नखुवाउने अथवा बाहिर नै पठाउने हो त?
5: अब हामीले नै जिल्ला प्रशासन अनि यो बागमती सभ्यताको संयुक्त टोली बनाएर नै हामीले अपाङ्ग कति छन्, बिरामी को को छन्, वृद्ध वृद्धा कसैको नि सहारा नभएका असहायहरू चाहिँ को को छन् त्यसको लिस्ट तयार गरेर सबै परिवारको चाहिँ डाटा लिएर आउनु भनेर हामीले सर्वेक्षण टोली पठाएछौँ कोल्डिङ सेन्टरमा होटेलमा। अब त्यो डाटा आएपछि उहाँहरूलाई चाहिँ अब कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ हामी टुङ्गो लाउँछौँ।
12: निवेदन नदिनेलाई चाहिँ के गर्नुहुन्छ यहाँहरूले?
5: अब निवेदन दिने नदिने उहाँहरूको स्वाभाविक कुरा हो होइन, तर राज्यले जुन नीति लिएर चाहिँ यो अगाडि बढाएको छ, अब होल्डिङ सेन्टरमा अब राख्न मिल्दैन, अब घर भाडामा कतै व्यवस्थापन गरेर बस्नु भन्ने छ, त्यो प्रक्रियामा उहाँहरू पनि जानु।
12: जसले अब निवेदन दिए प्रक्रियामा आए व्यवस्थापन चाहिँ के हुन्छ उहाँहरूको लागि?
5: निवेदन दिएर आएका जस्तै 2220 परिवार त सुरुदेखि नै रङशालामा हामीले दर्ता प्रक्रिया पछि नै आफै व्यवस्थापन गरेर बसेका हुन् त, उहाँहरू पनि सबै होल्डिङ सेन्टरमै आएर बस्नु पनि सक्थ्यो होला, तर हामीले उहाँहरूलाई अब होल्डिङ सेन्टरमा राख्ने भनेको अति चाहिँ तत्काल व्यवस्थापन गर्न नसकेका यस्तोलाई मात्रै हुन्। जो चाहिँ अब रकम बुझ्न नमानेका छन् उहाँहरू पनि जानलाई चाहिँ हामीले रोक्दैनौँ, उहाँहरू जानुपर्छ। सरकारको निर्णय प्रक्रियामा उहाँहरू समावेशै हुनुहुन्छ, अब उहाँहरूले वास्तविक सुकुम्बासी ठहरिएपछि अथवा त्यो छिनोफानो पाएपछि उहाँहरूले अरूले सराहनी पाउने सुविधामा कुनै वञ्चित हुँदैन।
12: सरकारले पुनर्स्थापना गर्छन् भने आश्वासनमा निस्केका छन् र अहिले पनि तपाईँहरूले हटाउँदाखेरि त्यही अनुसार उनीहरू एउटा आशामा छन्, अब उनीहरूको लागि चाहिँ के व्यवस्थापन हुन्छ भनेर के भरोसा दिनुहुन्छ?
5: यो पैसा लिने एउटा प्रक्रिया हो, यो व्यवस्थापनकै एउटा चरण हो, त्यो चरणमा उहाँहरू समावेश नभए पनि फाइनल चरणमा उहाँहरू समावेश गर्न पाउनुहुन्छ। अब उहाँहरूले सधैँ होल्डिङ सेन्टरमै बसिराख्न पाऊ भनेर भन्नु चाहिँ खासै उपयुक्त चाहिँ हुँदैन, जो वास्तविक हो उनीहरूले चाहिँ यो राज्यले जे चाहिँ व्यवस्थापन गर्छु भनेर अगाडि बढेको छ, भूमिले चाहिँ त्यो प्रमाणीकरण अगाडि बढाएको छ, त्यसमा उहाँहरू समावेश भएकै छन्। अब राज्यले अब 2 महिना राखिहाल्यो, अब चाहिँ व्यवस्थापन गरौँ भनेर बाहिर पठाउने जुन नीति ल्याएको छ त्यसमा उहाँहरूले सहकार्य गर्नुपर्छ।
2: उहाँ हुनुहुन्थ्यो अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जन। सामान्य वर्षा हुँदा पनि संघीय राजधानी काठमाडौँका मुख्य सड़क जलमग्न हुने समस्या वर्षेनी दोहोरिन थालेको छ। केही दिन अघि झण्डै 1 घण्टाको वर्षापछि माइतीगर, अनामनगर लगायत उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेपछि राजधानीको कमजोर ढल प्रणाली, अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तनको प्रभाव भएको देखिन्छ। विज्ञहरूका अनुसार काठमाडौँमा सामान्य वर्षामै डुबान हुनुको मुख्य कारण अव्यवस्थित शहरी विस्तार, पुरानो तथा साँगुरो ढल प्रणाली, नदी खोलाको अतिक्रमण, सड़क निर्माणका क्रममा पानी निकासको व्यवस्था तथा बढ़दो कंक्रीट संरचना हुन्। खुल्ला जमीन घट्दै जाँदा वर्षाको पानी जमीनमा शोषिन नपाई सिधै ढलमा पुग्ने र केही समयमै ढलको क्षमता नाग्ने अवस्था सृजना हुने गरेको छ।
3: पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लाका किसानलाई राहत उपलब्ध गराउने तयारी गरेको छ। रोग नियन्त्रणका क्रममा नष्ट गरेका पंक्षी तथा पंक्षीजन्य वस्तुको क्षतिपूर्ति बाबत 52 करोड़ रूपियाँ एक हप्ताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणका क्रममा किसानको नष्ट गरेको पंक्षी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षति मूल्यांकनका आधारमा 75% रकम राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले पंक्षी, पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग गरेका सम्बन्धित धनीका बैंक खातामा एक हप्ताभित्र रकम भुक्तानी गर्ने जानकारी दिनुभयो। बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, राता, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलप्रासी जिल्ला बढ़ी प्रभावित भएका छन्। अहिलेसम्म झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरेको र यसबाट 70 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको विभागको अनुमान छ।
2: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,194 जना विद्यार्थी सहभागी भएकामा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.6 6.9% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइटमा तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1-9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो।
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान डीडीसीले कच्चा दूधको गुणस्तर सुधारमा कडाई गरेको छ। संस्थानले दूध संकलन, परीक्षण र खरिद प्रक्रियामा मापदण्ड कडाईका साथ लागू गरेपछि गुणस्तरमा सुधार देखिएको जनाएको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनपछि शंकास्पद देखिएका दूधका खेप तत्काल हटाउने व्यवस्था गरिएको छ। यसअघि असार 15 गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना परीक्षणमा केही चिस्यान केन्द्रबाट पठाएको दूधमा उल्लेख गरेको फ्याट र एसएनएफ भन्दा कम गुणस्तर भेटिएको थियो। त्यसपछि सबै किसान केन्द्रको परीक्षण गरेको र शंकास्पद विषयमा छानबिन भइरहेको डीडीसीले जनाएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
14: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
13: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
14: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
15: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

Kids Bonus Pal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।

0: एउटा बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। संयुक्त अरब इमिरेट्स यूए सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ। ईद अल अधा 2026 का अवसरमा यूए सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदी बन्दीलाई प्रदान गरिएको माफी प्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूए बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ। मन्त्रालयको निर्देशन अनुसार अबुधाबीमा रहेका नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप यूए सरकारले माफी दिएको विज्ञप्तिमा उल्लेख छ। साई माफी पाएका ती नेपाली कैदी बन्दी यूएको आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।
2: लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार प्रतिसूचक नेप्सी आज 24.57 अंकले बढ़ेर 2651.68 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा व्यापार समूहको उपसूचक 1.89%, बैंक समूहको उपसूचक 1.51% उक्का लागेको छ। आज 210 वटा कम्पनीको शेयर बढ़ेकामा 57 वटाको घटेको छ। यस्तै 10 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। आज कलंगा हाइड्रोको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन आत्मनिर्भर वित्तको शेयर 13.78% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.55 अर्ब कारोबार भएकोमा आज 325 वटा कम्पनीका 95,19,000 कित्ता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: राष्ट्रिय सभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको धनजनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन, तराई मधेसमा घट्दै गएका भूमिगत पानीको स्रोत लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका 23 असार 20 गते ध्रुवे नामको जंगली हात्तीको आक्रमणबाट सुतिरहेको अवस्थामा आमाश्राको ज्यान गएको घटनाप्रति गम्भीर हुन र पीड़ित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। यसैबीच कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित बस्तीमा मानव वन्यजन्तु तुन्त न्यूनीकरण गर्ने उद्देश्यले स्वचालित सड़क बट्टी जडानको काम शुरू गरिएको छ।
2: नेपालको घरजग्गा बजार पुनः लयमा फर्किएको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदन अनुसार कारोबार संख्या, कुल मूल्य, क्षेत्रफल तथा राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको छ। प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर कुल घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 6.42% बढ़ेको छ। लिखित पारित कारोबार 0.62% र राजीनामा कारोबार 12.17% वृद्धि भएको छ भने कारोबार भएको कुल क्षेत्रफल 1.60% बढ़ेको छ। यस अवधिमा 183.90 अर्ब रूपियाँ बराबरको घरजग्गा किनबेच भएको छ, जुन अघिल्लो आर्थिक वर्षको त्यही अवधिको 100.07 अर्ब रूपियाँको तुलनामा उल्लेख्य वृद्धि हो। कारोबार विस्तारसँगै सरकारको राजस्व संकलन 23.72% र पूँजीगत लाभकर 31.42% बढ़ेको छ।
3: महोत्तरीका दुई चिनी उद्योगमा बुझाएको उखुको झण्डै 2 अर्ब रकम किसानले भुक्तानी पाएका छन्। गौशाला नगरपालिका 1 एभरेस्ट सुगर एण्ड केमिकल इण्डस्ट्रीज र गौशाला 12 सिद्धिविनायक सुगर एण्ड केमिकल इण्डस्ट्रीजमा बुझाएको उखुको रकम बापत 1.76 अर्ब
2: रूपियाँको तुलनामा उल्लेख्य वृद्धि हो। कारोबार विस्तारसँगै सरकारको राजस्व संकलन 23.72% र पूँजीगत लाभकर 31.42% बढ़ेको छ।

0: 28,67,986 क्विन्टल 96 किलो उखु आर्थिक वर्ष 82-83 को याममा बुझाएका अभिलेखले देखाएको छ। जम्मा उखुको मूल्य बापत हुने 1,77,34,37,232 मध्ये 1,76,52,46,455 भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआई मेमोरी चिपको विश्वव्यापी मागका कारण आफ्नो नाफामा 19 गुणाले वृद्धि हुने अपेक्षा गरेको जनाएको छ। आज सार्वजनिक भएको प्रारम्भिक विवरण अनुसार कम्पनीले गएको अप्रेलदेखि जून महिनासम्मको अवधिमा परिचालन नाफा 58,40,00,000,000 अमेरिकी डलर पुग्ने अनुमान गरेको समाचार संस्था एएफपीले जनाएको छ। यो गएको वर्षको धेरै अवधिको तुलनामा 1,810% अर्थात झण्डै 19 गुणाले धेरै हो। विश्वकै भन्दा ठूलो मेमोरी चिप उत्पादक सामसङले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ। एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानीलाई नयाँ उचाइमा पुर्याएको छ। सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि आज बिहानको कारोबारमा सामसङको शेयर मूल्य झण्डै 7% घटेको थियो। एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन्। यसले ती उपकरणको मूल्य समेत बढ़ाउन थालेको विश्लेषण गरिएको छ। दक्षिण कोरियामा सेमी कन्डक्टर उद्योगबाट बढ़ेको कर आमदानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ। राष्ट्रपतिका प्रमुख सचिव काङ हुन सेकले कर राजस्वबाट प्राप्त थप आमदानी एआई तथा सेमी कन्डक्टर उद्योगका लागि ठूला परियोजनामा लगानी गर्ने र यसबाट युवालाई आवास स्टार्टअप स्थापना तथा रोजगारीका अवसर विस्तार गर्ने सहयोग पुग्ने बताउनुभयो।
0: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले के भडेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अर्जेन्टिना समूह जेको विजेता र इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका छन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1928 भएको ओलम्पिक फुटबल र 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 9:45 स्विजरल्याण्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी पेलेस भ्यानकुभर रंगशालामा शुरू हुनेछ। नकआउटमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। स्विजरल्याण्ड समूह बी र कोलम्बिया समूह के को विजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। विश्वकपमा स्विजरल्याण्ड र कोलम्बिया बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1994 विश्वकपमा कोलम्बियाले स्विजरल्याण्डलाई 2-0 हराएको थियो। यस्तै यी दुई टोली बीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 भेट भएकामा कोलम्बिया 2 खेलमा विजयी भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य, मूल्य वृद्धि 5.5% सीमित गरेर 7% आर्थिक वृद्धि गर्ने महत्वाकांक्षा।
1: मधेश लुम्बिनीका तराई क्षेत्रमा अपेक्षा भन्दा कम वर्षा, पूर्वी तथा पहाड़ी क्षेत्रमा अरू ठाउँ भन्दा धेरै पानी पर्ने अनुमान।
0: सरकारको दबावपछि सुकुम्बासीहरू बाध्य भएर होल्डिङ सेन्टर छाड्दै 2 राखिसकेकाले व्यवस्थापनको नयाँ नीतिमा सहकार्य गर्नुपर्ने सरकारको भनाई।
1: एआई मेमोरी चिपको माग बढ़ेसँगै सामसङको नाफा झण्डै 19 गुणाले बढ़ने अनुमान। दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानी नयाँ उचाइमा।
0: र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 9:45

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। गल्याङमा 160 घण्टे आधारभूत बारिस्टा कफी बनाउने तालिम सम्पन्न। निस्ती गाउँपालिकाद्वारा प्रहरीलाई विपद उद्धार सामग्री हस्तान्तरण र पर्वतको पैयू गाउँपालिकामा आधुनिक बाल उद्धार निर्माण। आधी खुला खबर अब विस्तारमा। स्याङ्जाको गल्याङ नगरपालिकामा 160 घण्टा अवधिको आधारभूत बारिस्टा कफी बनाउने तालिम सम्पन्न भएको छ। गल्याङ नगरपालिकाको आयोजना तथा भूमिका टेक्निकल सर्भिस वाली देवसुली दुई नलपरासी बर्दघाट सुस्तापूर्वकको सहजीकरणमा उक्त तालिम सञ्चालन गरिएको हो। गल्याङ नगरपालिकाको सभा हलमा आयोजित समापन समारोहमा गल्याङ नगरपालिका प्रमुख गुरूप्रसाद भट्टराईले यस्ता शिक्षामूलक तालिमले युवाहरूलाई स्वरोजगार र उद्यमशीलताको बाटोमा अग्रसर गराउन ठूलो मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेका सिपलाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतारेर आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई विशेष आग्रह गर्नुभयो। कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने तालिम सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याउने प्रशिक्षकहरूलाई पनि सम्मान पत्र सहित सम्मान गरिएको थियो। सिप सिकौं स्वरोजगार बनौं भन्ने नाराका साथ आयोजना गरिएको उक्त समापन कार्यक्रममा नगर उप प्रमुख हेमा नेउपाने, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नम्बर 4 का अध्यक्ष ढाकाराम नेउपाने, 8 का अध्यक्ष झिमबहादुर थापा लगायतको सहभागिता थियो। तालिम समापन समारोहमा प्रशिक्षार्थीहरूले सिकेका सिपको प्रदर्शन समेत गरेका थिए। कफीका विभिन्न भेराइटीहरू र उक्त कफीमा राखिएको कफीको मात्राको जानकारीसहित प्रदर्शन गरिएको थियो। तालिममा 52 जना सहभागी भएका थिए भने तालिममा कफीको जानकारी, कफी तयार गर्ने विधि, एक्सप्रेसो मेसिन सञ्चालन विधि, खाद्य स्वच्छता र क्याफे व्यवस्थापन, व्यावसायिक सञ्चालन सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। मल्ल परिवारले आफ्नो स्वर्गीय मुवाको सम्झनामा रामदीमा रहेको वृद्धाश्रममा सहयोग गरेका छन्। वीरकोट नगरपालिका 5 सोरेक जामीले स्थायी घर भई हाल ग्वालिङ, काठमाडौँ, भरतपुरमा बसोबास गर्दै आउनुभएका यामबहादुर मल्ल, रामजी मल्ल, अशोक मल्ल र वसन्त मल्लले आफ्नो मुवा खेमकुमारी मल्लको सम्झनामा आश्रमलाई 12,000 प्रदान गर्नुभएको हो। हाल भरतपुर बस्दै आउनुभएका यामबहादुरले मुवाको सम्झनामा 6,100 र संयुक्त रूपमा 4 दाजुभाइले 6,100 गरी 12,200 नगद आश्रमलाई भोजनका लागि सहयोग प्रदान गर्नुभएको आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठले बताउनुभयो। शिव पार्वती वृद्धाश्रम तथा बहुद्देश्य वालिङ 10 भगुण्डेद्वारा सञ्चालित ज्येष्ठ नागरिक आश्रमलाई मुवाको वार्षिक पुण्यतिथिको अवसरमा मल्ल दाजुभाइले आर्थिक सहयोग प्रदान गर्नुभएको हो। आफ्ना दिवंगत माता पिता र आफ्ना आफन्तको सम्झनामा वृद्धाश्रममा रहेका बुवा आमाहरूलाई भोजन गराउने र सहयोग गर्ने परम्परा पछिल्लो समय प्रगाढ बन्दै गएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो। पाल्पाको निस्ती गाउँपालिका पाल्पाले प्रहरीलाई विपद उद्धार सामग्री प्रदान गरेको छ। गाउँपालिकाभित्र हुने प्राकृतिक विपद व्यवस्थापन र उद्धार कार्यलाई प्रभावकारी बनाउन मित्याल प्रहरी चौकी र डमरा अस्थायी प्रहरी चौकीलाई उद्धारका सामग्री प्रदान गरेको हो। बाढ़ी, पहिरो, आगलागी, भूकम्प लगायतका विपदको समयमा उद्धारका लागि आवश्यक सामग्री खरिद गरी गाउँपालिकाले प्रदान गरेको छ। गाउँपालिकाले लाइट 3 थान, डोरी 100 मिटर, गमबुट 18 पीस, रेनकोट 6 थान, हेलमेट 11 थान, लाइफ ज्याकेट 5 थान लगायत सामग्री खरिद गरेको थियो। मित्याल प्रहरी चौकीका प्रहरी साग निरीक्षक खिलबहादुर राणालाई निस्ती गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले सामग्री हस्तान्तरण गर्नुभयो। अध्यक्ष सारूले विपदको समयमा उद्धार कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीलाई आवश्यक सामग्री प्रदान गरिएको बताउनुभयो। विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्व तयारीका लागि सामग्रीहरू खरिद गरी प्रदान गरिएको उहाँले बताउनुभयो। गाउँपालिकाले विपद व्यवस्थापन कोष मार्फत सामग्री खरिद गरी हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरीले बताउनुभयो। विपद उद्धारका सामग्री प्रहरी चौकी मितियाल, अस्थायी प्रहरी चौकी डमरा र गाउँपालिका कार्यालयमा राखिनेछ। गाउँपालिकाले 184,904 रूपियाँ मूल्य बराबरको सामग्री खरिद गरेको निस्ती गाउँपालिका सूचना अधिकारी हरि आलेले बताउनुभयो। बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्यले पर्वतमा आधुनिक बाल उद्यान निर्माण गरिएको छ। दक्षिण पर्वतको पैयौं गाउँपालिकामा बाल बालिकालाई लक्षित गर्दै जिल्लामै पहिलो र एक मात्र पैयौं चिल्ड्रेन पार्क बाल उद्यान निर्माण गरिएको हो। गाउँपालिका गण्डकी प्रदेश सरकार र पैयौं गाउँपालिका 5 कार्यालयको त्रिपक्षीय लगानीमा बाल उद्यान निर्माण भएको हो। गण्डकी प्रदेश सरकारको 10 लाख, स्थानीय एउटा कार्यालयको 4 लाख र पैयौं गाउँपालिकाको 1 लाख गरी 15 लाख लगानीमा बाल उद्यान निर्माण भएको पैयौं गाउँपालिका 5 का अध्यक्ष नारायण भुर्तेलले बताउनुभयो। पार्क निर्माण भएपछि ग्रामीण क्षेत्रका रहेका बाल बालिकाहरूलाई विभिन्न प्रकारका खेल खेल्न, घुम्न, मनोरञ्जन लिनका लागि सहज हुने अध्यक्ष भुर्तेलले बताउनुभयो। भुर्तेलले भन्नुभयो, गाउँका बच्चाले पनि शहर वा विदेशका बाल बालिकाले जस्तै खेल्न, हाँस्न र रमाउन पाउनुपर्छ भन्ने अठोटका साथ लगानी गरी पार्क निर्माण गरिएको हो। गाउँपालिकाकै एकमात्र पार्कले स्थानीय मात्र नभई वरपर काट्ने गाउँ र बजार क्षेत्रका बाल बालिकालाई पनि समेट्ने र उनीहरूलाई एकै ठाउँमा जोड़िने अवसर प्रदान गर्ने विश्वास लिएको छ। नवनिर्मित चिल्ड्रेन पार्कलाई चाँडै नै एक औपचारिक कार्यक्रमका बीचमा उद्घाटन गरी बाल बालिकालाई खुला गरिने उहाँले बताउनुभयो। बाल बालिकाका लागि विभिन्न खेल खेल्ने, मनोरञ्जन लिने र अध्ययनका लागि विभिन्न उपकरण र सामग्री राखिएको छ। यस्तै पैयौं गाउँपालिका अध्यक्ष तोरण बहादुर मल्लले उक्त पार्कलाई पर्यटकीय आकर्षकका रूपमा भौतिक संरचनाहरू थप गर्न पालिकाले आवश्यक लगानी गर्दै जाने बताउनुभयो। रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
3: के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आधी खुला 105.4 मेगाहर्ज।
0: रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रमघालाई अन्तर्राष्ट्रिय प्रागिक तथा साहित्यिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढ़ाइएको राष्ट्रिय गौरवका आयोजना भानु साहित्य उद्यानको पूर्वाधार निर्माण कार्यले गति लिएको छ। सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतीक्षित आयोजना अन्तर्गत भानु नगरपालिका 4 स्थित रम्भा डाँडाको करिब 500 रोपनी क्षेत्रफलमा उद्यान निर्माण शुरू भइसकेको छ। पहिलो चरणमा विनियोजित बजेटबाट निर्माण प्रक्रिया अघि बढ़ाइएको हो। परियोजना अनुसार उद्यानभित्र अत्याधुनिक भानु भवन, आदिकविको पूर्ण कदको शालिक, सप्तधाम साहित्य ग्राम, प्रज्ञा भवन र प्रविधि मैत्री टिकट काउन्टर लगायतका बहुआयामिक पूर्वाधारहरू निर्माण गरिनेछन्। निर्माण कार्यलाई व्यवस्थित, वातावरण मैत्री र द्रुत रूपमा अघि बढ़ाउन शहरी विकास तथा भवन निर्माण कम्पनीले प्रारम्भिक वातावरण अध्ययन आईईई प्रतिवेदन पनि तयार गर्ने काम अन्तिम चरणमा पुर्याएको छ। यसै क्रममा 7/24 गते भानु जन्मस्थल विकास समितिको कार्यालय चुँदी रमघामा स्थानीय सरकारवाला, नागरिक समाज र सामुदायिक वन उपभोक्ता समूहसँग छलफल कार्यक्रमको आयोजना गरिएको छ। भानु नगरपालिका उपप्रमुख उमा गोतामीले यो उद्यान भौतिक संरचनामा मात्र सीमित नरही विश्वभरका नेपाली भाषा र साहित्यका अनुसन्धानकर्ता, अनुरागीका लागि सांस्कृतिक र प्रागिकीय केन्द्र बन्ने बताउनुभयो। भानु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले आगामी आर्थिक वर्षका लागि संघीय सरकारले 24 करोड़ रूपियाँ बजेट सुनिश्चित गरेको पनि बताउनुभयो। मनसून सक्रिय भएसँगै गोर्खा जिल्लामा बाढ़ी र पहिरोका जोखिम अत्याधिक बढ़ेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद व्यवस्थापन जोखिम न्यूनीकरण समितिले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी नदी तटीय क्षेत्र र भिरालो भूभागका बस्ती उच्च जोखिममा रहेकाले आवश्यक सावधानी अपनाउन प्रशासनले चेतावनी दिएको हो। चुमनब्रे गाउँपालिका 3 अन्तर्गत देवल, घट्टेखोला, न्याकचेत, पातीगाउँ र पाङसिङ गाउँ तथा वडा नम्बर 6 को लोकपा 7 को लार गाउँलाई बाढ़ी र पहिरोको उच्च जोखिमयुक्त क्षेत्र का रूप में पहचान कर गोरखास का सहायक प्रमुख जिला अधिकारी नेत्र प्रसाद शर्मा ने बताने जिला में संभावित विपद को सामना कर स्थानीय तहले राहत उद्धार और आपतकालीन सामग्री को व्यवस्थापन कर सकता जिला प्रशासन कार्यालय गोरखा जनाक प्रशासन ने क्षेत्र विपद को संकेत देखिए तत्काल एवडा कार्यालय जनप्रतिनिधि प्रहरी गांवपालिक व जिला प्रशासन कार्यालय में खबर कर सर्वसाधारण आग्रह 2072 साल को विनाशकारी भूकंप पछि गोरखा को डेढ़ दर्जन भन्दा बड़ी बस्ती अज जोखिम में रहकर कई बस्ती स्थानांतरण कर सकता और थप जोखिम युक्त बस्ती को पहचान करी आवश्यक पड़े स्थानांतरण प्रक्रिया अघि बढ़ाईने जनाइक जिला विपद व्यवस्थापन जोखिम न्यूनीकरण समिति स्थानीय तहलाई जोखिम युक्त बस्ती को रूप में विवरण संकलन करी स्थानीय विपद व्यवस्थापन समिति निर्णय कर आवश्यक प्रक्रिया को लगी जिला समिति में पठाउन निर्देशन दिया अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य मुख्य खबर का शीर्षकहरू पुनः एकपटक गल्याङमा 160 घण्टे आधारभूत बारिस्टा कफी बनाउने तालिम सम्पन्न निस्ते गाउँपालिकाद्वारा प्रहरीलाई विपद उद्धार सामग्री हस्तान्तरण र पर्वतको पैयौं गाउँपालिकामा आधुनिक बाल उद्धार निर्माण आधी खोला खबर सकियो भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि बिदा हुन्छु ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: वालिङ बासी दाजुभाइ तथा दिदी बहिनीहरूमा धमाकेदार खुशीको खबर। नृत्य र संगीतको दुनियाँमा नयाँ क्रान्ति ल्याउन वालिङमा पहिलो पटक अत्याधुनिक र भव्य रूपमा ग्रान्ड ओपनिङ हुँदैछ। भैरव डान्स एकेडेमी एण्ड म्युजिक स्टुडियो
2: हो हजुरहरूको आफ्नै ठाउँ वालिङ नौ फुम्रे पर्वत रोडमा। यो ब्रान्ड न्यू एकेडेमी छिट्टै नै सञ्चालनमा आउँदैछ।
1: हाम्रा सेवाहरू
2: डान्स एकेडेमी, हिप हप, जुम्बा, लोक नृत्य, आधुनिक र क्लासिकल डान्सको प्रोफेसनल ट्रेनिङ,
1: म्युजिक स्टुडियो, डिजिटल रेकर्डिङ स्टुडियोको सुविधा, गायन र विभिन्न वाद्य वादन, गिटार, किबोर्ड का एडभान्स कक्षाहरू।
2: अब डान्स र म्युजिक सिक्न वा गीत रेकर्डिङका लागि पोखरा काठमाडौँ थाइरहनु पर्दैन। वालिङकै मुटुमा प्रोफेसनल मेन्टर्सको साथमा आफैलाई स्टार बनाउनुहोस्। नयाँ ओपनिङको विशेष छुटको फाइदा उठाउन आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: स्थान वालिङ नौ भुम्रे पर्वत रोड।
2: सम्पर्क मोबाइल नम्बर 97452 80 490।
1: कला हजुरको प्लेटफर्म हाम्रो भैरव डान्स एकेडेमी एण्ड म्युजिक स्टुडियो।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778 582779 र 582780।
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98463686647। ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
1: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा सोरुम, भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560309888 र 98560555988। होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 063441502 मोबाइल 9850405002 र 9860051401।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आर्ट मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
8: मोबाइल 9815546496।
10: नाक छोडी काम कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
11: होइन ए दाई, बिमारले फेरि च्यापे क्या हो गुनगुनाइरहनु भएको छ त?
10: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
11: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
10: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
11: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
10: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9855685667।
12: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
13: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
12: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
11: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
10: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
11: मुटुको जाँच ईसीजी सेवा।
10: भाँचिएको हड्डी प्लास्टर सेवा।
11: डिजिटल एक्सरे सेवा।
10: चिरफार गर्ने
11: थाइराइड जाँच।
10: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
11: सर्वसुलभ फार्मेसी सेवा।
10: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
11: फोन नम्बर 063441487 मोबाइल 9849701747।
10: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
11: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
10: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
11: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
10: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
11: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक।
10: मोबाइल नम्बर 9855654313 र 9841443।
11: मूल्य होइन स्वास्थ्य रोजौ।
14: अच्छा कस्तो सास गनाको तिम्रो त
15: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाको भन्छौ
14: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
15: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
14: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
16: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
17: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
18: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
14: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
18: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडिमेड बेहुलाका दौरा सुरुवाल रेडिमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
17: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
19: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
20: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
19: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
20: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
19: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
18: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
17: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
18: मोबाइल नम्बर 9855619076 9861719076 र 9817162823
21: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
22: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
21: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
22: सुन नानी भिल्कोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
21: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
17: प्रोप्राइटर रत्नबहादुर गुरुङ सम्पर्क नम्बर 0663-691-0004
23: सम्पर्क मोबाइल 97484-34484
24: चौरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
23: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
24: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
23: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
25: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
26: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
25: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
27: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
28: यस समयको साथमा जितु सुनचादी पसल,
29: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
30: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
27: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
31: सुख दुःखका तरेलीहरूसँग रम्दै
32: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने।
31: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
32: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
31: 105.4 मेगाहर्ज।
33: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
34: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
33: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
34: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
33: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
34: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
33: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
34: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
33: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-97।
34: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन अल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9808747723।

0: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 98467-21380।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 98560-54313 र 98143348।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: भने टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 063-44-6600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 063-44-2558।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696।

0: रेडियो आदि खुला 105.4
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित। कर्जा विस्तारमा जोड़ दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक। अब ऋण लिन बैंकहरूको भर पर्नु नपर्ने। बैंकहरूको पनि पुनर्वर्गीकरण गरिने।
2: निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
1: विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न वाणिज्य बैंकलाई अनुमति। बन्द उद्योग पुनः सञ्चालन गर्न सरकारले सहुलियत दिने। हेटौडा कपड़ा उद्योग सञ्चालनका लागि 33 लाख निकासा।
3: कपड़ा उद्योगको 33 लाख रूपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ।
1: एसई ग्रेड वृद्धि परीक्षामा करिब 65% विद्यार्थी उत्तीर्ण। मौजदात राहदानी सकिएपछि मात्रै नयाँ प्रणाली लागू हुने। 7 जिल्लामा बर्ड फ्लू नियन्त्रण। उपत्यका र काभ्रेमा भने नियन्त्रण बाहिर।
4: भक्तपुर भने अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती बनेपा हिर्खेत लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ बढ्दो क्रममा चाहिँ रहेको छ।
1: र श्रीलंकाको कारागारमा भएको हिंसामा मृत्यु हुनेको संख्या 27 पुग्यो। छानबिन शुरू। विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्ट भिड्दै।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सुकुम्बासी समस्या समाधानका लागि सरकारले 25,000 रूपियाँ सहित होल्डिङ सेन्टरबाट पुनर्स्थापनाको प्रक्रिया अघि बढ़ाएको छ। तर स्थायी बसोबासको टुंगो बिनाको स्थानान्तरणले प्रभावित परिवारमा अन्यल हुनु स्वाभाविक हो। दीर्घकालीन समाधानका लागि सुरक्षित आवास, कानूनी पहिचान र जीविकोपार्जनको आधार सँगसँगै सुनिश्चित गर्नुपर्छ। सरकारका प्रयास सफल बनाउन सुकुम्बासी परिवारले पनि सहयोग र विश्वासका साथ पुनर्स्थापनाको प्रक्रियामा सहभागी हुनुपर्छ। आपसी सहकार्यबाट मात्रै दशकौं पुरानो यो समस्या स्थायी रूपमा समाधान हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै कर्जा विस्तार, वित्तीय स्थायित्व र मूल्य स्थिरता बीच सन्तुलन कायम गर्ने रणनीति अघि सारेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत जमानीका आधारमा ऋणीमाथि असीमित दायित्व सिर्जना हुने व्यवस्था हटाइने भएको छ। साथै चेक अनादरका कारण कालो सूचीमा परि बैंकिङ सेवा लिनै नसक्ने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिनेछ। लामो समयदेखि समस्यामा रहेका रुग्ण उद्योगका निष्क्रिय कर्जा व्यवस्थापन, दबावमा रहेका कर्जाको पुनर्संरचना तथा पुनरुत्थानका लागि पनि विशेष व्यवस्था गरिने उल्लेख छ। राष्ट्र बैंकले संस्थाको वित्तीय अवस्थाका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वित्तीय सवारी साधन खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने उल्लेख छ। मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै मुद्रास्फीति 5.5% भित्र सीमित राख्ने तथा प्राप्त विदेशी मुद्रा संचित कायम राख्ने, आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्य लिएको राष्ट्र बैंकका गवर्नर विश्व पौडेलले बताउनुभयो।
2: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित जारी गरिएको छ। ब्याजदर तल जान नदी बढ़ी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिइएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ। पश्चिम एशियामा बढ़ेको भू राजनैतिक तनावका कारण इन्धनको मूल्य बढ़ेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्ध विरामले स्थिति सहज हुँदै गएको छ। यस आधारमा आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ।
5: आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो। विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापनलाई सहज बनाउन यो नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गर्ने भएको छ। गवर्नर विश्व पौडेलले व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत बैंकिङ सेवा विस्तार गरिने जानकारी दिनुभयो। यस वर्षको मौद्रिक नीतिले कर्जा प्रवाहलाई सहज बनाउने निजी क्षेत्रको मनोबल बढ़ाउने संकेत दिएको अर्थविदहरू बताउँछन्। पछिल्ला वर्षहरूमा उद्योग व्यवसाय सुस्त हुँदा बैंकहरूमा ठूलो परिणाममा तरलता थुप्रिएको र निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको अवस्थामा राष्ट्र बैंकले नियामकीय केही व्यवस्था खुकुलो बनाएको देखिन्छ। जारी मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउन सक्ला। यस विषयमा विश्लेषण सहितको सामग्री केही बेरमा साझा खबरमा सुन्न सक्नुहुनेछ। सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योग सञ्चालनको प्रक्रिया अघि बढ़ाएको छ। उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयले 33 लाख रूपियाँ निकासा गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उद्योग सञ्चालनको तयारी र सञ्चालन ढाँचाबारे प्रश्न उठाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जानकारी दिनुभयो।
3: कपड़ा उद्योगको 33 लाख रुपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ, त्यहाँ एउटा उद्योगमा गइसकेको छ र त्यो मरम्मत कार्य पनि अगाडि बढ़िसकेको छ र अब केही महिनामै चाहिँ सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु।
5: सरकारले मौजात रहेका राहदानी सकिएपछि मात्रै नयाँ राहदानी छपाई प्रणाली लागू गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै नयाँ सरकार गठन हुँदा करिब 2,50,000 राहदानी मौजात रहेको र ती प्रयोग नगरी नयाँ प्रणाली लागू गर्दा करिब 25 लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने भएकाले मौजात कम भएपछि मात्र नयाँ कम्पनीहरू मार्फत राहदानी वितरण शुरू गरिने बताउनुभयो।
6: अर्को सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट हामी उपलब्ध गराउने तयारीमा छ। यति बेला पासपोर्ट विभाग र त्यसैको तयारी स्वरूप यो हप्ता 3 दिन विशेष गरी बुधबार, बिहिबार र शुक्रबार चाहिँ जिल्ला र विदेशी नियोगहरूबाट पासपोर्ट अप्लाई गर्न पाइँदैन भनेर हामीले सार्वजनिक सूचना गरेका छौं। त्यो नेपालको इतिहासको सबभन्दा ठूलो डिजिटल ट्रान्जिशन भइराखेको छ। 1 करोड़ भन्दा नेपाली नागरिकको व्यक्तिगत विवरण सहितको डेटा ट्रान्समिसन अर्को सिस्टममा गरेर त्यसपछि चाहिँ हामी नयाँ पासपोर्ट वितरण प्रणालीमा जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यो हप्ता हामीले त्रिभुवनमा पासपोर्ट विभागमा 2 दिन र नियोग जिल्लाहरूमा 3 दिन चाहिँ हामी पासपोर्ट नदिएर सोमबारदेखि हामी यो औपचारिक प्रक्रियामा जाँदैछौँ।
5: नयाँ प्रणाली कार्यान्वयनका लागि करिब 1 करोड़ नेपालीको डिजिटल विवरण सार्नुपर्ने भएकाले यो साता केही दिन राहदानी सेवा प्रभावित हुनेछ। जिल्ला प्रशासन कार्यालय विदेश स्थित नेपाली नियोग र राहदानी विभागबाट केही दिन आवेदन लिन रोक लगाएको छ। सरकारको योजना अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी विवरण शुरू हुनेछन्। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 संघीय बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई र आएको विनियोजन विधेयक 2083 राष्ट्रिय सभाले पनि आज बहुमतले अनुमोदन गरेसँगै बजेटले स्वीकृति पाएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। बैठकले विधेयक बहुमतले पारित गरेको छ। दुवै सदनबाट बजेट पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने कानूनी आधार प्राप्त गरेको छ। सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरूङका अनुसार सोमबार बिहानसम्म मात्र खाना उपलब्ध गराएको थियो, त्यसपछि खाना नपाएपछि सुकुम्बासीहरूले विरोध जनाएका हुन्। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गते भित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
7: बस्नलाई समस्या भएन, एक दुई दिन हामी कोठा खोल्न गाह्रो भयो भने सोचे गर्नु होला, यहीँ बस्नु होला, खानाको चाहिँ अब जवाब गर्नु चाहिँ पैसा पैसकेपछि हामीले नि खुवाउनु गाह्रो भयो अप्ठ्यारो भयो भनेर कुरा चाहिँ गरे। हामीलाई अब मन्त्रालयको माथिबाट निर्देशन पनि त्यही छ, अब सधैँ खाना खुवाएर राखिराख्ने भयो भने त सधैँ अब गरी खान सक्ने मान्छेहरू पनि त्यतिकै अलपत्र भएर बसे होइन, अब काम गरेर सोसियल्ली चाहिँ हेलमेल भएर बस्नुपर्ने मान्छेहरूलाई आइसोलेसनमा धेरै समय राख्दाखेरि विभिन्न विचलनहरू आउँछन् आइरहेछन्, त्यसले गर्दाखेरि यसलाई छिटोभन्दा छिटो समाजमा प्रतिस्थापन गर्नु पर्यो भनेर हामीले यो कदम चालेको हो। अब उहाँ धेरैजना गई पनि सक्नु भएको छ, 1440 परिवारको चाहिँ पैसा वितरण भइसकेको छ।
5: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो।
8: 11 जिल्ला मध्ये 7 जिल्लामा पूर्ण रूपमा रोग नियन्त्रण आइसकेको छ। त्यो 7 जिल्ला भनेको कोशीका 3 जिल्ला झापा, मोरङ, सुनसरी, त्यसपछि चितवन 4 भइहाल्यो, पाँचौंमा महोत्तरी, त्यसपछि बारा छट्यो भइहाल्यो अनि चितवन, त्यसमा चाहिँ अहिले रोग पूर्ण रूपमा कन्ट्रोल आइसकेको अवस्थाहरू विद्यमान छ। काठमाडौँ भेरीमा चाहिँ के छ भन्दाखेरि काठमाडौँ भेरीमा आउटब्रेकको स्थिति हेर्दाखेरि अहिले अलिकति ललितपुर र यता काठमाडौँ चाहिँ अलिक घटेको हो कि यस्तो छ, र भक्तपुर पनि अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती, बनेपा, हुरीखेत लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
5: साझा खबरमा अब विदेशका खबर। श्रीलंकाको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 27 पुगेको छ। घटनामा 100 भन्दा बढ़ी व्यक्ति घाइते भएपछि सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको छ भने आपराधिक अनुसन्धान पनि शुरू गरेको छ। प्रहरीका अनुसार प्रतिद्वन्दी लागु औषध तस्करी समूहबीच भएको झडपका क्रममा केही कैदीले सुरक्षाकर्मीको हतियार खोसेपछि गोली चलेको थियो। घटनामा 97 जना नेगोम्बो अस्पताल र 19 जना कैदी कोलम्बो स्थित अस्पतालमा उपचाररत छन्। सुरक्षा व्यवस्थापनका लागि केही कैदी र विदेशी नागरिकलाई अन्य कारागारमा सारिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 आज अफ्रिकी टोली इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको एटलान्टामा हुने खेल नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ। अर्जेन्टिना समूह चरणका 3 खेल र अन्तिम 32 को खेल जित्दै अपराजित रूपमा अन्तिम 16 पुगेको हो। कप्तान लियोनल मेस्सीले 4 खेलमा गोल गर्दै 7 गोल सहित उत्कृष्ट लय कायम राखेका छन्। 39 वर्षको उमेरमा पनि मेस्सी विश्वकपमा लगातार कीर्तिमान बनाउँदै टोलीका प्रमुख खेलाड़ी बनेका छन्। अर्कोतर्फ इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जितेको थियो।
9: सन्तोषी रावल।
10: आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने
11: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ
10: तर नीति कार्यान्वयनमै सफलता निर्भर। विज्ञ संघको संवादसँगै वर्षा मासमा खेतीपाती गर्दा ध्यान दिनुपर्ने कुरा, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
13: हाम्रा विशेषताहरू
12: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर। संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
9: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
13: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
14: हमरा दुख नै त सरकारी खेती गरिछौ र पानी नै पुगिरहला अखन त यी हाम्रो क्षेत्रमा पानी।
12: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
13: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
12: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरि कार्यक्रम हेलो संसद।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले एसई ग्रेड वृद्धि पूरक परीक्षामा करिब 65% उत्तीर्ण भएको जनाएको छ। परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी 129,194 विद्यार्थी मध्ये 83,523 जना अर्थात 64.69% उत्तीर्ण भएका छन्। जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 अंक प्राप्त गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुक्लो बनाएको छ। तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग साथी सन्तोष गन्धर्वले सोध्नु भएको छ।
11: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई निष्क्रिय चाहिँ नि स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोडम्याप चाहिँ देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिएको छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिँ चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने, अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसमा पर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यक छ। ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिया छ,
15: तर बैंक तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनेको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो बैंक तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो छ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि
16: जस्तो अब निजी क्षेत्रको कर्जा प्रभावमा 11% बढ़ाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली बैंकले विदेशी बैंकहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ
15: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन होइन कार्यविधि आउँदाखेरि धेरै कुकुलो सवाल ढंगले जाने हो कि त्यसमा केही चाहिने मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ तर हाम्रो यो बैंकमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्या व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ यहाँ यो स्रोतको कमी हुन पनि सक्छ
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ मौसम बुझेर खेतीपाती गर्दा किसानलाई फाइदा
17: खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने कति बेला चाहिँ मल दिने कुन बेला पानी दिने त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यो भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ
1: मौसम अनुसारको खेतीपाती गर्ने तरिका के होला विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम
20: कृषिमा आत्मनिर्भर बन्न के गर्ने कुन मौसममा कस्तो बाली लगाउने बाली अनुसारको जलमल कसरी गर्ने नमस्कार म सन्तोष गन्धर्व आजको हेलो मौसममा हामी कृषिमा आत्मनिर्भर बन्न एउटा किसानले के गर्नुपर्छ कुन मौसममा कस्तो बाली लगाउन सकिन्छ किसानले बाली अनुसारको मलजल कसरी गर्ने यसबाट के फाइदा हुन्छ यस विषयमा कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग कुराकानी गरेका छौं
21: अर्को प्रशान्त नेपालजीको कमेन्ट छ कृषिमा नेपाललाई आत्मनिर्भर गर्न नेपाली कृषकले सबैभन्दा बढी के कुरामा प्राथमिकता दिनुपर्छ भन्नुभएको छ यो अहिले बर्खायामको भन्दा पनि समग्र कृषिलाई जोडेर उहाँको कमेन्ट आएको रहेछ यसमा छोटोमा भन्नुपर्दा
17: हजुर पक्कै पनि यो हामी चाहिँ यो हाम्रो नेपाल सरकारको टार्गेट पनि आत्मनिर्भरतातिर हो पक्कै पनि हामीले जहाँ आज म पनि कृषिकै विद्यार्थी भइसकेपछि अब आत्मनिर्भरता हाम्रो पहिलो प्रायोरिटी हो अब त्यसको लागि के गर्नुपर्छ भनेर उहाँले प्रश्न सोध्नुपर्छ मैले चाहिँ एउटा उदाहरणको लागि अहिले चाहिँ धानलाई नै लिएँ धानको सिजन छ भने अब नेपालको यदि धानको अवस्था हेर्नुभयो भने हाम्रो प्रोडक्सन हेर्नुभयो भने चाहिँ करिब करिब 57-58 लाख मेट्रिक टन छ हाम्रो डिमाण्ड हेर्नुभयो भने करिब करिब 70 लाख हेक्टर छ अब त्यस हिसाबमा करिब करिब हामी 10 लाख मेट्रिक टनको हाराहारीमा डेफिसिटमा छौँ अब रह्यो कि अब धानमै यदि आत्मनिर्भर बन्नु छ भने के गर्ने भन्ने कुरा छ
21: धान खेती विस्तार गर्न पर्यो उत्पादन बढाउन पर्यो
17: दुईटा तीनटा कुरा छ हजुरले धान खेती विस्तार गर्ने सम्भावना अलिकति कम देखिन्छ अहिले
21: जग्गा बढाउन सकिँदैन
17: पछिल्लो यो 10-15 वर्षमा हेर्नुभयो भने धान खेती करिब करिब घट्या छ 0.36% जति घटेको रहेछ तथ्याङ्कले त देखाउँछ अब रह्यो गर्न के सकिन्छ त दुई तिनवटा कुरा छ। पहिलो कुरा भनेको धानमा चाहिँ उन्नत बिउ चाहिँ प्रयोग गर्ने कुरा छ अरे। अब उन्नत बिउ यदि हेर्नुभयो भने देशमा चाहिँ करिब करिब 35% जति धान बिउमा चाहिँ 35% जति प्रयोग हुन्छ। त्यो भएर पहिलो काम भनेको उन्नत धान बिउ चाहिँ व्यवस्था गर्नु पर्यो। अब पर्यो भन्दा पनि हाम्रो अनुसन्धानहरूले नेपाल कृषि अनुसन्धान परिषदले पनि यो पछिल्लो हेर्नुभयो अहिलेसम्म हेर्नु भने 140 भन्दा बढी जात चाहिँ यहाँहरू सिफारिस गरेको रहेछ धानको।
21: त्यो उन्नत जातको धानको बिउ पनि कहाँबाट ल्याउने भन्ने पनि त थाहा हुनु पर्ने रहेछ नि त किसानलाई।
17: एकदम समस्या छ कतिपय कुराहरूमा। अब त्यो सिड सप्लाई सिस्टम भन्छौ हामी, त्यसमा अलिकति वर्कआउट अझै पनि काम गर्नुपर्ने देखिन्छ। त्यो भएर मैले पोइन्टमै भन्दाखेरि चाहिँ पहिलो भनेको इम्प्रुभ सिडको कुरा छ, दोस्रो भनेको हाम्रो अहिलेकै सिडहरूको पनि के छ कि उत्पादन अहिले नेपालको औसत उत्पादन धानको हेर्नुभयो भने प्रति हेक्टर करिब करिब 4 टन पर हेक्टर जति छ। तर हामीले प्रयोग गर्ने गरेकै भेराइटीहरूको पोटेन्सियल भनेको 6 टन प्रति हेक्टर जति छ। भन्नाले हाम्रो जुन खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने, जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौँ भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ। यसका सँगसँगै अब मैले तेस्रो पोइन्ट चाहिँ अब यदि मलको कुरा गरौँ भने धेरै जसो गाली पनि खाइन्छ, अब मलको समस्या छ। तैपनि यदि मल र पानीको व्यवस्थापन यदि समयमा गर्न सक्यौँ भने के भन्छ धानको उत्पादन बढाएर हामी धानमा आत्मनिर्भर बन्ने सम्भावना छ।
21: अब अहिले अब धान रोप्ने बेला छ, यो बेलामा चाहिँ मल पानीको त्यो व्यवस्थापन हुन्छ नि माटोको उचित तरिकाले तपाईँहरूले अहिले पनि भन्दै हुनुहुन्थ्यो, त्यो कसरी गर्न सक्छौँ किसानले?
17: मैले चाहिँ अब यो मेरो विषयवस्तु चाहिँ यो सिँचाइ व्यवस्थापन वाटर म्यानेजमेन्टकै कुरा छ भने, अब रह्यो कुरा म एकातिर आफै भन्दैछु यो मनसुनले गर्दा चाहिँ पानीको अवस्था चाहिँ गम्भीर छ भन्दैछ, कुनै ठाउँमा ठूलो पानी पर्दैछ, कुनै ठाउँमा पानी नै छैन। अब यस्तो अवस्थामा पानीको विद्यार्थीले भन्न सक्ने ठाउँ के छ कि हामीले पानीलाई कन्जर्भ गर्न सक्नुपर्ने अवस्था छ।
21: जस्तो
17: मैले अब साधारण अर्थमा भन्दै गर्दाखेरि जहाँ धान खेती हुन्छ अब हामी साना साना स्ट्रक्चरहरू यस्तो बनाउनु पर्यो कि पानी परेको बेला त्यहाँ चाहिँ केही पानी कलेक्ट गर्न सकौँ, जमा गर्न सकौँ। अब यो काम चाहिँ त्यति सजिलो चाहिँ छैन।
21: कसरी जम्मा गर्न सकिन्छ त यहाँले सुझाव दिनु पर्छ।
17: मैले भन्दै गर्दाखेरि के हुन्छ कि अब तपाईँको यदि खेतको एरिया चाहिँ जति छ त्यसको 1-2% त बढी हुन्छ, तर 1%मा पनि साना साना पोन्डहरू पोखरीहरू बनाउन सक्नु पर्यो।
21: एउटा कुनै गरा छ खेत छ गराको छेउमा एउटा सानो पोखरी जस्तो बनाउनु पर्यो।
17: अब रह्यो कुरा त्यति पानीले मात्रै धान खेती त गर्न सकिएन, गाह्रो छ। अब त्यसो भए चाहिँ हामीले गर्नुपर्ने के हो कि हामी सिँचाइमा पढ्छौ इरिगेसन सेडलिङ भन्ने चाहिँ, त्यो भनेको
21: ठुल्ठुलो शब्द गाह्रो शब्द बुझ्न गाह्रो।
17: म त्यसलाई साधारण भाषामा बुझाउँदाखेरि हामीसँग थोरै पानी छ, त्यो पानीलाई कुन समयमा दिँदाखेरि चाहिँ प्लान्टलाई बिरुवालाई चाहिँ बढी असर नहुने गरी हामी हाम्रो उत्पादन बढी नघटोस् भन्ने कुरा हुन्छ।
21: जस्तो
17: कुरा के हुन्छ कि यदि पर्याप्त पानी छ भने जति दिँदा पनि भइगयो, तर थोरै पानी छ भने कुन टाइममा दिउँ कि प्लान्टलाई बढी स्ट्रेस नहोस्। त्यो भएर इरिगेसन सेडलिङको कन्सेप्ट हो। धानको लागि हेर्नुभयो भने यदि धानमा यदि फुल फुल्यो फ्लावरिङ स्टेज भन्छ, फुल फुल्ने समयमा चाहिँ रातो पसाउने बेलामा चाहिँ यदि पानी पाएन भने धानको उत्पादन स्वाट्टै 50%
21: गर्छ।
17: अब त्यसो भए अब हामीसँग पानी छ भने अब फुल फुल्ने टाइम छ हामीसँग, अर्को भनेको चाहिँ अब ग्रोइङ भइरहेछ जर्मिनेसन भइसक्यो त्यतिखेर छ। त्यतिखेर अब हामीले पोन्डमा थोरै पानी कलेक्ट गरेका छौँ भने त्यो पानी कतिखेर दिँदा उपयुक्त हुन्छ त, हामी वेट गर्छौँ कि फ्लावरिङ होस् फुल फुल्ने समय पनि त्यो पानी दिउँ, कमसेकम थोरै भए पनि त उत्पादन हुन्छ भन्ने कुरा हुन्छ। इरिगेसन सेडलिङको कन्सेप्ट त्यो हो कि
21: त्यो भनेको ठ्याक्कै चाहिने क्रिटिकल
17: स्टेज धानको क्रिटिकल स्टेज के हो, गहुँको क्रिटिकल स्टेज के हो, त्यो कुराहरू चाहिँ भन्नाले एकदम संवेदनशील त्यहाँ नभइकन त्यहाँ ड्यामेज हुन्छ। जस्तो गहुँ
21: अब अहिले त्यो फुल फुल्ने बेला र त्यो बाला लाग्ने बेला अझै समय छ हामीले कुर्न
17: अहिले चाहिँ हाम्रो अब्जेक्टिभ के हुन सक्छ यदि गाह्रो होला, तर पानी जुन ठाउँमा कासे पानीको भरमा हामी खेती गर्दैछौँ, धान मात्रै होइन तरकारी खेती गर्ने किसानहरू हुनुहुन्छ, पानी कलेक्ट गर्न कोसिस गरौँ के पानी कसरी हुन्छ कलेक्ट गरेर अब चाहिँ अब सानो सानो पन्डहरूमा चाहिँ बनाएर चाहिँ केही जमा गर्न सक्यौँ भने एकैचोटि पुरै चाहिँ हामी मिनिमाइज गर्न सक्दैनौँ।
21: अब अहिले कतै कतै थोरै पानी परिरहेछ, कतै धेरै पानी परिरहेछ, थोरै पानी परेको ठाउँमा चाहिँ जति पानी परेछ छेउमा छेउमा पोखरी बनाएर जम्मा गर्न पाइयो भने
17: मात्र होइन तरकारी खेतीको लागि पनि उपयुक्त हो। हेर्नुभयो भने कति ठाउँमा राम्रो अभ्यासहरू पनि भएको छ, प्लास्टिकको उत्तीहरू बनायो त्यसमा पानी कलेक्ट गरेर तरकारीमा टमाटरमा चाहिँ धेरै यसो टनेल खेती गर्ने किसानहरूले पानी जमा गर्यो त्यसैबाट चाहिँ पानी दिने गर्नु भएको छ। त्यो भएर अलिकति हामीले अहिले जुन बदलिँदो मौसम छ नि त्यसमा केही न केही अलिकति सोच नयाँ तरिकाले सोच्नुपर्ने चाहिँ देखिन्छ।
21: किसान पनि चनाखो हुनुपर्ने बेला चाहिँ भयो,
17: पक्कै पनि नभए त सकिन्न।
20: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
1: संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। कर्जा विस्तारमा जोड दिँदै
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
22: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो अधिकुला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
2: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुन चाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँ बेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
1: वालीमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
1: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
1: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
1: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
1: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846211629 र 9861668251।
2: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
5: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: एनबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा 5.5% महँगी कायम राख्ने र समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित मौद्रिक नीति सार्वजनिक
1: विपन्न वर्ग उद्योगपतिहरूसँग सबैले ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा मौद्रिक नीतिले जोड़ दिएको छ।
0: विगत भन्दा यो वर्षको मौद्रिक नीति किन फरक?
2: फिस्कलको आफ्नै रोल हुन्छ, मोनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ।
0: नेपाल ब्याङ्कर्स एसोसिएशनका अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। फ्रान्सकी दक्षिणपन्थी नेत्री मारिन लापेनले सार्वजनिक कोषको दुरूपयोग सम्बन्धी मुद्दामा दोषी ठहरिएको विषयमा गरिएको अपील हारेकी छन्। प्यारिसको पुनरावेदन अदालतका न्यायाधीशहरूले उनलाई 3 वर्षको जेल सजाय सुनाएका छन्, जसमा 2 वर्ष निलम्बन गरिएको छ भने 1 वर्ष इलेक्ट्रोनिक निगरानी ट्याग लगाएर बिताउनु पर्नेछ। यस फैसलाले उनलाई सन् 2027 फ्रान्सेली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने बाटो खुल्ला गरिदिएको छ। प्यारिसबाट बीबीसीका ह्यू स्कोफिल्ड भन्छन्,
4: Technically she can run.
3: प्राविधिक रूपमा हेर्दा उनी चुनावमा उम्मेद्वार बन्न सक्छिन्, तर उनी चुनाव लड्न सक्दिनन् किनकि उनी स्वयंले आफ्ना गतिविधिहरू पूर्ण रूपमा स्वतन्त्र भए मात्र चुनावी प्रतिस्पर्धामा सहभागी हुने भनेकी थिइन्। त्यसैले मलाई लाग्छ अब हामीले उनी र जोर्डन बर्डेला बीच कुनै प्रकारको आकस्मिक बैठक हुन्छ कि भनेर पर्खनुपर्नेछ र उनीहरूले के भन्छन् हेर्नुपर्नेछ। बीबीसीका ह्यू स्कोफिल्ड। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो गठबन्धनको शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेसँगै फेरि एकपटक नेटोको आलोचना गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आफूलाई सदस्य राष्ट्रहरूले र त्यसमा पनि विशेष गरी ब्रिटेनले राम्रो व्यवहार नगरेको बताए। इरानसँगको युद्धका विषयमा ब्रिटेनले आफूलाई कुनै सहयोगको प्रस्ताव नगरेको उनको भनाइ छ, तर ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप तैयेप एर्दोआनको भने निकै प्रशंसा गरे। यो सम्मेलन युक्रेनलाई सहयोग दिने विषयमा केन्द्रित हुने बताइए। युक्रेनका अभियोजकहरूले गत महिना मोनाक्कोमा भएको बम आक्रमणमा संलग्न ठानिएकी महिला टाउकोमा गोली लागेको चोटसहित मृत अवस्थामा फेला परेकी बताएका छन्। अनस्तासिया वेरेजोप्सका नामकी ती महिलाको मृत्युसँग सम्बन्धित मामिलामा 2 पुरूषलाई पक्राउ गरिएको र तीमध्ये 1 पूर्व प्रहरी अधिकारी र अर्का युक्रेनको सैन्य गुप्तचर सेवाका सक्रिय सदस्य रहेका बताइएको छ। अभियोजकको कार्यालयले किएव नजिकैको एउटा घरको भूमिगत कोठाको भिडियो सार्वजनिक गरेको छ, जहाँ मृत्यु हुनु अघि ती महिलालाई राखिएको थियो। युक्रेनको गुप्तचर निकायले उक्त कोठा यातना दिने कक्ष जस्तो देखिएको बताएको छ। दक्षिण कोरियामा अनलाइनमा गलत सूचना फैलाउने कार्यका लागि कड़ा सजायको व्यवस्था गर्ने नयाँ संचार सम्बन्धी कानून लागू भएको छ। यो नयाँ कानून चर्चित सेलिब्रिटीहरूसँग सम्बन्धित गलत सूचना फैलिएका घटनाहरूको प्रतिक्रिया स्वरूप ल्याइएको हो। पत्रकार र नागरिक स्वतन्त्रता समूहहरूले यस कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। र विश्व स्वास्थ्य संगठनकी एक वरिष्ठ अधिकारीले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला प्रकोप अझै विस्तार भइरहेको र स्थिति स्थिर हुन नसकेको बताएकी छन्। उक्त अफ्रिकी देशका निम्ति डब्ल्यूएचओ की प्रतिनिधि डाक्टर एनी एन्सियाले प्रभावित क्षेत्रहरूमा मानिसहरूको आवत जावतले संक्रमण फैलिन सघाइरहेको बताइन्। अहिलेसम्म उक्त प्रकोपबाट 500 जनाको मृत्यु भइसकेको छ भने 1,500 भन्दा बढ़ी संक्रमणका घटना पुष्टि भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 लागि सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको तर्कसहित नेपाल राष्ट्र ब्याङ्कले आज मौद्रिक नीति सार्वजनिक गरेको छ। 25 मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय ब्याङ्कले आर्थिक वृद्धिको लक्ष्य उच्च देखिए पनि हासिल गर्न सकिने दावी गरेको हो। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यास हटाइने कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने रूग्न उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्था गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको राष्ट्र ब्याङ्कका गवर्नर विश्व पौडेलले बताए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
5: आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रयमासदेखि कम हुने आकलन सहित आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% भित्र रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गवर्नर विश्वनाथ मौडेलले बताए।
1: यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
5: निक्षेपकर्ताको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ। फेरि गवर्नर पौडेल,
1: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
5: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विप्रेषण प्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आकलन छ। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: यसै सन्दर्भमा हामीले नेपाल ब्याङ्कर्स एसोसिएशनका अध्यक्ष सन्तोष कोइरालालाई सम्पर्क गरी यो वर्षको मौद्रिक नीति कस्तो लाग्यो भनी सोधेका छौं।
2: अहिले आउँदा चाहिँ मौद्रिक नीति र नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने परिपत्रको बीचमा चाहिँ ठ्याक्कै फरक पारेर यो मौद्रिक नीति आएको छ। मौद्रिक नीतिले चाहिँ कुनै पनि प्रकारका ब्याङ्क दर रेटहरू चाहिँ कुनै पनि चेन्जेसहरू केही पनि गरेको छैन। अनि यसले चाहिँ के भनेको छ भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ। कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लायबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ। त्यस पछाडि अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ पछि होइन, र समष्टिगत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको म्यान्डेट लिएर चाहिँ मौद्रिक नीति आएको छ। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र ब्याङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले सिम्पली भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
0: यो चाहिँ बजेटसँग यसको तादात्म्य कतिको मिलेको जस्तो पाउनुभयो?
2: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गराएको छ। जुन बजेट आयो त्योसँग चाहिँ तादात्म्यता मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेको देखिन्छ।
0: अनि यो सेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देख्नुभयो?
2: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न पाउँदैन, नपाउने खालको नीति गरिनेछ भनेर भनेको छ। त्यो कुरा सही नै हो, किनभने भोलि चाहिँ त्यस्तो खालको चाहिँ कम्पनीहरूको सेयरहरूमा लगानी गर्दा चाहिँ पब्लिकलाई चाहिँ जोखिम हुन्छ भन्ने हिसाबले आएको छ। अरू यसमा सेयरको बारेमा धेरै कुराहरू गरेको छ।
0: अनि अब जस्तो बजेटले भने भन्दा कम मूल्य वृद्धि लक्ष्य राखेको छ, अनि अब ब्याज दर पनि थप जुन घटिरहेको थियो केही समय यता चाहिँ घटेको घटै थियो त्यसलाई थप घट्न नदिने भनेको छ, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
2: यो भन्दा ब्याज दर घट्ने अवस्था आयो भने चाहिँ क्यापिटल फ्लाइटको ठुलो जोखिम हुन्छ। त्यही भएरै सबै दर रेटहरू चाहिँ यथावत राखेको हुनुपर्छ मेरो विचारमा। ब्याज दर अब घट्न दिँदाखेरि चाहिँ भोलि फ्लाइट हुने चाहिँ एकदमै रिस्क बढ्छ, त्यही हिसाबले चाहिँ नदिने भन्ने रणनीति चाहिँ मौद्रिक नीतिले लिएको हुनुपर्छ।
0: अब ब्याङ्कर्स एसोसिएसनको तर्फबाट तपाईँले भन्दा चाहिँ यो मौद्रिक नीति अब यसका अरू कुरा आउन बाँकी भए पनि अहिले समग्र हेर्दाखेरि चाहिँ सकारात्मक नै पाउनुभयो?
2: हजुर, हो रियलमा मौद्रिक नीति मोनेटरी पोलिसी भनेको चाहिँ मोनेटरी इन्स्ट्रुमेन्टहरू म्यानेज गरेर चाहिँ बजारलाई चाहिँ स्थायित्व दिने हो, त्यही हिसाबले आएको जस्तो देखिन्छ। र अरू कुराहरू जुन सर्कुलर मार्फत एड्रेस गर्ने कुराहरू चाहिँ उहाँहरूले सायद अब पछि सर्कुलरले एड्रेस गरिदिनुहुन्छ होला, जहाँ हाम्रा धेरैवटा कुराहरू छन् त्यसमा हामीले दिएको मौद्रिक नीति यस्तो हुनुपर्छ भनेर दिएको सजेसन्सभित्र चाहिँ उहाँहरूले पार्टली त्यो कुराहरूलाई चाहिँ सर्कुलर मार्फत एड्रेस गरिदिनुहुन्छ होला भन्ने
6: हामीले चाहिँ आशा गरेका छौँ।
0: विगतमा भन्दा किन यो फरक तरिकाले आएको जस्तो लाग्छ यो पालि तपाईँलाई?
6: मलाई कस्तो लाग्छ भने विगतमा चाहिँ यो मोनेटरी पोलिसी भनेको चाहिँ एकदमै धेरै चाहिँ चर्चामा हुने, धेरै चाहिँ सबै कुराहरू चाहिँ यो फिनान्सियल पोलिसी, फिस्कल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मोनेटरीले गरिदिनु पर्यो। मोनेटरी पोलिसीमा चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले, क्या व्यवसायीले, व्यापारीले, उद्योगपतिले, ब्याङ्करले, त्यो हुँदाखेरि चाहिँ मोनेटरी पोलिसीले चाहिँ मोनेटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ स्थायित्व दिने मात्रै हो है, यो चाहिँ फिस्कलको आफ्नै रोल हुन्छ, मोनेटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ। र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू अरू वर्षहरूमा आउने मोनिटरी पोलिसी पनि त्यही लेभलको चाहिँ आउला, र फिस्कल र मोनिटरीको बिचमा चाहिँ डिफरेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई, ब्याङ्कर्सलाई, व्यवसायीलाई चाहिँ एउटा सन्देश दिएको हुनुपर्छ यो मोडिटीदेखि लिएर।
0: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला। अब अर्को विषय, पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनौ पोखराबाट कृष्णमणि बरालको यो रिपोर्ट।
7: जेठ असार साउन महिनामा पदयात्राका लागि फाटाफुट्टा मात्र पर्यटक आउने भएकोले लो सिजन मानिन्छ। यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।
8: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले असारको आधा समय पनि गइसक्यो, दुई महिना त 90% हारिमा अकुपेन्सी भयो भने अहिले 50% हारिमा चाहिँ भारतीय पर्यटक कारण पोखराको अकुपेन्सी छ होटलको।
7: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको पंजाब का विजय कुमार।
9: हम पंजाब से यूट्यूब में
10: देखेर भारतको पंजाबबाट यहाँ आएको हुँ। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ सबैजना आउनुपर्छ।
7: सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहारकी अंशु कुमारी पण्डित बताउँछिन्।
11: मलाई यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो। मैले इन्स्टाग्राम र युट्युबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरे अनि राम्रो लागेर घुम्न आए।
7: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन मैत्री पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्।
12: कति हाम्रो तीर्थयात्रुहरू लसुन अदुवा पनि खानुहुन्छ, प्याज एबीसी क्लासको चाहिँ क्वालिटी हेरेर भेजिटेरियनहरूलाई आश्रम चाहिँ स्थल राखिदिनु पर्यो, त्यसलाई पनि स्वागत गर्दै अहिलेको नयाँ इण्डियाको कमसे कम 5-7 मेजर सिटीबाट हामीले पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउने तर्फ चाहिँ लाग्नुपर्छ।
7: यस वर्ष भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सवारी पार्किङ, कम खर्चमा घुम्न आउने धार्मिक पर्यटक मैत्री आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
0: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा, बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपितलाई काठमाण्डु जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खतिवडाले बीबीसीलाई बताए। उनले भने,
13: यसको चाहिँ हाम्रो तीनवटा मुद्दा चल्दै थियो यस अदालतमा, यो मुद्दामा चाहिँ लिखित कृत्य, राज्य विरूद्ध कसुर, ठगी र समिति अपराध अथवा मफिया तर्फ कसुरमा सबै पाउने भनेपछि यसमा सबै पाउने प्रतिवादीहरू चाहिँ रामशरण केसी, टंक कुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशीपुडा चौकीले सफाइ पाउनुभयो। अरू प्रतिवादीहरूलाई चाहिँ कुनै न कुनै मुद्दामा चाहिँ कसुरकार भएको अवस्था छ। यही 2083 असारको 29 अर्को पेशी चढ्छ, त्यो पेशीमा चाहिँ सजाय निर्धारणको बहसको फैसला हुन्छ।
0: उनी थिए काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा।
14: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 छ।
15: यस समयको साथमा जितु सुनचादी पसल
16: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
17: विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
14: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
18: नमस्ते, म तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्नु हुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: सुमित नहीं, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आज विक्रम सम्वत 2083 साल असार 24 गते बुधबार, असार कृष्ण अष्टमी सन् 2026 जुलाई 8। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: रायमाझी र खाँड सहित 15 जना भूटानी शरणार्थी प्रकरणमा दोषी ठहर। बालेन विरूद्ध बोल्न थाले सांसदहरू। नागरिक र व्यवसायीका लागि मौद्रिक नीतिमा राहतको घोषणा। दुवै सदनबाट वार्षिक बजेट पारित। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको विद्यार्थीको अपूर्व सिकाई रोबोटदेखि उत्पादनसम्म शीर्षकको शुभ समाचार।
0: नमस्कार, नयाँ युगको प्रविधिमा तपाईंलाई स्वागत छ। कावासोती अन्तर्गतको ढोकीको त्रिभुवन माध्यमिक विद्यालयको परिसरमा प्रवेश गर्ने जो कोहीलाई यस्ता शब्दले स्वागत गर्ने गरिन्छ। स्वागत गर्ने विद्यालयको शिक्षिका वा कर्मचारी नभएर शिक्षक र विद्यार्थीले मिलेर बनाएको राधा नाम गरेको रोबोट हुन्। गाउँकै सामुदायिक विद्यालयमा रोबोटले स्वागत गरेको दृश्य धेरैका लागि अनौठो लागिरहेको छ, तर अहिले कावासोतीका विद्यालयमा यस्तै नयाँ अध्याय शुरू भएको छ। विद्यार्थीले कतै रोबोट चलाइरहेका छन्, कतै बायोग्यास उत्पादन गरिरहेका छन्। यहाँका विद्यालयका विद्यार्थी कतै विसार प्रशोधन तथा कतै क्याण्डी तरकारी र फलफूल उत्पादनमा जुटेका भेटिन्छन्। गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको आविष्कार र उत्पादनको जग मेरो विद्यालय कार्यक्रमले विद्यालय शिक्षालाई कक्षा कोठाबाट उत्पादन र प्रयोगसँग जोड्ने प्रयास गरेको छ। नगरपालिकाभित्रका 23 विद्यालयमा सञ्चालन भएका परियोजनाले विद्यालयलाई पढ़ाई हुने ठाउँ मात्र नभई सिकाई, अनुसन्धान र उत्पादनको केन्द्र बनाउने प्रयास गरेको देखिन्छ। नगरपालिकाका स्रोत शिक्षक तीर्थराज कणेलका अनुसार कावासोतीका विद्यालयले कृषि, वातावरण, प्रविधि, नवीकरणीय ऊर्जा तथा उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिरहेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: अब

0: AI TV मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट AI पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो NRN 99.1 देशभर विभिन्न FM संसारभर नेपाली network.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर कान्तिपुर दैनिक लेख्छ नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खाँड सहित 15 दोषी ठहर शीर्षकमा खबर नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्व उप प्रधानमन्त्री टो बहादुर रायमाझी पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 दोषी ठहर भएका छन् मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो कसो र भूमिकाका आधारमा उनीहरू विरूद्ध कृत्य ठगी संगठित अपराध र राज्य विरूद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख गरिएको छ अदालतको टेकनारायण पाण्डे केशव दुलाल सानु भण्डारी सागर राई सन्देश शर्मा इन्द्रजित राई गोविन्द चौधरी आङटावा शेर्पा शमशेर मिया नरेन्द्र केसी हरिभक्त महर्जन निरञ्जन कुमार खरेल र बेचन झा दोषी ठहर भएका छन् अन्यमा त्यस्तै फरार प्रतिवादीमा अशोक पोखरेल धीरेन राई दीपा होमागाई निरज राई राजेश अर्याल मोहनराज राई विनिता साउदेन लिम्बु र सुनिल बुढा थोकी रहेका छन् त्यस्तै सफाई पाएकाहरूमा सन्दीप रायमाझी रामशरण केसी टंक कुमार गुरूङ प्रतीक थापा लक्ष्मी महर्जन र केशव तुलाधार तथा आशिष बुढा थोकी ले सफाई पाएका छन्
3: राष्ट्रपाकी सचेतक क्रान्ति शिखा धितालले सोमबार फेसबुक मार्फत सुकुम्बासी व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन् पार्टीको वाचापत्र अनुसार सरकार अघि बढ़न नसकेको प्रति असन्तुष्टि जनाउँदै उनले भनिन् आज सड़कमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ धितालले सामाजिक सञ्जालबाटै गरेको सरकारको विरोधको रासोपाभित्र झाँगिँदै गएको आन्तरिक असन्तुष्टिलाई संकेत गरेको छ सचेतकले नै सरकारले सुकुम्बासी व्यवस्थापनमा कमजोरी गरेको भन्दै कड़ा टिप्पणी गरेपछि अन्य सांसदहरू समेत विस्तारै सरकारको आलोचनामा उत्रिएका छन् 100 दिनको कार्य प्रगति सार्वजनिक नगर्दासम्म सरकारको बचाउमा लागेका रासोपाका नेताबाट पछिल्लो पटक कार्यशैलीप्रति खुलेरै असन्तुष्टि व्यक्त हुन थालेका छन् धितालले सुकुम्बासी व्यवस्थापन अत्यन्तै आवश्यक भए पनि रासोपाको वाचापत्र अनुसार नभएको भन्दै सरकारलाई प्रश्न गरेकी थिइन् सुकुम्बासी व्यवस्थापन आवश्यक थियो तर के हाम्रो वाचापत्र अनुसार भयो के अभिभावकीय राज्य यस्तै हुन्छ जुन संवेदनशीलता योजना र जिम्मेवारीका साथ यो कार्य अगाडि बढ़ाइनु पर्थ्यो यसरी भएन यसले जम्मा जम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो उनले भनेकी छिन् रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालिनको नेतृत्वमा सरकार गठन भएको 100 दिन नागिसकेको छ यसको समीक्षा गर्दै सरकारले 87% सफल भएको दावी गरेको छ तर विपक्षी दलहरूले भने उपलब्धिविहीन भएको बताइरहेका छन् सांसदलाई सेन्सरशिप प्रधानमन्त्री र मन्त्रीहरूमाथि सत्तापक्षकै सांसदहरूले प्रश्न गर्न थालेसँगै रासोपाले सांसदका अभिव्यक्तिमा सेन्सरशिप लगाउन थालेको छ रासोपाका सांसदहरूले बोल्नु अघि संसदीय दलका सचेतकहरूलाई आफ्नो विषयवस्तुबारे अनिवार्य जानकारी गराउनुपर्ने नीति लिएको हो संसदीय दलका सचेतकद्वय क्रान्ति शिखा धिताल र प्रकाश चन्द्र परियारले म्यासेज पठाउँदै सांसदहरूलाई संसदमा बोल्नुभन्दा एक दिन अघि नै जानकारी पठाउन भनेका छन् बालिन विरूद्ध बोल्न थाले रासोपा सांसद शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो
2: संघीय संसदको दुवै सदनबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाबाट यसअघि असार 4 गते नै पारित भएको सो विधेयक राष्ट्रिय सभाले मंगलबार पारित गरेको हो। राष्ट्रिय सभाको मंगलबारको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकलाई पारित गरियो प्रस्ताव प्रस्तुत गर्नुभएकोमा सभाले बहुमतले सो विधेयक पारित गरेको हो। सत्तापक्षको प्रतिनिधित्व नरहे पनि माथिल्लो सभाको ठूलो सदन नेपाली कंग्रेस नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा विनियोजन विधेयक 2083 पारित भएको हो। नेकपा एमाले भने ध्वनि मत विभाजनमा प्रस्तावको विपक्षमा मतदान गर्यो। विनियोजन विधेयक 2083 दुवै सभाबाट पारित भए पनि बजेटमा आश्रित दुई विधेयक आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 राष्ट्रिय सभाबाट पारित भएको छैन।
3: नागरिक र व्यवसायका लागि राहत घोषणा शीर्षकमा आर्थिक अभियान खबर लेख्छ। आर्थिक तरलता लगानी योग्य पूँजी र ब्याजदर न्यून भए पनि कर्जाको माग बढ़न नसकेका बेला नेपाल राष्ट्र ब्यांकले 11% कर्जा विस्तारको लक्ष्य सहित आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति सार्वजनिक गरेको छ। गवर्नर डाक्टर विश्वनाथ पौडेलले सरकारको उच्च आर्थिक वृद्धि लक्ष्यलाई सहयोग पुर्याउन र निजी क्षेत्रको मनोबल उच्च राख्न मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएका छन्। नीतिगत दर र मौद्रिक उपकरणलाई यथावत राखे पनि उनले मौद्रिक नीतिमा कर्जा विस्तारका लागि कर्जा सूचना केन्द्रको कालो सूची सम्बन्धी व्यवस्थामा सहुलियत दिनेदेखि दबावमा रहेका कर्जाहरू पुनरूत्थान गर्ने सम्मका कार्यक्रम ल्याउने घोषणा गरे। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत लिएको 7% आर्थिक वृद्धिको लक्ष्यलाई सघाउन केन्द्रीय ब्यांकले निजी क्षेत्रमा थप 6 खर्ब 50 अर्ब रूपियाँ कर्जा प्रवाह गर्ने प्रक्षेपण गरेको छ। लचिलो मौद्रिक नीतिको निरन्तरता नीतिगत दरहरू यथावत 11% कर्जा विस्तारको लक्ष्य चेक अनादरको कालो सूचीमा सहुलियत कर्जा पुनरुत्थान निर्देशिका ल्याउने ब्यांकहरूलाई विदेशी ऋण पत्रमा लगानीको अवसर यो खबरका केही मुख्य मुद्दाहरू थिए। कालो सूची र चेक बाउन्समा लचिलो नीति राष्ट्र ब्यांकले लगानी आर्थिक वर्षमा कर्जा विस्तारलाई प्रोत्साहन गर्न व्यक्तिगत जमानीबाट सृजना हुने असीमित दायित्व हटाउने घोषणा गरेको छ। ऋणीले ऋण नतिर्दा जमानीकर्ता समेत कालो सूचीमा पर्ने र यसबाट उद्योगी व्यवसायी र ब्यांकहरूको कर्जा प्रवाह समेत प्रभावित भएकाले यो व्यवस्थामा सहुलियत दिन लागि हो।
2: हिमालय टाइम्सले खबर लेखेको छ कंग्रेसेतर समूहको निष्कर्ष एकता नभए नयाँ पार्टी बनाउन ढिला नगरौं शीर्षकमा नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद निष्कर्षतर्फ उन्मुख हुँदै गएको छ। पार्टीको नियमित महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेका इतर समूहका नेताहरूले पार्टी एकता वा नयाँ पार्टी निर्माणको विषयमा अब धेरै पर्खेर बस्न नहुने स्पष्ट निष्कर्ष निकालेका छन्। मंगलबार काठमाडौँको छुन्देवीमा खोलिएको नयाँ बस पार्क कार्यालयमा बसेको बैठकमा सहभागी नेताहरूले अलमल नगरी तत्काल ठोस निर्णय लिन नेतृत्वलाई सुझाव दिएका हुन्। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता मेनबहादुर विश्वकर्माले बैठकमा उठेका विषयवस्तुबारे विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो दिनको यो बैठकमा सबै नेताहरूले मुख्य रूपमा पार्टी एकताकै विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन्।
3: जलविद्युतमा 13 खर्ब निजी लगानी फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अत्यन्त आवश्यक शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी एक दशकभित्र 30,000 मेगावट विद्युत उत्पादन गर्ने आफ्नो वाचा पत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030 28,500 मेगावट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनीतिक नेतृत्वले विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिएका छन् तर कानूनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा जलविद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न सकेको छैन। सरकारी पिच्छेका नीतिगत परिवर्तनले लगानीकर्ता अपेक्षाकृत उत्साहित हुन सकेका छैनन्। विद्युत ऐन 2049 र नियमावली 2050 आएपछि नेपालमा निजी क्षेत्रलाई ऊर्जा लगानीका लागि ढोका खुलेको थियो। देशको कुल जड़ित विद्युत क्षमता 4100 मेगावट भन्दा माथि पुगेको छ। सरकारले नीतिगत सुधार गरेर एकद्वार प्रणाली लागू गरे जलविद्युत उत्पादनमा फड्को मार्ने निजी क्षेत्रको दावी छ। जलविद्युत आयोजना निर्माण गर्न 8 मन्त्रालय 24 विभाग 200 टेबलमा पुग्नुपर्ने बाध्यता रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन कुमार डाँगी बताउनुहुन्छ। कानूनी झन्झटले जलविद्युत आयोजनामा धेरै झन्झट छ। अध्यक्ष डाँगीले भन्नुभयो, सरकारले कानून सुधार गरेर एकद्वार प्रणाली लागू गर्नु आवश्यक छ। 10 वर्षभित्र 30,000 मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य, हाल कुल जड़ित विद्युत क्षमता 4100 मेगावट भन्दा बढ़ी, निर्माणाधीन 187 आयोजना, क्षमता 5792 मेगावट, विद्युतीय व्यवस्थापन चरणमा 134 आयोजना, क्षमता 2862 मेगावट, विभिन्न चरणमा 380 आयोजना, क्षमता 25743 मेगावट, पीपीएका लागि आवेदित 261 आयोजना, क्षमता 16114 मेगावट, निजीसँग अनुमति पत्र रहेका 915 आयोजना, क्षमता 34377 मेगावट, वर्षायाममा 35 आयोजनाबाट 1160 मेगावट विद्युत निर्यात, निर्यातमा निजी क्षेत्रका 29 आयोजनाबाट 841 मेगावट योगदान, वार्षिक 20 अर्ब रूपियाँ भन्दा बढ़ीको विद्युतीय निर्यात गर्न सकिने अवस्था, 10 मेगावट भन्दा कम क्षमताका आयोजनाको पीपीए तत्काल गर्ने नीति, प्रसारण पूर्वाधार विस्तारका लागि आर्थिक वर्ष 2083-84 70 अर्ब बजेट, इपानको ऊर्जा क्षेत्र सुधारका लागि 50 बुँदे कार्ययोजना। यो खबरका केही मुख्य मुद्दाहरू थिए। जलविद्युतमा 13 खर्ब निजी लगानी, फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अन्त्य आवश्यक शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
4: World Cup, World Cup.

2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्र जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन् एमालेबाट तोकिएका प्रतिनिधि शुरूदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन्। कंग्रेसले प्रतिनिधि नै पठाएको थिएन। प्रधानमन्त्री बालन शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मण लालकर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई छ बुँदे असहमति पत्र बुझाएका छन्।
2: सरकारले ल्याएका आठ मध्ये चार अध्यादेश सदनमा पेश नै नभई निष्क्रिय हुँदैछन् भने चार प्रतिस्थापन विधेयक पनि राष्ट्रिय सभामै अड्किने सम्भावना देखिएको छ। राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले प्रतिनिधि सभाबाट समितिमा नपठाई पारित भएका चार विधेयकलाई समितिमा पठाएपछि अब यी विधेयक समयमा पारित हुन्छन् वा हुँदैनन् भन्ने प्रश्न उठेको हो।
1: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको काठमाण्डु बुढा नीलकण्ठ स्थित खण्डहर निवासमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सूचना टाँस गरेको 20 दिनपछि सम्पत्ति शोधिकरण विभागले अर्को सूचना टाँसेको छ। देउवा पत्नी आरसु राणा देउवाका